0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्रणाली लम्जुङ।
8: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
9: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
10: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
9: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका सात पुरानो बेङ्सोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
11: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
12: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
11: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउन्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउन्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
13: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका आठ छिङ्गे खोला पुलचोक लम्जुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक छ बजेको छ।
1: 16 गते शनिवार सन् 2026 मे 30 तारीक अधिक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका

चैत्र मशान्त अगाडि समा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नु

0: यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: काया कैरनमा अब खबरको सिलसिला। आजका सबैजसो पत्रिकाहरूले बजेट मध्यम वर्गलाई रिजाउने खालको आएको र कार्यान्वयन अस्पष्ट रहेको खबर छापेका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा मध्यम वर्गका नागरिकलाई राहत पुग्ने गरी कर छूट, तलब वृद्धि, उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। निम्न वर्गका लागि भने सीमित कार्यक्रमहरू मात्र ल्याएको छ। अर्थमन्त्री सुणिम वाग्लेले हिजो संघीय संसदमा बजेट प्रस्तुत गर्दै मध्यम वर्गलाई रिजाउन व्यक्तिगत आयकर छूटको सीमा दोब्बर बढ़ाएर 10 लाख रूपियाँ पुर्याउनु भएको छ भने आयकरको अधिकतम सीमा 39%बाट 10% बिन्दुले घटाएर 29% मात्र कायम गरिदिनु भएको छ। यसको अर्थ 10 लाख रूपियाँसम्म आमदानी गर्नेले 1% सामाजिक सुरक्षा कर मात्र तिरे पुग्नेछ भने धेरै कमाउनेले अब 29% भन्दा बढ़ी कर तिर्नु पर्दैन। यसअघि यस्तो सीमा अविवाहितलाई 5 लाख र विवाहितलाई 6 लाख रूपियाँ थियो। अहिले विवाहित र अविवाहित भनेर छुट्याइएको छैन। अर्कोतर्फ सरकारी कर्मचारीको तलब 21% बढ़ेर यसको लाभ पनि मध्यम वर्गलाई नै हुनेछ। यी दुवै व्यवस्थाले घर भाड़ादेखि बजारमा विभिन्न सामग्रीको मूल्य वृद्धि हुनेछ। यसको बढ़ी मार न्यून आय भएका नागरिकलाई पर्नेछ। आयकरको अधिकतम दर घटाएर कर नलाग्ने सीमा 5 लाखबाट बढ़ाएर 10 लाख रूपियाँ पुर्याउँदा मध्यम वर्गलाई राहत पुग्ने कर विज्ञ रूपक खड्काको भनाइरहेको छ। बजेटको असर निम्न वर्गका नागरिकलाई पर्ने पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको तर्क छ। किसान मजदूर वर्गको सुरक्षाको लागि कार्यक्रम आउनु पर्थ्यो। बजेट सुन्दा कर्णप्रिय भए पनि यसले निम्न वर्गलाई सम्बोधन गरेको पाइएन। उहाँले भन्नुभएको छ, हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा निर्भर छ, त्यसैले कृषिलाई व्यवसाय गर्ने विस्तृत कार्यक्रम आउनु पर्थ्यो। सरकारमा रहेका व्यक्ति मन्त्रीहरू मध्यम वर्ग भएकाले पनि बजेट त्यही वर्गमा केन्द्रित रहेको हुन सक्ने उहाँको भनाइ छ। विशेष गरी आधारभूत वर्गलाई राज्यले हेर्नुपर्छ। तीव्र आर्थिक वृद्धिसँग सम्बन्धित कार्यक्रममा आधारभूत वर्गलाई जोड्न सक्नुपर्थ्यो, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले भने करको बोझ घटाउन आयकर छूटको सीमा दोब्बर गर्नु परेको बताउनु भएको छ। बजेटमा निम्न वर्गलाई लक्षित गरेर केही सीमित कार्यक्रमहरू भने समेटेका छन्। देशभरिका दलित बाल बालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रूपियाँ पुर्याइएको छ। बाल पोषण भत्तामा वृद्धि गरी निम्न वर्गलाई समेट्न खोजिएको देखिन्छ। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बाल बालिकाहरूले पाउने पोषण भत्तालाई निरन्तरता दिइएको छ। निजी क्षेत्र लक्षित कार्यक्रमहरू भने पर्याप्त छन्। शेयर कारोबारमा सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था सरकारले गरेको छ। यसैगरी पूँजीगत लाभकर अन्तिम टुङ्गो भनिए पनि राजस्व कार्यालयहरूले कर उठाउनको लागि दबाव दिँदै आएका थिए। सरकारले पूँजीगत लाभकर अन्तिम हुने नहुने अन्यल हटाएसँगै पूँजीगत लाभकरको सीमा भने बढ़ाएको छ। दर बढ़े पनि पूँजी लाभकर नै अन्तिम हुने व्यवस्थाले मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र ज्यान गुमाएका श्रमिकको सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउने र सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाइने सरकारले जनाएको छ। सरकारले डिजिटल भुक्तानी मार्फत खरिद गर्दा उपभोक्ताले तत्काल 10% ब्याज छूट पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर सरकारले घटाएको छ। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरिएको छ। यो व्यवस्थाले आयातित वस्तु सस्तो हुन गई नागरिकले कम मूल्यमा वस्तु तथा सेवा खरिद गर्न पाउनेछन्।
2: तलब वृद्धि गरेर सरकारले सुशासन र सेवा प्रवाह सुधारमा जोड़ दिएको छ। कर्मचारीको तलबमा झण्डै 21%सम्म वृद्धि भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शुरू तलब स्केलमा 10% वृद्धि गरेको हो। कार्य सम्पादनको आधारमा नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ता पनि व्यवस्था गरिएको छ। यसबाट अहिले खाइपाई आएको पारिश्रमिकमा झण्डै 21% वृद्धि हुने अर्थमन्त्री डाक्टर सोणिम वाग्लेले बताउनु भएको छ। अर्थमन्त्री वाग्लेका अनुसार अब ग्रेडसहित कर्मचारीको पारिश्रमिक झण्डै 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँ माथिसम्म कायम हुनेछ। नयाँ तलब स्केल

0: आउँदो साउन एक गतेदेखि लागू हुनेछ। कर्मचारीको तलब पछिल्लो चार वर्षदेखि बढ़ेको थिएन। 2079 को बजेटबाट कर्मचारीको तलब 15% बढ़ाइएको थियो। सबै तहका कर्मचारीले पाउँदै आएको मासिक 5,000 रूपियाँ महँगी भत्तालाई सरकारले यथावत नै राखेको छ। अब कर्मचारीको न्यूनतम 38,401 रूपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रूपियाँ हारारी हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1,00,000 रूपियाँ हारारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड सहितको रकम जोड्दा 40,000 रूपियाँ हाराहारी हुनेछ।
1: बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन भएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा भएको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको हो। यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउने यस्ता सेवा निर्यातबाट आर्जित आयमा 50% कर छुट दिने व्यवस्था भएको छ। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई करयोग्य आय गणनामा 100% छुट हुने व्यवस्था बजेटले गरेको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाइएको छ। नाफा नकमाउने गरी स्थापना भएका पूर्ण स्वामित्वमा विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था बजेटले गरेको हो। महानगरपालिका र उपमहानगरपालिका बाहेक क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था बजेटले गरेको छ। बजेटले दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा का न्यूनतम दरमा समता शुल्क लगाइएको छ। विद्युतीय गाड़ीमा भन्सार महसुल मूल्यका आधारमा लगाउने व्यवस्था बजेटले गरेको छ। यसअघि पिकावर क्षमताका आधारमा लाग्दै आएको थियो। यस्ता गाड़ीको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लागिनेछ। नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्प्रिट उत्पादन तथा मेचुरेशन कामलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ। चुरोट र मदिरामा 10% अन्त शुल्क बढ़ाइएको छ। यस्तै डिजिटल भुक्तानी मार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर भ्याटमा 10% छूट दिइएको छ। सरकारले निर्धारण गरेको नयाँ दर संरचना अनुसार 20,00,000 रूपियाँसम्म भन्सार मूल्य भएका विद्युतीय गाड़ीमा 2.5% स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। यस्तै 30,00,000 देखि 40,00,000 रूपियाँसम्मका विद्युतीय गाड़ीमा 17.5%, 40,00,000 देखि 50,00,000 रूपियाँसम्मका गाड़ीमा 72.5% तथा 50,00,000 रूपियाँ भन्दा माथिका विद्युतीय गाड़ीमा 112.5% कर लाग्ने व्यवस्था गरिएको छ। सरकारले वृद्ध भत्ता यथावत राखेको छ भने दलित बाल पोषण भत्ता दोब्बर बनाएको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि राजनैतिक दल, निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयन पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्तापक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 अनावश्यक सरकारी संरचना खारेज गर्ने, मन्त्रालय संख्या घटाएर 18 बनाउने, सूचना प्रविधि आईटी र एआई क्षेत्रलाई प्राथमिकता, सनसेट ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। पूर्व अर्थमन्त्री महेश आचार्य नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखिएको बताउनुहुन्छ। बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने कुरा सरकारको काममा भर पर्छ उहाँले भन्नुभएको छ। त्यस्तै एफएनसीसीआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा हामी उत्साहित भएका छौं भनेर प्रतिक्रिया दिनुभएको छ। बजेटले धेरैजसो समस्या सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो। करका दर घटाउन खोजेको जस्तो देखिन्छ उहाँले भन्नुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको प्रतिक्रिया दिनुभएको छ। बजेट वितरणमुखी देखिन्छ र स्रोत ऋण भनिएको छ। बजेटको आकार पनि वास्तविकतामा आधारित छैन उहाँले भन्नुभएको छ।
1: बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारका लगानीकर्ता उत्साहित देखिएका छन्। उनीहरूले विगतदेखि राख्दै आएको पूँजी बजारको पूँजीगत लाभ गर्ने अन्तिम कर मान्ने व्यवस्था सरकारले बजेट मार्फत गर्ने घोषणा गरेसँगै उत्साहित भएका हुन्। कायाकैरनमा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने सरकारको निर्णयमा नागरिकको प्रतिक्रिया सँगै खबरको सिलसिला बाँकी नै छ।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम, कर्मचारीको तलब बढ़ाएर सुशासन र सेवा प्रवाहमा जोड़, कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छूट सीमा 10 लाख रूपियाँ, वृद्ध भत्ता यथावत, दलित बाल पोषण भत्ता दोब्बर, बजेटको सुरु व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। सरकारले चालू आर्थिक वर्षको तुलनामा आउँदो वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढ़ाएको छ। पालिकामा पठाउने समानीकरण अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती भएको छ। संघले प्रदेशलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा बजेट उपलब्ध गराउने संवैधानिक व्यवस्था छ। यो व्यवस्था कार्यान्वयनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न मापदण्ड मा टेकेर गर्ने सिफारिशको आधारमा सरकारले वित्त हस्तान्तरण गर्दै आएको छ। आउँदो वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। यो रकम चालू आर्थिक वर्षको भन्दा केही बढ़ी हो। प्रदेश र पालिका तहको अधिकार कार्यान्वयनको विषयमा बजेट उत्साहजनक नभएको संघीय मामिलाका जानकार खिमलाल देवकोटाले बताउनुभयो। संघीय सरकारलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने भन्ने विषय बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको प्रसंग जोड्दै देवकोटाले बजेट भने सबै काम संघीय सरकारले नै गर्ने ढाँचाको देखिएको टिप्पणी गर्नुभएको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्तशुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्धन लगायत विषय समेटेर आर्थिक वर्ष 83-84 को बजेट आएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागलेले संसदको संयुक्त सदनमा हिजो प्रस्तुत गरेको बजेटले निजी क्षेत्रलाई तत्कालका लागि उत्साहित बनाए पनि लगानी प्रवर्धन गर्ने नगर्ने विषय कार्यान्वयनको अवस्था हेरेर मात्र निक्योर गर्न सकिने उद्यमीहरूले बताएका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत कच्चा पदार्थमा लाग्ने भन्सार महसूल घटाउने र अन्तशुल्क हटाउनेसम्मको नीति लिएको छ। सँगै सरकारले लगानी प्रवर्धन गर्न कम्पनी खारेजी, विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्तिदेखि विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापत रकम पठाउने प्रक्रिया सरल बनाउने सम्मको नीति अप्नाएको छ। सरकारले एआई कारखाना र एआई कम्प्युट केन्द्र स्थापना गर्नुका साथै हजारौं एआई प्रोसेसिङ युनिट खरिद गर्ने घोषणा गरेको छ। संचारदेखि राजस्व, प्रशासन, न्याय प्रणाली, अनुसन्धानसम्मको विविध क्षेत्रमा आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रयोग गरी आर्थिक रूपान्तरण गर्ने महत्वाकांक्षी योजना बजेट मार्फत प्रस्तुत गरिरहँदा कार्यान्वयन मोडालिटी, जनशक्ति र स्रोत सुनिश्चितताको विषयमा विज्ञ एवं सरकारवालाले प्रश्न उठाएका छन्। एआई केन्द्रित बजेटका कार्यक्रम नौला र सकारात्मक अवधारणा भए पनि स्पष्ट कार्यविधि र विद्युतको निरन्तर आपूर्ति जस्ता विषयलाई मुख्य चुनौतीका रूपमा लिएको खबर कान्तिपुरले छापेको छ।
2: सरकारले निजी अस्पतालहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेपछि नागरिकमा चिन्ता बढ़ेको छ। सरकारी अस्पतालको तुलनामा बढ़ी व्यवस्थित, सहज र छिटो सेवा पाइने भएकाले पछिल्लो समय केही निजी अस्पतालहरूमा बीमा गराएका बिरामीको भीड़ बढ़ेको थियो। तर स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि लागू हुने गरी सबै निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ। निजी अस्पतालहरूमा बीमा सेवा स्थगित गर्ने सरकारको यो निर्णय कतिको व्यावहारिक छ भनेर साथी महेश गेवालीले काठमाडौँको एक निजी अस्पताल परिसरमा भेटिएका नागरिकलाई सोध्नु भएको छ।
4: म राजकुमार ढुङ्गाना हो हजुर, अहिले यहाँ हस्पिटल आएको, स्थायी ओफल ढुङ्गा हो, अहिले हामी यहाँ गौरीघाट बस्छौँ। कुनै पनि देशको सरकार कस्तो छ भन्ने कुरा सरकारले गरेका निर्णयहरूबाट थाहा हुन्छ। यो स्वास्थ्य बिमाले नागरिकका अब नागरिकको संविधानमै व्यवस्था भएको स्वास्थ्य सम्बन्धीको हक नागरिकलाई छ, संविधानले प्रदत्त गरेको हक अधिकारलाई वञ्चित गरेर सरकार कतातिर हिँड्न खोज्नु भएको, त्यसैले एउटा सरकारले दिने अर्को सरकारले खोज्ने, यो राम्रो हो त्यो होइन? त्यसकारण सरकार भनेको आम नागरिकलाई हेरेर गर्ने हो नि त, नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ। त्यसैले सरकारले यसलाई गम्भीर ढंगले हेर्नुपर्छ, संशोधन गर्नुपर्छ, यो निर्णयलाई तत्काल ब्याक गरेर यही सुझाव दिन चाहन्छु।
5: सरस्वती घिमिरे, म गौरीघाट उमाकुण्डमा बस्छु। सर्वसाधारण सबैले स्वास्थ्य सुविधाहरू पाइरहेको थिए, सेवा सुविधा सहज रूपमा पाइरहेको थिए, त्यो रोक्नु भने त गलत हो नि त, पैसा हुनेलाई त मतलबै भएन। अब देशदेखि विदेश जहाँ पनि घर उपचार गराउँछन् नि, सरकारीमा भन्दा निजीमा अलिकति भिड कम हुन्थ्यो, टाइममा पैसा निकासा नदिएर त भने त्यो बन्द गर्न लागेको त, सहज रूपमा पैसा निकासा गरेर निजी हस्पिटललाई पनि सजिलो बनाइदिनु पर्यो।
2: शिव ढुङ्गाना, ओखलढुङ्गा जिल्ला, चिसोडी गाउँपालिका 3। यसरी स्वास्थ्य बिमा कार्यक्रम जुन थियो त्यसले चाहिँ दूरदराजका गरिब निमुखा विपन्न नागरिकहरूको लागि धेरै राम्रो काम गरेका थियो, राहत थियो। यसरी तुरन्तै एउटा बहकाउ जस्तो ढंगले बन्द गरिनु चाहिँ आम नागरिकको लागि त्यति राम्रो विषय होइन, यसले चाहिँ आम नागरिकलाई राम्रो गरेन, यो चाहिँ तत्काल सरकारले सच्याउनुपर्छ भन्ने।
6: कविता खनाल, म साबिलगंज स्थानमा बस्छु। बिमा त गर्यौं तर साधारण कुनै रुखाखोकी यस्तो ज्वरोहरूको रोगको लागि चाहिँ ठिकै छ, दीर्घकालीन औषधिहरू खाने जुन जटिल समस्याहरू छ नि हाम्रो त्यसको लागि चाहिँ त्यति प्रभावकारी देखिएन। बन्द गर्ने त ठिक होइन, यसलाई चाहिँ झन् अझै प्रभावकारी बनाएर अझै जनमासलाई अझै धेरै सुविधा दिनुपर्ने हो, त्यो कुरा चाहिँ जहाँबाट परिचालित हो उहाँहरूले चाहिँ एउटा अनुगमन निरीक्षण गरेर यसलाई प्रभावकारी बनाउन चाहिँ पर्यो।
7: कुमार थपलिया, बसाइ मूलपाञ्चौर। निर्णय त अब स्वास्थ्य बिमा जनताले पाउने अधिकार हो, गर्नुपर्ने हो राज्यले होइन, यही भन्ने कुरो त अब यो गलत हो भन्ने कुरो मात्रै, निम्न स्तरको जनताहरूलाई केही राहत बिल्ला थियो नि त, त्यो भएन भन्ने कुरो हो, त्यो हुन पर्यो भन्ने कुरो हो।
8: विष्णु बेदी, भुम्लो गाउँपालिका, मेरो दोलालघाट घर। नयाँ सरकारले स्वास्थ्य शिक्षा सबै दिने भनेर निर्णय गरिरहेको छ, अब न अस्पतालले नमानेको, न बिमाको रकम नपुगेको, के कारणले गर्दाखेरि यसबाट नै हामीलाई जटिल अवस्था होला जस्तो थियो। बिमाको अब एक वर्षसम्म 1,00,000 बिमा भनेर हामीलाई दिइरहेको थियो, अहिले हामीलाई नै समस्या छ। अब पहिला पनि हामीले पालिकाले पनि त धुलखेल भनेर दिएको थियो, त्यो धुलखेलले लिँदैन, नलिसकेपछि त्यो रकमहरू त्यसै नै सिद्धियो। हामीलाई भक्तपुर आइज भन्छ, कता कता कता आइज भन्छ, एकदम अन्यल भयो। यो बिमाले गर्दाखेरि धेरै समस्या छ।
9: काभ्रे हो, कात्ति देउराली गाउँपालिका, चन्द्रप्रसाद चौलागाई, बालदाखानी कपाल। साह्रै गरिबले त अब स्वास्थ्य बिमा पाउनै पर्ने हो होइन, हेर विचार गरेर गरिब आज गरिब उसी मर्नु त भएन नि, स्वास्थ्य बिमा त चाहियो त, मार्नु पार्नु भएन।
10: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट, पुतली सडक, काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
11: हाम्रा सेवाहरू
10: ओपीडी सेवा,
11: विशेषज्ञ ओपीडी सेवा,
10: निशुल्क औषधि वितरण,
11: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
11: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
11: क्रियाकल्प सेवा,
10: पूर्व कर्म पञ्चकर्म सेवा,
11: छार सूत्र सेवा,
10: जलौका सेवा,
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
11: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98-514-2463।
12: हर घर हुनेछ अयोध्या, हर घर में प्रकट होने राम बनो साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विषम को रमाइलो टीवी में
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। बर्खा सकिएपछि मुस्ताङका खेत फेरि बिउजिन्छन्। खेतीबालीमा रौसिएका किसान बिहानै हलो कोदालो र डोको बोकेर खेततिर लाग्छन्। यो बेला किसान कतै माटो पल्टाइरहेका हुन्छन्, कतै बिउ छरिरहेका। त्यसको प्रतिफल कार्तिक मंगिरतिर देखिन थाल्छ। त्यसबेला आलू विस्तारै जमीनमाथि निस्किएर फैलिन थाल्छ। जाडो बढ्दै जाँदा खेतमा आलूका हरिया बोट हुर्किन्छन्। फूल फुलेपछि किसानको आँखामा आशाका किरण छाउँछन्। उनीहरूलाई थाहा हुन्छ माटोभित्र भविष्य पलाइरहेको छ। आलू खन्ने समयमा परिवार, छिमेकी र साथीहरू सबैसँगै खेतमा जम्मा हुन्छन्। हिमाली क्षेत्रमा आलू फलाउन मौसमसँग लड्नुपर्छ, पानी जोगाउनुपर्छ, कहिलेकाहीँ कठिन हिमपातसँग पनि सम्झौता गर्नुपर्छ। त्यही आलू ट्रक चढ़ेर पोखरा, काठमाडौँ र देशका अन्य बजारसम्म पुग्छ। तर यो यात्रामा चुनौती पनि कम छैनन्। सड़क अवरोध, मौसम परिवर्तन, मलको अभाव र बजारको अस्थिर मूल्यले किसानसँग हरेक वर्ष परीक्षा लिन्छ। तैपनि मुस्ताङका खेत खाली हुँदैनन्, किनकि मुस्ताङीलाई थाहा छ माटो छोडे हिमाली जमीन पनि रित्तिन्छ। त्यसैले हरेक वर्ष फेरि आलू रोपिन्छ, फेरि सपना उम्रिन्छ र फैलिन्छ। मुस्ताङको आलू केवल खाद्य बाली होइन, यो हिमालीको धैर्य हो, किसानको संघर्ष हो। मुस्ताङी आलूको शहर यात्रा शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरान कहिले पनि आणविक हतियार नराख्न, इन्धन तथा अरू सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले युद्ध विरामका लागि अमेरिकी अत्यधिक माग के हो भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको संचार माध्यमले जनाएका छन्। इरानका उच्च कूटनीतिज्ञ अरागाचीले आफ्नो ओमानी समकक्षीलाई मध्यपूर्व युद्धका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो अत्यधिक माग त्यागेमा मात्र सम्भव रहेको बताउनु भएको छ। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकट नजिक भएको दावी गर्नुभएको थियो। यद्यपि उहाँले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि बताउनु भएको छ।
3: अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि लगातार इरानले दोस्रो पटक जितेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवडहलमा हिजो भएको खेलमा काजाकिस्तानलाई 3-1 सेटमा हराउँदै इरानले उपाधि जित्यो। गएको संस्करणको उपाधि पनि इरानले जितेको थियो। विजेता इरानले स्वर्ण र उपविजेता काजाकिस्तानले रजत पदक जितेको छ। त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटको फाइनलमा गुजरात टाइटन्स पुगेको छ। हिजो बेलुका न्यू चण्डीगढ़मा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। गुजरातका कप्तान शुभमन गिलले 104 रन बनाए। साई सुदर्शनले 58 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रन बनाए पनि टोली पराजित भयो। अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर बेंगलुरू आरसीबीसँग खेल्नेछ। फाइनल खेल भोलि हुनेछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पर्साको ठोरीमा गैराती ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा 169 मिलिमिटरसम्म पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती मधेश प्रदेश सहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। काठमाडौँ उपत्यकामा पनि बिहान पानी परेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी पर्ने महाशाखाले जनाएको छ। तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि बेलुकीदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन्।
3: सरकारले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सारेको छ। त्यसै गरी बजेटको प्राथमिकतामा यूको कालो सूचीबाट नेपाललाई हटाउने अर्थमन्त्री सोनिम वाग्लेले बताउनु भएको छ।
2: र सरकारले निजी विद्यालय, कलेज र अस्पतालसँग पनि कर उठाउने भएको छ। काया कैरनमा अब पालो उखानको
3: ऋण काटेर घिउ खाने
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत, तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड।
2: कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छूट सीमा 10 लाख रूपियाँ, वृद्ध भत्ता यथावत, दलित बाल पोषण भत्ता दोब्बर।
3: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित।
2: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने, अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। अमेरिकाले अत्यधिक माग त्याग्नुपर्ने, इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
3: र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई, राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट ज्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजेट र बजेट भाषणको बेला प्रधानमन्त्री बालेन्द्र शाह पूरै समय संसदमा बसेको विषयसँग यो कार्टुन सम्बन्धित छ। बजेट पछि सोधिएको प्रतिक्रियामा एकजनाले भन्दैछन्, बजेट न कुरा गरौं, खुद प्रधानमन्त्री नै पूरै समय बस्नुभयो भनेपछि कति इपिग होला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
2: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटीको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921180746।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लम्सुङ।
6: विगत 2 अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका 7 युनिभर्सल चोक लम्सुङ। थप जानकारीका लागि सम्पर्क 0665209973। मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: सहरसा इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org मा बिहान 6:35 बजेको मर्सङ्गदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा सार्वजनिक तथा सरकारी जग्गामाथिको अतिक्रमण हटाउने अभियान प्रभावकारी कार्यान्वयन हुन सकेन। बेसार स्थित रेडियो चौतारीको 15 वर्षमा प्रवेश, स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग र निर्माण कार्य रोकिएको 15 महिनापछि लमजुङ दरबारको पुनः निर्माण कार्य पुनः शुरू।

0: अब समाचार विस्तारमा एकीकृत सेवा कार्यालय लमजुङले गणतन्त्र दिवसको अवसर पारेर भक्ति नमूना माध्यमिक विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमको बीच कार्यालयले करिब 20,000 रूपियाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रज्ञा अधिकारीले फरक क्षमता भएको विद्यार्थीहरूको शिक्षा आत्मविश्वास र प्रतिभा विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले यस्तो सहयोगले विद्यार्थीहरूलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी विद्यालयका प्रधानाध्यापक ओम भुजेलले फरक क्षमता भएका विद्यार्थीहरूको सिकाई तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुग्ने गरी सामग्री प्रदान गरेकोमा एकीकृत सेवा कार्यालयप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्तो सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै विद्यालयको शैक्षिक वातावरणलाई समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो। एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापाले फरक क्षमता भएका विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै सामग्री वितरण गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। कार्यालय प्रमुख मिता कुमारी थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख जितेन्द्र कुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो। यसैबीच गणतन्त्र दिवसकै अवसरमा लमजुङका राइनसमा खुल्ला रक्तदान कार्यक्रम पनि भएको छ। प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी चक्रतीर्थ उपशाखा र स्थानीय चक्रतीर्थ युवा क्लबको आयोजनामा रायन चार सात विषयमा कार्यक्रम भएको हो। कार्यक्रममा 16 जनाले रक्तदान गरेका थिए। संकलन गरिएको रगत प्रदेश अस्पतालमा ल्याइएको छ। गणतन्त्र दिवसको अवसर पारी प्रदेश अस्पताल लमसुङले महिलाहरूको पाठीघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क परीक्षण पनि गरेको थियो। बेसर स्थित अस्पतालमा शुक्रबार एक दिनका लागि निशुल्क परीक्षण सेवा दिएको हो। शिविरमा 53 जनाले सेवा लिएको अस्पतालले जनाएको छ। त्यसै गरी गणतन्त्र दिवसकै अवसरमा बेसर स्थित युवाहरूको यो संयोजनमा भीमसेन छान स्थित दीप प्रज्वलन कार्यक्रम पनि भएको छ। स्थानीय युवाहरूले गणतन्त्र दिवस मनाउने सन्दर्भमा स्वस्फूर्त रूपमा दीप प्रज्वलन गरेका हुन्। लमजुङ जिल्लामा सार्वजनिक तथा सरकारी जग्गामाथिको अतिक्रमण हटाउने अभियान शुरू गर्ने विषयमा प्रशासन र स्थानीय तह सक्रिय देखिए पनि प्रभावकारी कार्यान्वयन भने अझै हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय लमजुङले स्थानीय तहलाई पत्र लेख्ने र पालिकाले सूचना जारी गर्ने बाहेक अन्य काम हुन नसकेको हो। गत वैशाख महिनामा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरूको बैठकले सरकारी र सार्वजनिक जग्गाको संरक्षण डिजिटल अभिलेख तयार गर्ने अवैध कब्जा हटाउने तथा नयाँ अतिक्रमण कडाईका साथ रोक्ने निर्णय गरेको थियो। बैठकको निर्णय नम्बर 4 अवैध कब्जा हटाउने अभियान तत्काल प्रारम्भ गर्ने उल्लेख भए पनि हालसम्म प्रशासनले स्थानीय तहलाई पत्राचार गर्ने बाहेक ठोस कदम चाल्न सकेको छैन। यद्यपि जिल्लाका स्थानीय तहहरूले भने पछिल्लो समय सार्वजनिक सम्पत्ति संरक्षण अभियानलाई सहयोग गर्न सूचना जारी गरेका छन्। बेसर नगरपालिका, सुन्दरबजार नगरपालिका र रायनस नगरपालिकाले छुट्टा छुट्टै सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा बनाएका अवैध संरचना हटाउन निर्देशन दिएका छन्। बेसर नगरपालिकाले बाटो, कुलो, पोखरी, मसनखार, गौचरण लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा तथा अन्य संरचना 35 दिनभित्र हटाउन आग्रह गरेको छ। नगरपालिकाले अटेर गरेर कानून अनुसार डोजर लगाएर हटाइने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट वसुल गरिने चेतावनी दिएको छ। साथै सार्वजनिक जग्गा मिचिएको जानकारी प्रमाणसहित वडा कार्यालय वा नगरपालिकामा उपलब्ध गराउन नगरवासीलाई आह्वान गरिएको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने नगरपालिकाले जनाएको छ। त्यसै गरी रायनस नगरपालिकाले पनि सार्वजनिक जग्गामा बनाएका अधिकृत घर टहरा हटाउन चेतावनी दिएको छ। समयमै संरचना नहटाई कानून बमोजिम हटाइने र खर्च अतिक्रमणकर्ताबाट वसुल गरिने जनाएको छ। साथै मुख्य तथा शाखा सड़कमा निर्माण सामग्री वा पसलका सामान राखेर आवागमन अवरूद्ध नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। अटेर गरे सामग्री नियन्त्रणमा लिएर कार्यवाही गरिने चेतावनी समेत दिएको छ। पछिल्लो समय लमजुङका स्थानीय तहहरूले सार्वजनिक सम्पत्तिको संरक्षण, सड़क अतिक्रमण नियन्त्रण तथा अव्यवस्थित बस्ती व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेका छन्। मध्य नेपाल नगरपालिकाले पनि यस्तै सूचना छिट्टै जारी गर्ने तयारी गरेको जनाएको छ। यसअघि मर्सेङदी गाउँपालिकाले समिति गठन गरी सार्वजनिक जग्गामा बनेका संरचना खोजी तथा हटाउने अभियान शुरू गरिसकेको छ। त्यस्तै कोलसोत्तर दुर्दी र दूधपोखरी गाउँपालिकाले पनि अनौपचारिक रूपमा अतिक्रमण हटाउन निर्देशन दिँदै आएका छन्। लमजुङको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको गाउँसर स्थित लमजुङ दरबारको पुननिर्माण कार्य पन्ध्र महिनापछि शुरू भएको छ। लामो समयदेखि अल्पत्र अवस्थामा रहेको दरबारमा गत वैशाख 20 गतेदेखि पुननिर्माण गतिविधि अघि बढ़ाएको हो। 2081 माघ महिनादेखि निर्माण कार्य ठप्प बनेको दरबारमा बजेट अभाव, नयाँ टेण्डर प्रक्रिया र प्रशासनिक ढिलाइका कारण काम रोकिएको थियो। अहिले पुरातत्व विभाग तर मार्फत नयाँ ठेक्का प्रक्रिया सम्पन्न भएपछि पुननिर्माणले गति लिन थालेको हो। पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार चालू आर्थिक वर्षमा विनियोजित बजेट अनुसारको काम सम्पन्न गर्न निर्माण कम्पनीले जरिवाना तिरेर समेत काम गर्न पाउने व्यवस्था गरिएको छ। उहाँले काठमाडौँ स्थित एवान कम्पनीले करिब 42 लाख रूपियाँमा ठेक्का लिएर निर्माण कार्य अघि बढ़ाएको जानकारी दिनुभयो। हाल दरबार क्षेत्रमा पुराना र नयाँ कार छुट्याउने, केही पर्खाल पुननिर्माण गर्ने तथा संरचनाको संरक्षण सँगै सम्बन्धित काम भइरहेको विभागले जनाएको छ। गाउँ सहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोराले लामो समयपछि पुनः काम शुरू हुँदा स्थानीयमा आशा पलाएको बताउनुभयो। धेरै समयदेखि काम नै रोकिएको थियो, अहिले फेरि शुरू भएपछि दरबार बन्ने अपेक्षा बढ़ेको छ। उहाँले भन्नुभयो, दरबार पुननिर्माण 2 वर्षमै सक्ने लक्ष्य राखिएको भए पनि बजेटको अस्थिरता र निर्माण प्रक्रियाको ढिलाइका कारण कामले अपेक्षित गति लिन सकेको छैन। वैशाख नगरपालिकाका प्रमुख गुमनसिंह आर्यले केन्द्र सरकारको ढिलाइ सुस्तीका कारण आयोजना प्रभावित भएको टिप्पणी गर्नुभयो। उहाँले नगरपालिका र गण्डकी प्रदेश सरकारले यसअघि गेट निर्माण, पर्खाल तथा ढुङ्गे सिँढी निर्माणमा सहयोग गरेको जानकारी दिनुभयो। इन्जिनियर अधिकारीका अनुसार दरबारमा अझै धेरै काम बाँकी छ। कालिका मन्दिरको पर्खाल निर्माण, छाना हाल्ने, गजुर राख्ने, झ्याल ढोकामा खापा तयार गर्ने, प्लास्टर, रंगरोगन तथा भूई व्यवस्थापनका काम अझै सम्पन्न हुन बाँकी रहेका छन्। पुरातात्विक विभागका अनुसार चालू आर्थिक वर्षको बजेटले सम्पूर्ण पुननिर्माणमा सम्पन्न नहुने भएकाले अहिले मुख्य संरचनाको माथिल्लो भागमा पर्खाल लगाउने, छानाका लागि काठ राख्ने तथा पुराना काठ परीक्षण गर्ने काम मात्रै गरिनेछ। विभागले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष 81-82 ब्याजसहित 60 लाख रूपियाँ बजेट विनियोजन गरिएको थियो। तीमध्ये 35,17,866 रूपियाँमा भक्तपुर स्थित शिल्पकार निर्माण सेवासँग सम्झौता गरी केही काम सम्पन्न गरिएको थियो। यसअघि आर्थिक वर्ष 79-80 1,33,00,000 रूपियाँमा पुननिर्माण शुरू भए पनि त्यसपछिका वर्षमा बजेट घट्दै जाँदा आयोजना प्रभावित बनेको हो। तमु समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचान संरक्षण गर्ने उद्देश्यसहित तमु पेलु संघ जिल्ला कार्य समिति लमजुङको 11 वार्षिक उत्सव सम्पन्न भएको छ। कार्यक्रम तमु पेलु संघ जिल्ला कार्य समिति लमजुङका अध्यक्ष क्याप्टेन मिल बहादुर गुरूङको अध्यक्षता तथा तमु पेलु संघ केन्द्रीय कार्य समिति सदस्य लालजीत तमुको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालजीत गुरूङले तमु समुदायको मौलिक संस्कार, भाषा र संस्कृति संरक्षणका लागि युवा पुस्तकको सक्रिय सहभागिता आवश्यकता रहेको बताउनुभयो। उहाँले तमु समुदायको पहिचान जोगाउन संघ संस्थाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै परम्परागत संस्कृतिलाई पुस्तान्तरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा तमु फेलु संघ जिल्ला कार्य समिति सल्लाहकार समितिका सदस्य सुविधार पूर्ण सिंह गुरूङ, कोलसोत्तर गाउँपालिका 2 का वडाध्यक्ष खुशीमान गुरूङ, घ्याब्रे गुरू दूधबहादुर गुरूङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। भक्तहरूले तमु समुदायको कला, संस्कृति तथा भाषाको संरक्षण गर्दै सामाजिक एकता र सद्भाव कायम राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने धारणा राखेका थिए। समितिका उपाध्यक्ष आश बहादुर गुरूङले स्वागत मन्तव्य भएको कार्यक्रममा घ्याप्रे गुरू लाल बहादुर गुरूङले आशीमाला प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुख बहादुर गुरूङले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न आमा समूहले मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। स्थानीय कलाकारहरूको प्रस्तुति कार्यक्रममा थप रौनकता ल्याएको थियो। साथै कार्यक्रममा तमु संस्कृतिसँग सम्बन्धित वेशभूषा, रीतिरिवाज र सांस्कृतिक परम्पराको संरक्षण संघले खेलेको भूमिकाको समेत चर्चा गरेको थियो। वार्षिक उत्सव जिल्लाका विभिन्न स्थानमा तमु समुदायका अगुवा समाजसेवी बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तपाईले सुन्दै हुनुहुन्छ मर्संगी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसीसरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0663-590-999, मोबाइल 98477-69229।
0: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमजुङ सदरमुकाम बेसरबाट प्रसारण हुने रेडियो चौतारी 91.4 MHz चौध वर्ष पूरा गरी 15 वर्षमा प्रवेश गरेको संघै स्थापना दिवस मनाएको छ। आफ्नो स्थापना दिवसको अवसरमा रेडियोले बेसर स्थित मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेको हो। रेडियो संचालक संस्थाका अध्यक्ष किसान संगीत नेपालीको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सहित आश्रममा खाद्यान्न हस्तान्तरण गरेको हो। आश्रममा आश्रितहरूका लागि आवश्यक चामल, दाल, मसला लगायतको खाद्यान्न सहयोग गरेको हो। स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले दशक अघि आम नागरिकको आकर्षण रहेको रेडियो प्रविधिको विकाससँगै पछिल्लो समय चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। प्रविधिको विकाससँगै रेडियो संचालन र व्यवस्थापनमा चुनौती थपिए पनि सत्य तथ्य र विश्वसनीय सूचना तथा समाचारका लागि नागरिकहरू अझै पनि रेडियोमा भर पर्ने गरेको अध्यक्ष पौडेलको भनाइ थियो। सोही कार्यक्रममा बोल्दै रेडियोका निवर्तमान अध्यक्ष ईश्वर पौडेलले सामुदायिक रेडियो संचालन र व्यवस्थापनमा चुनौती थपिँदै गए पनि त्यसको सामना गर्दै रेडियोले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्न छोड्न नहुने बताउनुभयो। संस्थाको सचिव सावित्री तामाङले सहजीकरण गर्नुभएको सो कार्यक्रममा आश्रमका उपाध्यक्ष बलराम खत्रीले आश्रमको तर्फबाट स्वागतसहित आश्रममा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो। रेडियोको तर्फबाट रेडियो संचालक संस्थाका उपाध्यक्ष विवश बुढोथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा रेडियो संचालक समितिका पदाधिकारीहरू, सीआर सदस्य एवं रेडियो कर्मचारीहरूको सहभागिता रहेको थियो। शान्ति र विकासको नारासहित रेडियो चौतारी 2069 जेठ 15 गते गणतन्त्र दिवसको दिन स्थापना भएको थियो। लमजुङका संचारकर्मी, सामाजिक व्यक्तित्व र नागरिक समुदायका 250 जना बढ़ी सदस्यहरू मिलेर लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था लिमिटेड स्थापना गरी सोही संस्था मार्फत सामुदायिक रेडियो चौतारी स्थापना गरेका थिए। आफ्नो स्थापना दिवसको अवसरमा रेडियोले सम्पूर्ण श्रोता, विज्ञापनदाता, शेयरधनी, शुभेच्छुक एवं शुभचिन्तकहरू सबैमा आभारसहित शुभकामना व्यक्त गरेको छ। बेसीसरमा सञ्चालन भएको उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम बेसर नगरपालिकाकी उपप्रमुख पद्म गुरूङको अध्यक्षतामा भएको हो। समापन कार्यक्रममा बोल्दै उपप्रमुख गुरूङले तालिमले सहभागीहरूमा उद्यमशीलता विकास, आत्मनिर्भर तथा व्यावसायिक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सीप र ज्ञानलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा पनि नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन अघि सञ्चालन भएको पहिलो सत्रमा प्रशिक्षक अञ्जु राणाले आयमूलक स्रोत व्यवसायिक प्रकार, डिजिटल प्रवर्धन तथा बजारीकरण सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूलाई व्यवसाय सञ्चालन तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमकै क्रममा आर्थिक पारदर्शितालाई आत्मसात गर्दै तालिम सञ्चालनका लागि विनियोजित बजेट शीर्षकको रकम तथा खर्च विवरण सहभागीहरूकै उपस्थितिमा सार्वजनिक गरी प्रमाणित गरिएको थियो। त्यसै गरी समापन सत्रमा बोल्दै उद्योग वाणिज्य संघ लमजुङको अध्यक्ष भरत कुमार श्रेष्ठले यस्ता तालिमले स्थानीय स्तरमा उद्यमशीलता विकास महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नु भएको थियो। सहभागीहरूको तर्फबाट राजेन्द्र केसीले मन्तव्य राख्दै अपेक्षाभन्दा धेरै ज्ञान हासिल गर्न पाएको बताउनुभयो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम समूहलाई उपप्रमुख गुरूङले पुरस्कार वितरण गर्नुभएको थियो। साथै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उत्कृष्ट दुई सहभागी राजेन्द्र केसी र नारायण खड्कालाई प्रशंसा पत्र प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक ईश्वर लोहनीले जानकारी दिनुभयो। सरकारले आर्थिक वर्ष 83-84 को बजेट मार्फत कर प्रणालीमा व्यापक पुरानो अवलोकन गर्दै करको दायरा र दरमा उल्लेख्य परिवर्तन गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले शुक्रबार संघीय संघमा बजेट प्रस्तुत गर्दै करदातामाथिको बोझ घटाउने उद्देश्यसहित आयकर भन्सार तथा अन्तशुल्क व्यवस्थापन सुधार गरिएको घोषणा गरेका हुन्। नयाँ व्यवस्था अनुसार व्यक्तिगत आयकर लाग्ने सीमा 6 लाख रूपियाँबाट बढ़ाएर 10 लाख रूपियाँ पुर्याएको छ। त्यस्तै अधिकतम व्यक्तिगत आयकर दर 39% घटाएर 29% कायम गरिएको छ। सरकारले औद्योगिक उत्पादन र व्यापार प्रवर्धनलाई लक्षित गर्दै 273 प्रकारका कच्चा पदार्थमा लाग्ने भन्सार दर घटाएको जनाएको छ। हाल कायम 11 तहको भन्सार संरचनालाई पुनः संरचना गर्दै 7 तहमा सीमित गरिएको छ। साथै 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क पूर्ण रूपमा खारेज गरिएको छ भने 1112 भन्दा बढ़ी वस्तुमा लागू कर संरचना परिमार्जन गरिएको छ। पूर्वाधार कर र सड़क कर दस्तुरलाई एकीकृत गर्दै अब हरित कर अन्तर्गत समावेश गरिएको सरकारले जनाएको छ। यसैबीच मन्त्री परिषद बैठकले बजेटसँगै नयाँ करका दरहरू अनुमोदन गर्ने शुक्रबार मध्यरातीदेखि लागू हुने निर्णय गरेको छ। अर्थ मन्त्रालयले प्रस्तावमा बसेको बैठकले सामयिक कर असुली ऐन 2012 अनुसार सूचित आदेश जारी गर्दै करका नयाँ दर लागू गर्ने निर्णय गरेको हो। उक्त कानूनी व्यवस्था अनुसार सरकारले फान्सर महसुल अन्तशुल्क वा अन्य करका दरमा हेरफेर गर्न सक्ने अधिकार राख्छ। मन्त्री परिषदले जारी गरेको सूचित आदेश अधिकतम 6 महिनासम्म कायम रहने वा आर्थिक विधेयक ऐनका रूपमा पारित भएपछि स्वतः त्यसमा समाहित हुनेछ। सरकारले बजेट भाषण प्रस्तुत गरेको दिन मध्यरातीदेखि नै आर्थिक विधेयक अनुसार संशोधित करका दर लागू गर्नुपर्ने परम्परा अनुसार यसपटक पनि नयाँ दर कार्यान्वयनमा ल्याएको हो। यद्यपि सूचित आदेश मार्फत करका दर सम्बन्धी व्यवस्था मात्र तत्काल लागू हुनेछ भने आर्थिक विधेयक अन्य प्रावधान भने संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछन्। मर्सिदी समाचार अहिलेलाई तिनै अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
7: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा सार्वजनिक तथा सरकारी जग्गामाथिको अतिक्रमण हटाउने अभियान प्रभावकारी कार्यान्वयन हुन सकेन। बेसर स्थित रेडियो चौतारी 15 वर्षमा प्रवेश, स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग र निर्माण कार्य रोकिएको 15 महिनापछि लमजुङ दरबारको पुनः निर्माण कार्य पुनः शुरू। बिहान 6:35 बजेको मर्सिङ समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै?
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: कार्यक्रम रंगरंग
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेन्जी 95 मेगाहर्ज।

नमस्कार, कार्यक्रम रंगरसमा आदरणीय मित्रहरू, म सदाझैं तपाईहरूको माझ हरेक हप्ता शनिबार 7 बजेदेखि 7:30 सम्म प्रसार हुने कार्यक्रम रंगरसमा विभिन्न किसिमका विधाहरू लिएर, नयाँ खुराकहरू लिएर उपस्थित हुने गरेको छु। आज पनि हामी छुट्टै परिवेशमा उपस्थित भइसकेका छौं। आज विशेष गरी म समसामयिक छोटो प्रस्तुति दिए र एउटा कथा तपाईहरूको माझमा आज पस्कने जमर्को गर्दछु। आदरणीय मित्रहरू, हामी रेडियो मर्सङ्गी 95 मेगाहर्जको यो स्टेशनमा बसेर कार्यक्रम रंगरस चलाइरहेका छौं। यहाँहरूको क्रिया प्रतिक्रियाको हामीले अपेक्षा गरिरहेका छौं। यहाँको सुझाव र प्रतिक्रिया नै हाम्रो लागि महत्वपूर्ण खुराक हुनेछ भन्दै म कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। प्रिय मित्रहरू, गत ज्येष्ठ 9 गते लमजुङमा रहेको लिस्नो साहित्यिक मञ्च लमजुङले आफ्नो 40औं श्रृंखलाको काव्य शिविर सम्पन्न गरेको छ। काव्य शिविर लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका वडा नम्बर

भुजेल रञ्जित प्रसाद मिश्र जो कर्मदा सृजना मञ्च पाउँदीका कार्यवाहक अध्यक्ष हुनुहुन्छ, माधव थापा, किरण नेपाने, युवराज खनाल, रमाकान्त अधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण प्रथम चरणमा विद्यालयका प्रह ओम भुजेलले गर्नुभएको थियो भने मध्याहपछि सोही विद्यालयका शिक्षक युवराज खनालले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विविध किसिमका साहित्यिक कुराकाहरू पस्कने जमर्को गरिएको थियो, जसमा हाइकु, मुक्त, कविता, गजल, छन्द कविताहरू, गीतहरू प्रस्तुत गरिएको थियो। समसामयिक विषयले ओगटिएको त्यस्त रचनाहरू निकै मार्मिक र मर्मस्पर्शी रहेका थिए र विश्व साहित्यिक मञ्च लमजुङले हरेक महिनामा मासिक घुम्तीकार विश्वकवि सञ्चालन गर्दै आएको कुरा यहाँहरूको समक्ष छिपेको छैन भन्दै म यो समसामयिक प्रस्तुतिलाई एम बिट मार्न चाहन्छु। अब म तपाईँहरूको माझमा एउटा छुट्टै एउटा खुराक जो कौशिकी द्वैमासिक जो काठमाडौँबाट प्रकाशित हुने गरेको छ, जसका प्रधान सम्पादक ओखलढुङ्गा घरवै काठमाडौँ बसोबास गर्ने मेरा आत्मीय मित्र चेतना धमलाको यो कौशिकी द्वैमासिक पत्रिकाबाट मैले आज यो खुराक लिने जमर्को गरिरहेको छु। आदरणीय मित्रहरू, हामी हरेक हप्ता तपाईँहरूको माझमा कुनै न कुनै साहित्यिक खुराकहरू दिएर मनलाई आनन्दित बनाउन प्रयास गरिरहेका छौं। यसै सिलसिलामा आज म तपाईँहरूको माझमा एउटा कथा पस्कन चाहन्छु, जो दिपा राई पुनले छोडपत्र शीर्षकको यो कथा यसरी आफ्नो कलम छोडेकी छ। कथा वस्तु यसरी अगाडि बढ्छ। यो बोस्टनको हिउँद समय जताततै जमिन हिउँ जमी र रूखा सेतामे फुलेर ठेङ्ग उभिएका छन्। घरका छाना, पार्किङ र आँगनसम्म हिउँले पुरिएका बाटाहरू सोहोर्न मानिसहरू व्यस्त देखिन्छन्। हिउँ के धनी के गरीब सबैका निमित्त उस्तै पीड़ा हो। सबै मिलेर समयमा हिउँ सोहोर्नु दायित्व हो। जे गर्नुपर्ने हो त्यो गरिएन भने कानूनले आफ्नो बाटो समाउँछ। लगन खेल्दा बाइपासका पार्किङ स्थल जस्तो फोहोरमा महिनौसम्म बिहारिसे बन्दैन बस्छ। भर्खरै शरदको रंगीन मौसमसँग छोडपत्र भएर तपस्या बसेका म्यापलका रूखहरू हिउँसँग प्रति प्रीति गाँच्न विवश छन्। हिउँ बोकेर हाँगा हाँगामा एक्लो म्यापलको सुकेको रूख सुकसुकाइरहेको जस्तो लाग्छ। सकी नसकी हिउँ बोझले मौन म्यापल हेरिराखेको छ। बोस्टनको हिउँ चर्तिकला समयमै हिउँ सोहोर्न काम सकियो। गाडी लिएर मिक्समा अफिस अफ लाग्यो। म भन्सा घर पसेँ। छोरा अझै उठेको छैन। मस्त निन्द्रामा हुँदै दिउँसोलाई खाना तयार गरेर फ्रिजमा राखिदिए। घरभित्रको काम सकेर सबै सकेर जागिरको चटारो, बस छुट्ला भन्ने हतारो, अफिसको काम सम्झाउँदै बाहिरिन्छु। हातमा मोबाइल र पाखुरामा ब्याग झुन्नाए सबै हतारमा दौडिरहेका देखिन्छन्। हिउँ नभएका किरिङ मिरिङ रेखाइ रेखाहरूमा सेताम्य परिवेशमा कतिपय जोडी जोडी मिलेर समस्या सोहरिरहेको दृश्यले म सोचमग्न हुन्छु र टक्क उभिन्छु। हेर्छु त्यो अनुपम मायाहरू सहयात्रा जीवनको। जीवन सधैँ यस्तै सहकारी हुँदै गए कति राम्रो हुन्थ्यो। मनमा नै गुन्छु अनि फेरि तुरन्तै मन विरोधाभास बोल्छ। सबै सोचे जस्तो त कहाँ हुन्छ र एक्लो संघर्षको दैनिकी बेमेल छुट्टिने टुक्रिने जीवन कथाहरू सोच्दै गर्दा कति चाँडै बस स्टेशनमा पुगेछु। स्टेशनको फलैचामा मानिसहरू आफ्नै धुनमा मोबाइलमा घोप्टिरहेका रमाइलो परिदृश्य हेर्दै म पनि टुसुक्क बसे। गाडी पर्खाउँदै गर्दा मोबाइल बच्चा किर्र किर्र हेरे मायाको फोन। फोनमा अरू कुरा केही नसोधी उनले भनिन् ज्ञानुले पनि श्रीमानसँग छोडपत्र गरेर एक्लै बस्ने निर्णय गरिछ नि। थाहा पायौं थाहा थिएन तर पनि यस वर्ष मात्र छ सात जनाले यही बोस्टनमा छोडपत्र गरेका साथीहरू सम्झिए। दिक्क मान्दै भने हरे यो त अति भयो कि साथी किन होला यस्तो। साथीको पनि आवाज आएन। हामी दुई गलत भएको भाव सार्दै गर्दा मायाले सुस्त भने ज्ञानुको श्रीमान पनि खराब थियो रे माया भन्छे। हिजो आज सम्बन्धहरू यति चिसा छन् कि यी माइनस डिग्रीको हिउँ भन्दा चिसो। को आफ्नो को पराई भिडहरूमा आफै हराएर खै के खोजिरहेछन्। फेरि पनि स्वीकार गर्नै पर्छ गगनचुम्बी विकासभित्रका तितो सत्य। यतिखेर मायासँगको सम्वाद सकेर बसको भिडमा छु। काममा जाँदैछु। बसभित्रको थुप्रै आवाजहरू माउरी भुनभुनाए जस्तै सुनिन्छ। म भने सोचमा

0: के छु। आखिर किन सम्बन्धहरू मजबुत हुन सक्दैन? सानो कुराले वर्षौंदेखिको सम्बन्ध टुक्र्याउने कस्तो सम्बन्ध जोडी राखेका छौं हामी। बसको झ्यालबाट देख्छु पाइला घिसार्न पनि कति कठिन भइरहेको। मानिस एक्लै एक्लै बैशाखीको भरमा पाइला गनिरहेका छन्। सम्झन्छु केही नभए पनि जीवनको अन्तिम क्षणतिर बोल्ने साथी त होस्। उहिलै भइसक्छ छोडपत्र। अभाव र अशक्तताले लतारिरहेको बेलमा कहाँ पाउनु त्यो दीर्घकालिक सम्बन्ध? सायद मायाको फोनको सकहले गर्दा आज काममा खास मन लागेन। बरु कामको बेला दिनभर मनमा अनेक कुरा खेलिरह्यो। मैले गर्ने कामको सिलसिला नमिलेर होला या चुपचाप देखेर बोस सोच्छ। आर यू ओके? फिस्स मुस्कुराएर टार्ने जित्नको लागि मुस्कान सबैभन्दा ठूलो हतियार हो। बोससँगको कुराले मलाई खासै फरक पारेन। छोडपत्रमा नै अल्लिए, सँगै हिँड्छु भनेर तय गरेको यात्रामा सधैँ छोरी मान्छेले मात्र जिम्मेवारी निर्वाह गरिरहनु पर्ने कस्तो विडम्बना होला। आफैले आफैलाई प्रश्न सोध्छु, चित्त बुद्ध जवाब पाउँदिन। आज ड्यूटी सकिएको पत्ते पाइन। फर्के घरमा, भित्र पसे, ब्याग राख्न नपाउँदै मिङमाको फोन आयो। फोनसँगै थुप्रै परिकारका अर्डर पनि। म मौन फोन राख्छु र प्रश्न गर्छु, मलाई बाँधिरहने कुनै जालो छ के? म ज्ञानु जस्तै स्वतन्त्र छैन आफ्ना लागि? हो, म स्वतन्त्र छु, तर स्वतन्त्र शब्दसँगै छोडपत्र शब्द कहाँ छिएर आउँछ? म झण्डै भ्रमण गर्छु अनि शब्दविहीनको अनुहार लिएर किचन छिर्छु। ज्ञानुको कुराले दिमाग घुमिरहन्छ। काम बराबरी गर्नुपर्छ नि, मर्म बराबरी बुझ्नु पर्छ नि। भान्साको छोराले खाएका जुठा भाँडा यसै रहेछ, सबै समेटेर डिस वासरमा हाल्छु। मेसिन जस्तै छ जीवन, आँखामा फिलिल नेपाली गाउँले दृश्य आउँछ। श्रीमती भान्सामा श्रीमान मेला पार्न कति मिलेको सहकारी, तर अमेरिकामा मिल्दैन। म भान्साको काम गर्न थालेपछि छोरा सघाउन आयो। बार बार मेरो अनुहारतिर हेर्दै म एकरो काम गरिरहेको देखेर मामु सबै ठिक छ भनेर सोध्यो। मैले आज दोहोरो पटक पनि मुस्कुराएर जिते, तर दुवैले मेरो बेचैनी नजिकबाट महसुस गरे। मिङमा पनि घर आइपुग्यो, भित्र पस्न नपाउँदै कफीको अर्डर आयो। थ्याच्छ सोफामा बसेर घाँटीको टाई तानेर भन्छ, तिमीले थाहा पायौ निमेषले घर बेच्ने भएछ। निमेष अर्कै स्टेट ह्युमसार बस्नुहुन्छ, म आउन अगाडि उहाँहरूसँगै बस्नुहुन्थ्यो अरे। उसको पनि बराबर परिवार आएको छ, एउटै परिवार जस्तो आऊ जाऊ हुन्छ। तर यति हुँदा पनि मैले उनीहरू बुढाबुढी बोलेको कहिले सुनिन देखिन। मलाई उनीहरू दुवै प्रिय लाग्छ, कुनै परिवारको स्वभाव फरक नि हुन्छ। निमेषको नि श्रीमती जया यहाँ आउँदा मलाई भान्सामा सहयोग गर्छिन्, भेट त राम्रै बोल्छिन्। निमेष र मिङमाको मित्रता अलिक गाढा छ, पिउने नाते गाउने रहर उस्तै भएकोले बेला बेलामा भेट भइरहन्छन्। मिङमाले मलाई पनि पहिले भनेको थियो, निमेषको बुढीसँग त्यति राम्रो सम्बन्ध छैन। आज घर बिक्ने भएपछि त उसको श्रीमतीले नै छोडपत्रको कुरा गरे। घर कहिले बेच्ला र भनौला जस्तो गरेर पर्खेर बसेको रहेछ कि के हो? दिउँसो निमेषले फोन गरे, त्यो हर्षले हो कि दुःख दुःखले हो थाहै पाइन। फेरि निमेष एकरो बोलिरहेथ्यो, त्यस्तो कुरा सोध्न पनि मन लागेन। मिङमा एकरो भनिरहेको हुन्छ, अँ के अहिले सम्झँदा त घर अचम्मको थियो, सबै आफ्नो रे, तर कसैले कसैको वास्ता थिएन। एकपटक हिउमसार निमेषले बोलाएर सोध्यो, कहिले चुलो नबल्ने, एकले अर्काको वास्ता नगर्ने परिवार कसरी हुन्छ, घर हुन्छ त? एउटै छतमुनि दुवैको फरक आकाश थियो। निमेषलाई भनेर एक कप चिया त पाक्थेन, म भए उहिले लात मार्थे त्यस्ता आइमा।
1: बहुभाषा र संस्कृति कार्यक्रम रंग र

पुनः नमस्कार छ। कार्यक्रम रंगरसमा आजको प्रस्तुतिमा हामीले तपाईँहरूलाई यो कथावस्तु जो छोडपत्र कौशिकी द्वैमासिक काठमाडौँबाट प्रकाशित हुने मेरा आत्मीय गुरु चेतना धमलाको प्रधान सम्पादक रहेको यो पत्रिका प्रस्तुत गरिरहेको छु। विषयवस्तुलाई म ढिला नगरिकन अगाडि बढ़ाउन चाहन्छु। कथा यसरी अगाडि बढ्छ। निमेष र चेतन रातको 12 बजेतिर फर्किए। त्यति बेला हल्का हिउँ पर्न शुरू गरिसकेको थियो। म जयालाई सम्झिन पुगे। नानी जन्मिएपछि निमेषले यहाँबाट पैसा पठाउँदा अमाजु दिदीको हातमा पठाउने, घर व्यवहार कहिले नसुनाउने कुरा मलाई पनि सुनाएकी थियो। आफ्नो मान्छेले विश्वास नगरेपछि आफैले मात्र कर्तव्य निभाएर जिम्मेवार पूरा गर्दै सहेर बाँच्नु पर्छ र जयालाई यस्तै लाग्यो होला। जयालाई लागेर नै आफ्नी नारी अस्तित्वको लागि आफूलाई पुरूषभन्दा ऊ पर उभ्ये। नन्द अमाजु दिदीको कर्कश वचन, सासूको रूखो व्यवहार भन्दा टाढा आफूलाई राख्ने निर्णय गरिन्। तर मेरो मनमा भने लागिरह्यो, कुरीति कुसंस्कारले तिमीलाई पनि खुशी भएर बाँच्न दिएन जया। अब प्रत्येक घरमा छोरीको स्थान बुहारीले नपाउने हो भने छोडपत्रहरूको लाम लाग्नेछ। उति नै पढाइ लेखाइ छ, उति नै क्षमता छ, उति नै बुझाइ छ। यहाँ कसलाई बुढा चाहिएको छ र जीवनको अप्ठ्यारोहरूमा साथ दिने जीवन साथी पो चाहिएको। एक क्षण बिस्ताराको साथी, भान्साको भान्से, घर रुङ्गिदिने, पाले नानीहरू पाइदिने, मेसिन लुगा धोइदिने धोबी सबै गरेर आफ्नो अफिस पनि गरेर सासू अमाजु नन्द पूरा समाजको वचन खेप्दै एक बारको जुनीमा बाँच्नु भन्दा झन्झरका रङ साङ्लाहरू तोडेर बाँच्न जयाले चाहेको। अबको समयले फेरि निर्भीक जयाहरू जन्माउनेछ। किचनको काम सकेर बेडमा ढल्केको निकै बेरसम्म निन्द्रा परेन। बिहानै माया साथीले ज्ञानुको छोडपत्रको कुरा गरेर दिनभर म यसैमा अल्झिरहेको थियो। साँझमा निमेष जयाको विषयले मनमा एक खाली बेचैन मन छ। कोठाबाट बाहिर देखिने झ्यालमा बसेको छु। पर पर सम्म सुन्ने बाटाहरू देख्न पनि मुस्किल छ। हिउँ अघिभन्दा बाक्लो परिरहेको छ। स्कूलको बाटो हुँदै ज्वाला आएको सम्झना हुन्छ। ज्वाला र सीमान्तको जोडी साँच्चै उदाहरणीय जोडी लाग्छ मलाई। आफैमा हराइरहेको मलाई छोराले बोलायो, मामु हजुर यतिका बेलासम्म किन आराम नगर्नुभएको? जो भर्खर 20 वर्ष पुगेको छ। मैले सामान्य हुने कोसिस गर्दै भने यतिकै छोरा। उसले दुवै हात मिलाएर मेरो घाँटीमा माला लगाए जस्तै गरी अँगालेर भन्यो, केही भई मलाई भन्न सक्नुहुन्छ नि मामु? मलाई छोडपत्रबारे उसको विचार बुझ्न मन लाग्यो। मैले उसलाई दिनभर तनाव भएको कुरा सुनाइसकेपछि उसले त यसरी भन्यो कि केही भएकै छैन, यो कुनै विषय नै होइन। उसले यसो भनिरहँदा म आफैलाई डर लागिरहेको छ। यति नै बेला झल्याएछ यहाँको अमेरिकन गोरी महिला साथी सम्झिए। उनले अगाध प्रेम गरेर नेपाली पुरूषसँग विवाह गरेको थियो। छोराछोरी भइसकेपछि त्यो सम्बन्ध टिकेन। छोराछोरीका लागि मात्र एउटा छतमा रहेको सम्झिए। छोडपत्र भइसकेको छ। एउटै छतमा भान्सा अलग छ, कोठा अलग छ, सपना अलग छ, आमा बाबुको जिम्मेवारी मात्र निभाउन एक थलोमा छ। सोफामा बसेर ज्वालालाई फोन गरे लागेन, सीमान्तलाई गरे उठाएन, निकै चोटमा बल्ल उठायो, गाली गरे तिमीहरू दुईटा भएपछि हामी कोही चाहिँदैन है? उनी छैनन् नि मसँग हजुर, सायद हामी छुट्टिन्छौ होला मिनाजी। सीमान्तको कुराले म फतक्कै गले। मेरो छोरालाई सम्झे, उनको कलिली अमेरिकन साथीलाई सम्झे, जो उमेर पुगेपछि विवाह गर्ने बाचामा बसेका छन्। सुर्ताली हातगोडा लुला भए, फोन भुइँमा खस्यो। खाना पस्क है मिना, मिङमाले ढोकाईबाट छिरी नसकी भन्यो, बनाएकै पो छैन। बियरले लटपटिएको बोलीमा मिङमाको फुटबलको तिर्सना मेटिएर बाल्टीमा लात बजार्यो। छोरो डराएर मेरो छेउमा बस्न आउँदै थियो। सोध्यो, आमाहरूले किन सधैँ बाबाले भनेको सबै मान्नुपर्छ? नमानेका छोडपत्र हुन्छ? मेरो वाक्यसँगै आमा छोराको आँखा भरिए। खुकुरीको धारमा उभिएको जीवन, पैसा र यौवनको भोगमा जाकिँदै गरेको सम्बन्ध, संस्कार भुलेर पशुवत बन्दै गरेको हाम्रो मनस्थिति सोध्दै गर्दा एउटा नाङ्गो समाज झल्कन्छ, जहाँ न त परिवार, न त सन्तान, न त समाजको चिन्ता छ। चिन्ता छ त केवल शरीरको, पैसाको कस्तो कमजोर सम्बन्ध बनाइरहेछौ हामी, जुनसुकै बेला तोडिन सक्ने। अनि समाज जहाँ नाङ्गो पनको कुनै प्रभाव छैन। छोडपत्र समाधान होइन, समस्यालाई उठान गरेर जीवन वरदान बनाउनु पर्छ। छोराको प्रस्तुति सुनेर मिङमा मुस्कुराउँछ, फोन बज्छ, सुन्यौ उनीहरू फेरि मिल्ने भएछन् नि। बोस्टन अमेरिकामा रहेको यो जीवनचर्यालाई यो छोडपत्र नामक कथा आज मैले जो दिपा राई पुनले लेख्नुभएको कौशिकी द्वैमासिक
पत्रिका काठमाडौँबाट प्रकाशित हुने मेरा आत्मीय गुरू चेतना धमल प्रधान सम्पादक रहेको यो पुस्तक सायद साहित्य लेखनमा उत्कृष्ट छ र यसले साहित्यिक पुरस्कार पनि प्राप्त गरिसकेको मैले थाहा पाएको छु भन्दै मित्रहरू हामी रंगरस कार्यक्रमबाट हरेक शनिबार यसै समय तपाईँहरूको माझमा विभिन्न कुराहरू लिएर आउने गरेका छौं भन्दा अब आजको यो प्रस्तुति यही बिट मार्न चाहन्छु। जय साहित्य, जय भाषा।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
2: मावि तह कक्षा 9 देखि 12 सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन् तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ
1: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र
2: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कवाड हल टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म टीम दर्ता निशुल्क रहेको छ
1: थप जानकारीका लागि कर्ण गुरुङ 9556602 राजकुमार भिटाल 9461052091 विनोद तामाङ 9556633066
3: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ
4: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066590234
3: रोजगार सेवा केन्द्र बेसी सहर 9847014549
5: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: सूचना सूचना सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
0: रोजगार सेवा केन्द्र बीसी सहर 98470-14-549।

0: नमस्कार, तपाईहरु सबैलाई हार्दिक स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारमा। यो कार्यक्रम तपाईलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सही जानकारी अर्थात सही सूचना दिनको लागि तयार पारिएको हो। कार्यक्रम अन्तिम सम्म सुनेर साथ दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। बेसी सह नगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा लमजुङ मीडिया हाउसले तयार पारेको यो कार्यक्रम लमजुङका तीनवटै रेडियो, रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेओडा 90.8 मेगाहर्जमा हरेक शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। साथै रेडियोको अनलाइन र फेसबुक पेजबाट पनि एकसाथ सुन्न सकिन्छ। आज कार्यक्रमको छैटौं भाग हो। आज हामी कार्यक्रममा जानकारीमूलक सूचना, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी गतिविधि, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीसँग गरिएको छोटो कुराकानी र लघु नाटिका प्रसारण गर्नेछौ।
1: सूचना
2: वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनको लागि वैदेशिक रोजगार सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसिसा नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334 र 98564549। रोजगार सेवा केन्द्र बेसी सर 98470145।
0: यो छोटो जानकारीमूलक सूचनापछि पुनः स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकारमा। अब सुनौ गतिविधि।
3: बेसी शहर नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका रिटर्न युवालाई उद्यमशील तथा स्वरोजगारमुखी बनाउन एक साताको निशुल्क उद्यमशीलता विकास तालिम दिएको छ। जेठ 8 गतेदेखि शुरू भएको तालिम बिहिबार सम्पन्न भएको हो। नगरपालिकाले 20 जना रिटर्न युवालाई छनौट गरी तालिम प्रदान गरेको जनाएको छ। तालिमको समापनका दिन प्रशिक्षक अन्जु राणाले आयमूलक स्रोत, व्यवसायका प्रकार, डिजिटल प्रवर्धन तथा बजारीकरण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा सहभागीलाई जिल्ला प्रशासन कार्यालय लमजुङ, लमजुङ उद्योग वाणिज्य संघ, गाउँ शहर कालिका सप्लायर्स, लमजुङ इको ब्लक उद्योग, प्राइम कमर्सियल ब्याङ्क लिमिटेड, डिभिजन वन कार्यालय, आदर्श युवा क्लब, सहजी बस पार्क समिति, एकीकृत सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयको स्थलगत अवलोकन भ्रमण समेत गराइएको थियो। कार्यक्रममा एकीकृत सेवा कार्यालयका भानुभक्त थापा मगरले व्यवसाय दर्ता प्रक्रिया, नवीकरण तथा शुल्क सम्बन्धी जानकारी दिनुभएको थियो। यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृत हुमलाल रेउले व्यक्तिगत तथा व्यावसायिक प्यान नम्बर दर्ता, नवीकरण र खारेजी प्रक्रिया बारे जानकारी गराउनु भएको थियो। बेसी शहर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीका तर्फबाट राजेन्द्र केसीले तालिमबाट अपेक्षा भन्दा धेरै ज्ञान हासिल गरेको अनुभव सुनाउनुभयो। यस्तै लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले तालिमले युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा उत्कृष्ट समूहलाई उपप्रमुख गुरूङले पुरस्कार वितरण गर्नुभएको थियो। साथै सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट दुई सहभागी राजेन्द्र केसी र नारायण खड्कालाई प्रशंसा पत्र प्रदान गरिएको थियो। समापन कार्यक्रमको सञ्चालन बेसी शहर नगरपालिका रोजगार सेवा केन्द्रका संयोजक ईश्वर बहादुर लोहनीले गर्नु भएको थियो। बेसीसह नगरपालिकाले वडा सचिव तथा वडा कार्यालयमा कार्यरत सहायक कर्मचारीसँग अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। नगरपालिकाको आयोजनामा शनिबार बेसीसहरमा सम्पन्न कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको सिप पुँजी र प्रविधिको उपयोग साथै उनीहरूको अवस्था उनीहरूलाई पर्ने समस्या र समाधान लगायत विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम सामीका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीका अवसर र चुनौती बारे जानकारी गराउँदै सुरक्षित र व्यवस्थित आप्रवासनको आवश्यकता औल्याउनुभयो। उहाँले वैदेशिक रोजगारीमा जाने युवालाई सही सूचना सिप र कानूनी प्रक्रिया बारे जानकारी गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले वैदेशिक रोजगारीमा जाने युवालाई सही सूचना सिप र कानूनी प्रक्रिया बारे जानकारी गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। रेग्मीले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूसँग रहेको सिप अनुभव पुँजी तथा प्रविधिलाई स्थानीय विकास र समृद्धिसँग जोड्न सके नगरपालिकाको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने धारणा राख्नुभयो। उहाँले रोजगारीका लागि विदेश गएका नागरिकको तथ्याङ्क व्यवस्थापन परामर्श सेवा तथा पुनः एकीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन वडा तह सक्रिय हुनुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी वडा सचिव तथा सहायक कर्मचारीहरूले सुरक्षित आप्रवासन सम्बन्धी जनचेतना विस्तार श्रम स्वीकृति प्रक्रिया वैदेशिक रोजगारीका जोखिम न्यूनीकरण तथा फर्किएका आप्रवासीलाई उद्यमशीलतासँग जोड्ने विषयमा जिज्ञासा राखेका थिए। नगरपालिकाले वडा तहबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा वैदेशिक रोजगारी सम्बन्धी सूचना नागरिकसम्म सहज रूपमा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रमको सञ्चालन बेसीसहर नगरपालिकाका रोजगार संयोजक ईश्वर बाबु लोहनीले गर्नुभएको थियो।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार। अब सुनौ दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीसँग गरिएको छोटो कुराकानी।
4: गत वर्षबाट हाम्रो कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ र बढाउने क्रममा ग्रेटेनिङ जो विदेशमा काम गरेर नेपालमा फर्किएर बस्ने दाजुभाइहरूलाई जम्मा गरेर चाहिँ उहाँको अनुभवहरू आदान प्रदान गर्ने र अब विदेश जाने मान्छेहरूलाई पनि अलिक सुरक्षित रूपमा जाने वातावरण गर्नुपर्छ, श्रम गरेर जानुपर्ने, तपाईँलाई चाहिँ त्यहाँ विभिन्न ट्रेनिङहरू मात्र गरेर जानुपर्ने खालको वातावरण सृजना गर्न हामीले गोष्ठीहरू कार्यक्रमहरू गरिरहेका छौँ। अहिले त्यो चरणमा छ।
5: अब गाउँ गाउँका नागरिकहरू सामु चाहिँ तपाईँहरूको यो रोजगारका कार्यक्रमहरू चाहिँ कसरी पुगिरहेको छ?
4: गाउँ गाउँमा हाम्रो अहिले दुईजना प्रतिनिधिहरू हामीले राखेका छौँ,
5: रिटर्निङ प्रतिनिधिहरू।
4: उहाँले चाहिँ गाउँ गाउँमा आफ्नो अनुभवहरू सेयरिङ गरे, आफ्नो पाएको कष्ट कुराहरू सेयरिङ गरेर अब जाने जो जाँदै हुन्छ उहाँले दुःख नपाओस् भन्ने उद्देश्यले चाहिँ हामी त्यो उहाँहरू राखेर चाहिँ कार्यक्रम अगाडि बढिरहेका छौँ।
5: विदेश जाने युवाहरू चाहिँ दोर्दी गाउँपालिकामा चाहिँ खास गरी वैदेशिक रोजगारीमा बढी छ कि अथवा चाहिँ अध्ययनको सिलसिलामा बढी छ कि पर्यटकको हिसाबले चाहिँ जानेहरू अगाडि छ, के कस्तो पाउनु भएको छ?
4: हाम्रो पालिकामा अहिले हामीले भर्खरै डाटा लिएको छौँ, 1220 चाहिँ वैदेशिक रोजगारमा गएको डाटा छ र लिगली गएको चाहिँ डाटा त्यो छ, फेरि इलिगली गएको टोलीहरूको चाहिँ हाम्रो रेकर्ड नहुने अवस्थाले गर्दा कतिजना छ भनेको चाहिँ थाहा छैन। पर्यटन विभागको हाम्रो श्रम विभागको चाहिँ जुन रेकर्ड अनुसार श्रम स्वीकृति लिएर जाने 1220 छ र अरू पनि केही ट्राभलको रूपमा केही छिटपुटो जाने अवस्था पनि छ र स्कुलको रूपमा गएको टोलीहरू पनि हाम्रो छिटपुटो रूपमा छन्।
5: अब श्रम नगरिकन जानेहरू पनि अथवा चाहिँ उतै भिजिट भिसामा गएर अरू खालको चाहिँ फेरि काम गरिरहेको पनि हुन सक्छन् अथवा विदेशमा गएर हामी अल्पत्र पर्यौं, हाम्रो समस्या पर्यो अथवा अङ्गभङ्ग भयो अथवा मृत्यु भयो भने हामी समस्यामा पर्यौं भनेर चाहिँ त्यस्तो गुनासोहरू तपाईँहरू सामु चाहिँ आउँछ कि आउँदैन?
4: हामीसँग अहिले त श्रम नगरिकन गएको टोलीहरूको एकदम ठुलो समस्याको रूपमा आइरहेको छ। अहिले पनि हाम्रो दोर्दी गाउँपालिका वार्ड नम्बर 5 एकजनाको लास अहिले पनि हामीले ल्याउन सकेका छैनौँ। दुई तिन महिना हुन लागिसक्यो। तपाईँले मिडल इस्टको वार र विभिन्न कारणले गर्दा ल्याउन सक्ने अवस्था छैन र अहिले चाहिँ त्यो लासलाई उतै व्यवस्थापन गर्नुपर्छ भनेर तयारी गरेको छौँ। फेरि त्यहाँ लास व्यवस्थापन गर्नको लागि पनि त्यहाँ फेरि त्यो मर्ने हट्टा चियान चाहिँ किन्न पर्ने अवस्था रहेछ, त्यसले गर्दा आर्थिक समस्या पनि छ र त्यहाँ डोनेसन कलेक्सन गरेर त्यहीँ चाहिँ हामीले चाहिँ अन्त्येष्टि गर्ने कार्यक्रम गरिरहेछौँ। गत वर्ष मात्रै पनि दुईजना इलिगल्ली बाहिरको घरको लास हाम्रोमा आएको छ, त्यो सहज रूपमा ल्याउन सक्ने अवस्था नहुने रहेछ। उहाँहरूलाई ल्याउँदै गर्दाखेरि आफ्नो आफ्नो निजी पैसा खर्च हुने, पैसा उठाउनु पर्ने, डोनेसन गर्नुपर्ने स्थिति छ। जो लिगली जानुभएको छ, जसले चाहिँ अब परमिटहरू लिएर जानुभएको छ, श्रम स्वीकृतिहरू लिएर जानुभएको छ, कन्ट्र्याक्ट गरेर जानुभएको छ, उहाँहरूको घरमा चाहिँ घटना घटिहाल्यो भने पनि तपाईँलाई लास ल्याउनु पनि सजिलो छ। हामीले दुई तिन दिनभित्रमा ल्याउने गरेका छौँ, दुई तिनजना लास आइसकेको अवस्था छ। त्यस्तै तपाईँलाई चाहिँ इन्सुरेन्सको कारणले गर्दा उहाँहरूको परिवारको लागि इन्सुरेन्सले चाहिँ पैसा तपाईँ 21 लाख पैसा पनि दिने अवस्था छ, त्यो खालको अवस्था रहिरहेको छ अहिले।
5: यो कामहरू चाहिँ उहाँहरूले कसरी तपाईँहरूसम्म आउँछ र तपाईँहरूले चाहिँ कसरी यो कार्यान्वयनको चरणमा लानु भएको छ?
4: हामीलाई पारिवारिक रूपमा नेपालमा रहनुभएका परिवारका सदस्यहरूमा त्यहाँबाट ती समस्याहरूको बारेमा जानकारी आउने गर्छ। त्यो आइसकेपछि हामीले हाम्रो कार्यालयमा चाहिँ एउटा टिमै कर्मचारीहरू नै हुन्छ, त्यो जुन रोजगार संयोजकलाई नै त्यो खालको जिम्मेवारी दिएको अवस्था छ, र उहाँको माध्यमबाट हामीले सिडो कार्यालयसँग कोर्डिनेसन गरेर कतिले क्षतिपूर्तिहरू भर्ति गरेका, कहिले चाहिँ विदेशी रोजगारमा ठगिएको कुराहरूलाई चाहिँ अनि पैसाहरू उठाउने काममा पनि सहयोग गरिरहेको अवस्था छ।
5: यो जस्तै विदेशी रोजगारीको क्रममा ठगीको हिसाबको अलिकति कुरा गर्नुभयो होइन, ठगीको कुराहरू चाहिँ के कस्तो छ? अब म ठगेँ भनेर चाहिँ उहाँहरू खुलम खुला रूपमा चाहिँ आउन सकेको छैन, अथवा चाहिँ मेरो पासवर्ड चाहिँ जस्तै एजेन्टले गायब बनाइदियो भन्ने कुराहरू, अथवा चाहिँ विदेशमै पनि म विदेशमै यसरी ठगेँ भन्ने कुराहरू चाहिँ के छ? त्यस्तो कुराहरू आएको छ कि आएन?
4: स्पेसली चाहिँ विदेशमा भन्दा पनि नेपालमै ठगिएको अवस्था देखिन्छ। तपाईँलाई पैसाहरू लिनेदेने गर्दाखेरि तपाईँ वैधानिक हिसाबबाट नगरिरहेको, ब्याङ्कको कारोबार नगरिरहेको, क्यासको रूप नगरिरहेको, रिसिटहरू नदिइरहेको अवस्थाहरू छन्, कहिले खालको कुराहरू छन्। त्यसले गर्दाखेरि चाहिँ हामीले त्यो रिसिटहरू प्रमाणहरू नभएको कारणले गर्दा अलिक कारोबार प्रक्रियामा लान पनि अलिकति असजिलो जस्तो भइरहेको अवस्था छ। त्यो धेरै खालको केसहरू चाहिँ अलिकति नचिनेको मान्छेहरूले ठग्ने भन्दा पनि आफन्तहरूले चिनेको नचिनेको मान्छेहरूमा पुर्याउने र त्यहाँबाट ठगिने खालको वातावरण छ। नचिने मान्छेबाट एडमिसन गरेको हुँदैन, तर चिनेकै मान्छेहरूको माध्यमबाट ठगिएको अवस्था आइरहेको छ। दुई चारवटा केसहरू चाहिँ हामीसँग त्यस्तो पनि छ।
5: अहिले सामीको कार्यक्रमहरू पनि चाहिँ चलिरहेछ होइन, जिल्लामा आप्रवासी स्रोत केन्द्र पनि छ, तपाईँहरूमा रोजगार सेवा केन्द्रले पनि कामहरू गरिरहेका छ। यी कार्यक्रमहरू शुरू हुनुभन्दा अगाडि र अहिलेको चाहिँ के फरक पाउनु भएको छ?
4: कार्यक्रम शुरू हुनुभन्दा अगाडि कतिपय मान्छेहरू घटना घट्दै गर्दाखेरि अवश्य चाहिँ हामीले यी खालको सुविधाहरू पाउँदैन, राज्यले हामीले सहयोगहरू सहयोग दिइरहेको छ भन्ने कुरो जानकारी थिएन, र कतिपय घटनाहरू घटेको र उतै घटना घट्दाखेरि पनि उनीहरूलाई इन्सुरेन्सको पैसा पाउँछ भन्ने जानकारी पनि नभएको, मलाई नेपालसम्म लास लिएर घरसम्म लास पुऱ्याइ भन्ने जानकारी पनि नभएको, र उहाँले डोनेसन कन्डिसन गर्ने अनि आफ्नो आफन्तहरूलाई भन्ने तर दुःख धेरै दुःख पाउनुभएको अवस्था थियो। र अहिले चाहिँ तपाईँले इन्सुरेन्सबाट पैसा पनि पाउन सहज भएको छ, तपाईँले लास ल्याउने कुरा पनि सजिलो भएको छ, घरसम्म चाहिँ लास पुऱ्याउने काम चाहिँ सजिलो भएको छ। र त्यसले गर्दा अहिले अझै सबै ठाउँमा चाहिँ जानकारी भइसकेको अवस्था छैन। अहिले चाहिँ पालिकामा काम श्रमको कामहरू सबै कामहरू त्यहीँबाट हुन्छ अरे भन्ने सुनिसकेपछि मान्छेहरू चाहिँ हामीसँग ठोकिन आउनु भएको छ, र हामीले पनि विभिन्न प्रचार गरेर कारणले गर्दा धेरै मानिसहरू चाहिँ अब पालिका मार्फतै काम हुन्छ भन्ने खालको चाहिँ वातावरण पनि अवस्था देखिन्छ।
5: अब अझै पनि पालिकामा यस्तो कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि तपाईँहरूको केही यस्तो योजनाहरू बनेको छ कि छैन?
4: अब हामीले गत वर्ष पनि केही अलिकति बजेट छुट्याएर त्यो खालको कार्यक्रमहरू अगाडि बढाएको छौँ। अब यसपालि हाम्रो नीति कार्यक्रम बजेट आउँदैछ, र हामीले अलिअलि प्रभावकारी पार्नको निम्ति अलिकति ट्रेनिङहरू, अलिकति त्यहाँ चाहिँ अब सर्टिफिकेटहरू राम्रोसँग भएर जानेको मान्छेहरू जानुपर्ने हुन्छ, श्रम लिएर जानुपर्ने हुन्छ, स्पेसली सकेसम्म देशभित्रैबाट उड्नुपर्ने हुन्छ, विदेशमा लडेर इन्डियातिर लडेर उडाउने ठगाउने खालको कार्यक्रम पनि बनाएको छ। नेपालको एयरपोर्टबाट उड्दै गर्दाखेरि श्रम स्वीकृति नभएको मान्छेहरूले काममा जाने रोक पनि छ, त्यसले गर्दा लिगली जानको लागि पालिकाले चाहिँ योजनाहरू बनाएको अवस्था पनि छ। र अलिकति मान्छेहरू के हुँदो रहेछ भने विदेश जाने भनिसकेपछि लिगल इलिगल भन्दा पनि जान पाए उड्न पाए भयो, र अनि त्यहाँ गएर दुःख भएपछि ए पहिला त भनेको थिएँ मलाई, तर यस्तो हुँदो रहेछ हन्ने खालको चाहिँ प्रतिपट्टि भएको छ। र हामीले चाहिँ अलिक बिस्तारै पोहोरबाट सुरुवात गरेको थियौँ, र अहिले चाहिँ अलिकति प्रभावित रूपमा अगाडि बढ्नु हामीले अस्ति भर्खर पनि एउटा गोष्ठी सिद्धिया छ। अब गोष्ठी कार्यक्रम सचेतना कार्यक्रमहरू गरेर चाहिँ हामी परिवारसँग चाहिँ अनि त्यहाँ चाहिँ जुन जाने रोजगारमा जाने
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकार। यो कार्यक्रम लमजुङका तीनवटै रेडियो, रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेओडा 90.8 मेगाहर्जमा एकसाथ प्रसारण भइरहेको छ। अब सुनौ छोटो लघु नाटिका।

0: आज त घाँस काट्दा ढाडै दुख्यो है गीता?
1: घाँसले दुखेको हो कि धेरै गफ गरेर दुखेको?
0: ए होइन नि, बिहानदेखि खोल्सा भरि घुमेर घाँस काटेको।
1: त विदेश जाने मान्छे जस्तै थाकेको कुरा गर्छिस त।
0: विदेश जाने भए त डलर कमाएर गाउँकै धनी हुन्थे।
1: साँच्ची डलर कमाउने कुरा गर्दा सम्झे, तेरो दाई विदेश जाने रे भन्ने सुनेको थिए त?
0: हो, कुरा त चलेको छ घरमा।
1: ए कुन देश जाने रे?
0: खै कतार कि दुबई भन्ने सुनिएको छ, डाँडा गाउँको एउटा एजेन्टसँग कुरा भएको रे।
1: अनि पासपोर्ट बनाइसके त?
0: छैन, पासपोर्ट पनि छैन, अनि घरमा पनि सबैलाई थाहा छैन।
1: किन र?
0: दाइले पहिला कुरा पक्का होस् अनि भनौला भनेको रे, मलाई पनि हिजो मात्रै थाहा भयो।
1: ए त्यसो पो, वैदेशिक रोजगार भनेको बुझेर गर्नुपर्ने कुरा हो नि।
0: एजेन्टले सबै काम मिलाइदिन्छु भनेको रे।
1: सबै एजेन्ट नराम्रा हुँदैनन्, तर यत्तिकै विश्वास गर्नु पनि हुँदैन है।
0: त्यही त, मलाई पनि अलि डर लागेको छ।
1: एजेन्टलाई लिएर मेन पावर कम्पनीमा गएर बुझ्नुपर्छ, अहिले त धेरै ठगीको कुरा सुनिन्छन्।
0: हो नि, कसैले पैसा लिएर अलपत्र पारेको पनि सुनिन्छ, पासपोर्ट पनि समातेर राखिदिन्छ रे।
1: त्यसैले सरकारी प्रक्रिया पूरा गरेर मात्रै जानुपर्छ।
0: खै यसबारे केही थाहा छैन, कहाँ बुझ्ने कसरी बुझ्ने?
1: हिजो बजार जाँदा सुनेको, बेसी सहरमा आप्रवासी स्रोत केन्द्र रहेछ।
0: कहाँनिर छ रे नि?
1: जिल्ला प्रशासन कार्यालय सँगै छ रे, पासपोर्ट बनाउन जाँदा त्यही गएर जानकारी लिन सकिन्छ।
0: ए त्यहाँ के जानकारी दिन्छन् होला है?
1: विदेश जानु अघि चाहिने कागज पत्र, सम्झौता, तलब, बिमा, श्रम स्वीकृति सबै कुरा बुझाइदिन्छन् रे।
0: मेरो दाई त एजेन्टले सबै मिलाउँछ भनेर ढुक्क परेको छ।
1: तेरो दाईलाई त चिया खान पनि आमा चाहिन्छ, विदेश कसरी जान्छ?
0: हो नि, जहाँ चढ्दा पनि हरायो भने के गर्ने होला?
1: तर मजाक होइन है, राम्रोसँग नबुझे विदेश जाँदा धेरै दुःख पाइन्छ।
0: ठिक भन्यो साथी, म आजै दाईलाई भन्छु। पहिला पासपोर्टको लागि फोटो खिच्ने, अनि त्यही नजिकैको आप्रवासी स्रोत केन्द्रमा गएर सबै बुझ्ने।
1: हो, अनि मेन पावर कम्पनी वैधानिक छ कि छैन त्यो पनि हेर्नुपर्छ।
0: घर परिवार र छरछिमेकलाई पनि जानकारी दिनुपर्छ है।
2: सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार।

0: हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया तपाईले सुनिरहनु भएको रेडियो, रेडियोको फेसबुक र हाम्रो इमेल lamjungmediahouse@gmail.com मा कमेन्ट लेख्न सक्नुहुनेछ। आजको लागि कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारको समय सकियो। अर्को साता शनिबार बिहान 7:30 बजे फेरि भेटौंला। कार्यक्रमका लागि सहयोग गर्नुहुने रेडियो मर्स्याङदीका लक्ष्मी घले र दिलु तामाङ र रेडियो चौतारीका एलिसा श्रेष्ठ साथै आश गुरुङलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तोता म अनुज अधिकारी पनि विदा हुन्छु। सुरक्षित वैदेशिक रोजगारीका लागि सचेत रहनुहोस्। आधिकारिक निकायबाट आधिकारिक सूचना लिनुहोस्। नमस्कार, शुभ दिन।
1: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसीसह नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334, मोबाइल नम्बर 9856014550, रोजगार सेवा केन्द्र बिसी सहर, सम्पर्क फोन नम्बर 9847014550।

0: sip on ya.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
3: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
7: मर्स्याङदी एफएम 95 मेगाहर्ज 95 मेगाहर्ज

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

नमस्कार, म मीना गुरूङ। प्राविधिक मित्र दिलुसँगै तपाईलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्साङ 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईले रेडियो मर्साङ 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजकी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआई को आर्थिक सहयोग र नेफिन वाईएई को सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको

0: ओइतुङको विशेषता र पछिल्लो परिवेश बारे किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईसँग कुराकानी गरेका छौ। सुनौ यो कुराकानी।
1: सर, कार्यक्रम चाइनामा तपाईँलाई स्वागत छ।
2: धन्यवाद।
1: ओइतुङ भनेको के हो र राई समुदायमा ओइतुङको उत्पत्ति कहिलेदेखि र कसरी भएको मानिन्छ नि सर?
2: ओइतुङ भन्ने शब्द चाहिँ यस्तो छ, कसैले ओइतुङ भनेर भन्छ, कसैले ओइतुङ भनेर भन्छ, कसैले वातुङ भनेर भन्छ। तिनवटा शब्द मैले थाहा पाएको चाहिँ तिनवटा शब्द छ। अब तिनीहरूमा चाहिँ अब कुन चाहिँ मूल शब्द हो त्यसबाट अपभ्रंशित भएर बनेका चाहिँ कुन कुन शब्द हुन् भन्ने चाहिँ अब त्यो चाहिँ भाषा विज्ञानबाट चाहिँ त्यसलाई पसिना लगाएपछि मात्रै थाहा हुन्छ होला। र अब त्यो चाहिँ ओइतुङ भनेको चाहिँ अब खास गरेर यो कहिले उत्पत्ति भयो भन्ने खालको कुरा गर्नुभयो। उत्पत्ति भनेको त मानव समाजको सभ्यताको विकास क्रममा चाहिँ जब मान्छेहरूले खेती गर्न थाले, घर बनाएर बस्न थाले, त्यसपछि चाहिँ एउटा परिवार बन्यो, त्यसपछि परिवार बनेपछि एउटा समुदाय बन्यो, कम्युनिटी, अनि त्यस पछाडि सोसाइटी बन्यो, अनि सोसाइटी बन्दै गइसकेपछि त्यसपछि अब नेसन, अब त्यसलाई जातिको रूपमा बुझिन्छ, राष्ट्रको रूपमा बुझिन्छ। यसरी बन्दै गएको कारणले गर्दाखेरि अब हिजो त्यो ढुङ्गे युगदेखि अगाडि बढ्ने क्रममा चाहिँ अब जङ्गली युग हुँदै कृषि युग प्रवेश गरेर जब मान्छेहरू बसोबास गरेपछि त्यो बेलादेखि नै त्यसको चाहिँ अब उत्पत्ति भएको हो भन्न सकिन्छ। र ओइतुङले चाहिँ के देखाउँछ भन्दाखेरि त्यो परिवार परिवार मिलेर एउटा समुदाय बन्ने भएको हुनाले त्यो जातिका मान्छेहरूको समूहलाई बाँध्नको लागि अथवा त्यो समुदायभित्र कुनै सुखको काम पनि पर्ला, दुःखको काम पनि पर्ला, संस्कृतिको काम पनि पर्ला, संस्कारको काम पनि पर्ला, कुनै विकास निर्माणको काम पनि पर्ला, त्यो समुदाय चाहिँ एक भएर अगाडि बढ्नको लागि चाहिँ त्यसले चाहिँ खास गरेर चाहिँ बसी भैवक्ति कुम्भकम भने जस्तो दाजुभाइहरू वंश एक हुनुपर्छ, त्यो परिवार र समुदायभित्र केही पर्यो भनेदेखि सबै एकजुट भएर काम गर्नुपर्छ भनेर नै बनिएको सबभन्दा किरात राई जातिको पुरानो संगठन हो। यद्यपि त्यो अहिलेसम्म पनि रहिरहेकै छ र विशेषत के हो भन्दाखेरि जन्मदेखि मृत्युसम्मको कामहरू हुँदाखेरि त्यो वंशका मान्छेहरूले विभिन्न किसिमको कार्य विभाजन गरेर कामहरू गर्छन्। त्यसैलाई नै चाहिँ खास गरेर ओइतुङ भनेर भनेको हो। अब ओइतुङमा उदाहरणको लागि कसैको घरमा चाहिँ विवाह हुने भयो अथवा कन्या बढ्यो भनेदेखि नजिकका दाजुभाइको तर्फबाट अथवा छोरी चेलीको तर्फबाट मगनीको लागि कुरा अगाडि बढाइन्छ, तर त्यो चाहिँ सोझै दाजुघरमा जान पाइँदैन। त्यसपछि त्यसलाई चाहिँ दाजुघर भनिन्छ, अनि त्यसपछि भिवैतुङ भन्छ। त्यो चाहिँ नजिक हो, भीको अर्थ चाहिँ ठुलो भएको कारणले गर्दाखेरि त्यो नजिक एउटा बाबुका तीन भाइ छोरा छन् भनेदेखि त्यो जेठो चाहिँ गाजी घर भयो भने माइलो र कान्छो चाहिँ भिवैतुङ हुन्छ। अनि त्यसपछि त्यो भन्दा अलिक परका बाजेहरू अझै चेतजीहरू पर परका कोही चाहिँ अब सात पुस्ताका भए होलान्, कोही चौध पुस्ताका भए होलान्, कोही एक्काइस पुस्ताका भयो भनेदेखि चाहिँ त्यसलाई चाहिँ छिवैतुङ भन्छ। त्यो चाहिँ अलिकति सानो परको भन्ने अर्थ लाग्छ। अनि त्यसपछि अर्को चाहिँ कर्मा ओइतुङ भन्छ। त्यो कर्मा ओइतुङ भनेको चाहिँ एउटा भूगोल, एउटा गाउँ, एउटा खोला भिर पहराले खेतेको ठाउँमा बसोबास गर्ने विभिन्न जातिका अथवा नर नाता कुटुम्बले पनि हुन सक्छन्, तर एउटै भूगोलमा बसोबास गरेका छन् भने तिनीहरूलाई चाहिँ कर्मा ओइतुङ भनेर भन्ने चलन छ। यसरी चाहिँ एउटा समाजमा कुनै सुख दुःख परेको बेला एकजुट भएर काम गर्नको लागि बनेको पुरानो संगठन ओइतुङ भन्ने चाहिँ हो।
1: सर, अहिलेको समयमा चाहिँ यो ओइतुङको अभ्यास

0: कतिको सक्रिय छ यो सहरीकरण र यो बसाइ तराईका कारण चाहिँ यसको अभ्यासमा चाहिँ परेको छ कि छैन नि?
1: अब अहिले गाउँबाट यहाँ सहरमा आएर बस्दाखेरि पनि त्यसको प्रभाव त छँदैछ, जस्तो कि अब हाम्रो खुला पुग्नु पर्यो, दाजुभाइहरू सबै भेला हुनुपर्छ, अनि त्यसपछि नोथुङ बोलाउनु पर्छ, नोथुङ बोलाइसकेपछि अनि त्यसपछि चुलाको पूजा सुरु गरिन्छ, र कुनै अब विवाह हुने भयो भनेदेखि विवाहको लागि पनि दर दाजुभाइहरू सबै बस्नै पर्छ। त्यस कारणले गर्दाखेरि यो सहदा पनि त्यसको महत्व चाहिँ त्यति नै छ। गाउँको र सहरको वैवाहिक प्रणाली अथवा मृत्यु हुँदाखेरि गर्ने कामहरू त फरक फरक छ, त्यही पनि चाहिँ के भनेदेखि सहरमा पनि चाहिँ दाजुभाइहरू सबै बस्नु पर्ने, नचुङहरू बोलाउनु पर्ने, त्यहाँनिर भाइहरूले गर्ने कामहरू, मुलीले गर्ने कामहरू फरक फरक पर्ने भएको हुनाले सहरमा पनि अब काठमाडौँको तीनवटा जिल्लामा रहेका जहाँ जहाँ रहेका दाजुभाइ भए पनि आउनु पर्यो, अलिकति टाढा छ भने समय छ भने बोलाएर दाजुभाइहरू भेला हुनु पर्ने, अहिले पनि त्यो प्रणाली जीवितै छ, सक्रिय नै छ।
0: अहिलेको नयाँ पुस्ताले ओइटुङलाई कतिको अपनाइरहेका छन् र यो जुन ओइटुङ त हाम्रो अब राई किरात समुदायको एउटा अमूर्त सांस्कृतिक सम्पदा हुन्छ, यसो जोगाउनको लागि कस्तो कस्तो चुनौतीहरू चाहिँ छन् नि सर?
1: अब सहरमा गाह्रो चाहिँ हुन्छ, तर अब चुलोमै गर्नुपर्ने, जस्तो बुहारी ल्याइयो चुलोमै भित्राउनु पर्ने, छोरी दियो चुलोबाटै निकाल्नु पर्ने, कुनै उपचार पद्धति नचुङहरू बसाल्नु पर्यो भने चुलोबाटै सुरुवात गर्नुपर्ने भएको हुनाले अहिले सहरमा पनि अब चुलो राख्ने चलन छ, तर गाउँ घरमा चाहिँ अब दुई तिन तलाको घर हुने भएको हुनाले अब तल भुइँतलामै चुलो गाडेरै अब त्यसको व्यावहारिक प्रयोग पनि गर्ने, हाम्रो संस्कृति र संस्कार अनुसारको व्यवहार गर्ने प्रचलन त सबै छ, तर अब सहरमा आइसकेपछि चाहिँ अब घरको निर्माणै आधुनिक ढङ्गको भएको हुनाले पोर्टेबल चुलो बनाएर त्यसलाई चाहिँ अब घरको सबभन्दा माथिल्लो ठाउँमा सुरक्षित सफा ढङ्गले राख्ने चलन छ, र अहिले चाहिँ अब आफ्नै घर बनाउनेहरूले चाहिँ घरको छतमा छुट्टै चुलाको लागि कोठा निकालेर त्यहाँ चुला ढुङ्गा नै गाडेर त्यसपछि भार पनि बनाएर अनि पूजा गर्ने चलन छ। त्यो चाहिँ अब चौधोत्री एकै वंशका दाजुभाइहरू चाहिँ त्यहाँ जान पाउने छुन पाउने जम्मै कुराहरू हुन्छ, तर त बिहे गरेको छोरी चेली अरू नाताहरू चाहिँ त्यो चुलोमा गएर रहन बस्न छुन गर्न चाहिँ मिल्दैन।
0: सर हजुर अब यो किरात राई परिषदको कुलपति पनि हुनुहुन्छ होइन, र यो ओइटुङ जस्ता यो संस्कृतिहरू जुन छ हाम्रो जीवित संस्कृतिहरू छ होइन, त्यसलाई जोगाउनको लागि चाहिँ कस्तो कस्तो कामहरू चाहिँ गरिराख्नु भएको छ नि?
1: अब अहिले हामीले किरात राई प्रज्ञा परिषदले चाहिँ अब यो हाम्रो गाउँ घरमा त अत्यन्त यो त डरो साथ कडा नियमको साथ पालना गर्नै पर्छ, नभएको त्यहाँनिर चाहिँ कम्युनिटी त्यो जातिका मान्छेहरू त्यहाँ रहनै सक्दैनन्, त्यो त रहनै पर्छ। अब अहिले हामीले किरात राई जातिभित्र चाहिँ 26 भाषा बोल्ने भाषिक समूहहरू छ, त्यसलाई हामी चाहिँ के भनेदेखि भाषिक समुदाय भनेर भन्छौ, अनि त्यो 26 भाषिक समुदायमा चाहिँ हामीहरूले आफ्नो संगठन छ, संगठनमा गएर आफ्नो संस्कार आफ्नो संस्कृति आफ्नो पहिचान जीवित राख्नको लागि चाहिँ प्रशिक्षणको कार्यक्रमहरू पनि हामीहरूले सञ्चालन गर्छौ। सहरी क्षेत्रमा गाउँघरमा त आफ्नो आफ्नै किसिमको रहन सहन परम्परा रीतिरिवाज सबै कुराहरू भएको हुनाले आफ्नै पालना भइहाल्छ। जो मान्छे माइग्रेसन भएर सहरमा आएको छ भनेदेखि चाहिँ त्यो संगठनमा आबद्ध भएका मान्छेहरूलाई चाहिँ हामीले संस्कार भनेको यो हो, संस्कृति भनेको यो हो भनेर सबै कुराहरू हामीले बताउने गरेका छौँ।
0: सर यो सरकारी वा गैर सरकारी तहबाट चाहिँ हाम्रो यो आदिवासी जनजातिहरूको जति पनि संस्कृतिहरू संस्कार छ नि, जस्तै अब किराँत राईको यो ओइटुङ भयो, अनि विभिन्न आदिवासी जनजातिको अरू पनि संस्कार संस्कृति छ, र त्यो संस्कार संस्कृतिलाई जोगाउनको लागि चाहिँ आवश्यक सहयोग सहकार्य चाहिँ कतिको पाउनु भएको छ नि त?
1: अब त्यो गर्ने कुराहरूमा चाहिँ संस्कृति कसरी जोगाउने, आफ्नो संस्कारहरू कसरी गर्ने भन्ने विषयमा अब जस्तो किराँत राई प्रज्ञा परिषदले अस्ति पनि यो चैत्र महिनामा संगोष्ठी गरे, अब त्यसमा चाहिँ मान्छेहरूले हामीले मुन्नुम अन्तर्गत गरेका थियौँ, विभिन्न भाषिक समुदाय भएको कारणले र अरू विभिन्न जातिका व्यक्तित्वहरूले आफ्नो कार्यपत्र लिएर पेश गर्नुभएको थियो, त्यसले गर्दाखेरि अब सहभागिता हामीले जनाइराखेका छौँ। अब किराँत राई जातिमा चाहिँ अब मुन्नुम भन्ने एउटा शब्द छ, त्यो चाहिँ कसैले निमा भनेको मान्छे, कसैले मुना भनेको मान्छे, कसैले निन भनेको मान्छे हुने भएको कारणले दुम्बुमा भनेको चाहिँ भन्ने भएको हुनाले निमा दुम्बुमा भनेको चाहिँ अथवा मुना दुम्बुमा भनेको चाहिँ मान्छेले भन्दै आएको कुरा। त्यस कारणले गर्दाखेरि चाहिँ हिजो मान्छे ओडारमा बसेर अहिले यो औद्योगिक युगमा आउँदा यो सभ्यतामा आइपुगिन्जेलसम्म मान्छेले कस्तो कस्तो किसिमको संस्कार गरे, कस्तो कस्तो किसिमको संस्कृतिको निर्माण गरे, ती कुराहरू चाहिँ अब भन्दै आउने भएको हुनाले हामीले बुझ्नु भन्छौ। अब त्यसैमा अहिले किराँत राई जाति भित्रको पनि चामलिङ भाषी समुदायले चाहिँ अहिले उत्पत्तिको कथा अनि संस्कार अनि संस्कृति भनेर तीनवटा मुन्नुम निकालिसक्यो। त्यस कारणले गर्दाखेरि अब त्यो मुन्नुममा संस्कार, अब आर्यन हिन्दूहरूको 16 संस्कार छ, अहिले हामीले पत्ता लगाएको 9 संस्कार भेट्छौ किराँत राई जातिको चामलिङ भाषिक समुदायमा चाहिँ। अब अरू समुदायको पनि सबै कलेक्सन गर्दा कतिवटा हुन्छ त्यो चाहिँ अब भएको छैन, अहिले 9 संस्कार भेटेको छ। उधौली उभौली भनेर अब त्यो किसिमको संस्कृति, साकेला मनाउने यस्तो संस्कृति छ, यी संस्कृतिहरूको चाहिँ अब पहिचान जगेर्ना गर्नको लागि हामीले त्यो मनाएको बखत, त्यो प्रशिक्षण चलाएको बखत अरू आर्यनदेखि लिएर सबै जातिका मान्छेहरूलाई बोलाउँछौ, सुनाउँछौ र यसको चाहिँ यसरी छ भनेर जनाउँछौ। यसो गर्दाखेरि चाहिँ विभिन्न मान्छेहरूले यसको बारेमा पनि अहिले थाहा पाएर धेरै कुराहरू लेख्ने, ओर्ने, बोल्ने, भन्ने, यो चाहिँ आर्यनहरूको वेद जस्तै किराँत राई जातिको चाहिँ मुन्नुम हुँदो रहेछ। यसमा चाहिँ सभ्यताका कुराहरू छन्, इतिहासका कुराहरू छन्, प्राग इतिहासका कुराहरू छन् भनेर उनीहरूले अहिलेसम्म भन्दै आएको छन् र यसैलाई हामीले नियमितता गर्दै आएका छौँ।
0: ओइटुङमा महिला, युवा र ज्येष्ठ नागरिकको भूमिका चाहिँ कस्तो हुन्छ नि सर?
1: अब त्यो ओइटुङमा चाहिँ के हुन्छ भने जस्तो विवाह प्रणाली भनेको अथवा कुनै सांस्कृतिक कामहरू गर्ने भइयो भनेदेखि एकजना छोरा मान्छे, अब एकजना छोरी मान्छे त्यहाँ खटाएको हुन्छ जसलाई चाहिँ हामीले साइदी सुइदी भनेर भन्छौँ। अनि उनीहरूले चाहिँ के गर्छन् भन्दाखेरि कुनै विवाह प्रणालीमा विवाह गर्दाखेरि नर नाता इष्ट मित्र दर दाजुभाइ वंश जम्मै आउँदाखेरि उनीहरूलाई स्वागत कसरी गर्ने, अनि उनीहरूलाई चाहिँ तिम्सा भन्छ, अब जहाँ बसी मासु तरकारीहरू के दिएर चाहिँ उनीहरूलाई सत्कार गर्ने, सम्पूर्ण जिम्मेवारी चाहिँ त्यो मान्छेहरूले जिम्मा लिएको हुन्छ। त्यस्तै खाना बनाउनेले खाना बनाउने चाहिँ जिम्मा लिएको हुन्छ, बस्नको लागि अस्थायी चराहरू जस्तो चाहिँ गोठहरू बनाउने चलन हुन्छ त्यस्तो जिम्मेवारी लिएको हुन्छ। अब कसैले चपरी बनाउनको लागि पात टिप्ने गाँच्ने लिएको हुन्छ, कसैले उज्यालोको लागि बाँस राको सिटाहरू बनाउने प्रचलनहरू हुन्छ, कसैले चाहिँ अब भतेर भात पकाउने ठाउँ कहाँ हो भनेर त्यहाँनिर चाहिँ के भने चुला ढुङ्गाहरू बनाउनेदेखि लिएर सबै बनाउने हुन्छ, कसैले चाहिँ अब घैटाहरू राख्नको लागि चाहिँ बाँसको कसरी बनाउने भनेर उनीहरूले तय गरेको हुन्छ, जहाँ निगातहरू बनाउने ओर्ने, कसैले भाँडाकुँडाहरू सफा गर्ने, यसो गरेर सबैले सहभागितामूलक काम गरेको हुन्छ भनेदेखि अब भित्र चुलोमा चाहिँ नर्सिङसँग त्यही रहने सबै कुराहरू त्यहाँ गर्ने सुन्ने प्रमाणहरू अब पेश गर्ने कसो गर्दाखेरि हुन्छ भन्ने सबैले सहभागिता लिएको हुन्छ। त्यसो हुनाले युवादेखि लिएर वृद्धसम्म सबैले सहभागी बनेर कामहरू गर्नुपर्ने हुन्छ।
0: सर, आगामी पुस्तकका लागि चाहिँ ओइतुङलाई कसरी आकर्षक र सान्दर्भिक बनाउन सकिन्छ नि, हजुरलाई चाहिँ कस्तो लाग्छ?
1: अब त्यो त अब जस्तो उमेर अनुसार भनौँ न, अब 16 वर्ष मुनिको अब नाबालक भन्ने चलन हुन्छ, तर पनि आफ्नो घर परिवारमा सानैदेखि नै हाम्रो संस्कारहरू हाम्रो रीतिरिवाजहरूमा उनीहरूलाई सहभागी गराउँदै आएको हुन्छ। त्यहाँदेखि अब 30 वर्षसम्मको युवा हुन्छ, युवाहरूसँग जोस पनि हुन्छ, बल पनि हुन्छ, उनीहरूलाई चाहिँ विभिन्न कामहरू त्यही प्रकारको लगाएको हुन्छ। त्यहाँभन्दा अलिक माथिका बुढापाकाहरू चाहिँ अब उनीहरूले चाहिँ कसरी संस्कार गर्ने, कसरी संस्कृति गर्ने, कसरी नर नाताहरूसँग चाहिँ कुलकुटुम्बसँग चाहिँ व्यवहार गर्ने भनेर गर्छन्। त्योभन्दा माथिकोहरू त्यो रोमी पोमी भन्छन्, बुढापाकाहरू बस्ने, प्रमाणित गर्ने, कुनै गल्ती गरेको छ सुटाएको छ भने भनिदिने, यस्तो कामहरू हुने भएको हुनाले अहिलेदेखि नै हामीहरूले युवाहरूलाई पनि तलदेखि नै सहभागी गराउँदै आउने कामहरू भइरहेको छ।
0: हस्तो सर, व्यस्त समयको बावजुद पनि तपाईँले कार्यक्रममा आउनुभयो, सँगसँगै अनि यो ओइतुङको बारेमा चाहिँ विस्तृत रूपमा चाहिँ जानकारी गराइदिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
2: सुन्नुभयो किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईसँग ओइतुङको बारेमा गरिएको कुराकानी। तपाईँ अहिले कार्यक्रम साइनस सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक शनिबार बिहान 8 बजेदेखि सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्ज र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा एकैसाथ सुन्न सक्नुहुनेछ। अब भने पालो भएको छ रिपोर्ट सुन्ने। ओइतुङ किरात राई समुदायको एक महत्वपूर्ण सांस्कृतिक र धार्मिक अभ्यास हो, जसले समुदायको पहिचान, परम्परा र सामूहिक जीवनशैलीलाई बलियो बनाउँछ। यस परम्परामा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण र बहुआयामिक रहेको पाइन्छ। सुनौ यो रिपोर्ट सहकर्मी लक्ष्मीबाट।
3: किरात राई समुदायमा ओइतुङ एक महत्वपूर्ण सांस्कृतिक एवं धार्मिक परम्परा हो। विगतमा ओइतुङ जस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिमा महिलाको भूमिका अहम र महत्वपूर्ण थियो। समाजमा हुने हरेक गतिविधिमा महिलाको भूमिका अग्रभागमा देखिन्छ। घर र समाजमा हुने गतिविधिको निर्णय महिलाले लिने र पुरूषहरू कर्ता हुने विगतको चलन रहेको अधिवक्ता एवं किरात राई प्रज्ञा प्रतिशतका सदस्य शान्ति देवी राई बताउनुहुन्छ।
4: जुन बेला किरात सिभिलाइजेशन थियो त्यो बेलामा चाहिँ ओइतुङको परिकल्पना गरेर समाजलाई चाहिँ एउटा मार्ग निर्देशन दिने कार्यहरू चाहिँ गरिएको थियो। विशेष गरेर यो मुन्दुमी समाजमा चाहिँ महिलाहरू नै अगाडि भएकोले हरेक कुराको त्यो डिसिजन, निर्णायक भूमिकाहरू अथवा गर्नुपर्ने भन्ने कामहरूको बारेमा चाहिँ महिलाहरू चाहिँ अग्रभागमा चाहिँ देखिन्थ्यो र देखिन्छ भन्ने गरिन्छ। यो किरात राई समुदायभित्र चाहिँ, मुन्दुमी समाजभित्र चाहिँ केटा मान्छे चाहिँ 12 घोचा हो भन्ने खालको कुरा चाहिँ त्यसरी सिम्बलाइज पनि गरिएको हुन्छ। र त्यो वैतुङ भित्रको मान्छेहरूले चाहिँ के गर्ने भनेर चाहिँ त्यहाँ निर्धारण गरिन्छ। जस्तै अब किरात सिभिलाइजेसनमा त कस्तो थियो भने कहिले जंगलमा गएर दाउरा काटेर ल्याउने, अनि गिठा भ्याकुर खोजेर ल्याउने, अनि घरहरू छाउनको लागि रुखहरू कहिले तयार गर्ने, चित्राहरू कहिले बुन्ने आदि इत्यादि कुराहरू चाहिँ हुने गर्थ्यो। त्यसमा चाहिँ महिलाहरूले नै पुरुषहरूलाई चाहिँ भन्ने गर्ने, कसको बाटो सुरु हुन्छ, हामीले कहिलेदेखि सुरु गरौं भन्ने कुराहरूमा चाहिँ महिलाहरूको चाहिँ डिसिजन हुन्थ्यो, कर्ताहरू चाहिँ पुरुषहरू हुन्थे।
3: समयसँगै समाजमा आएको परिवर्तन, बजारीकरणको प्रभावले ओइतुङ पनि बिहेवारी र अन्य सामाजिक संस्कार पूरा गर्नको लागि मात्रै बस्ने गरिन्छ र महिलाको भूमिकामा फरक पनि ल्याएको छ। पहिला निर्णय लिने भूमिकामा रहेको महिलाहरू भने अहिले पुरूषले जे काम दिन्छ त्यही काम गर्दै आएको र अहिले महिलाको अधिकार महिला समाज वडा आदिमा रूपान्तरण भएको उहाँको भनाइ छ।
4: अग्रभागमा चाहिँ अहिलेको सन्दर्भमा चाहिँ त्यो कुराहरू चाहिँ छैन, यसलाई चाहिँ डिस्प्लेसमेन्ट गरेको छ। जस्तै अब त्यो कुराहरू चाहिँ टोटल्ली नै अहिले छैन भन्दाखेरि पनि हुन्छ त्यो वाटुङ भन्ने त केही हाम्रो मुन्दुममा ऋषियाहरूमा चाहिँ आउँछ अहिले रहेको भनेको चाहिँ बिहाको बेलामा यसो समाज बाँधेर त्यो काम सक्नको लागि गर्ने कुराहरू भनेको मात्रै छन् त्यसमा चाहिँ महिलाहरूको खास त्यस्तो भूमिकाहरू हुँदैन पुरुषहरूकै हाबी हुन्छ र पुरुषहरूले अराएको अनुसार महिलाहरूले गरेको चाहिँ देखिन्छ तर त्यो पनि कतै कतै थोरै मात्रै छ खास त्यस्तो छैन सहरी बजारहरूमा गाउँघरमा खास त्यस्तो छैन र एउटा बिहाबारी अथवा मृत्यु संस्कारहरू विशेष गरेर बिहाबारीहरू टार्नको लागि सर्टेन टाइमको लागि वैतुङ समाजहरू गठन गर्ने हुन्छ एक दिन दुई दिनको लागि त्यो मात्रै हो र अहिले चाहिँ त्यसलाई चाहिँ कसरी डिस्प्लेसमेन्ट भयो भने महिला समाज महिला समूह वडा विभिन्न कुराहरू आएको छ नि त राज्यको पोलिसी अनुसार ती कुराहरूले चाहिँ त्यसलाई चाहिँ विस्थापित गरेको छ र त्यो पहिलाको जस्तो महिलाहरू अग्रभागमा पनि छैनन् अनि तिनीहरूलाई चाहिँ अहिले विस्थापित गरेको हुनाले महिलाहरू त्यस कुरामा जानकार पनि छैन अहिले धेरै किराँत राई महिलाहरू मुन्दुमी महिलाहरू चाहिँ यसमा जानकार पनि छैन
3: वैतुङमा महिलाको सहभागितालाई विगतमा जस्तै बलियो र मजबूत बनाउन भने फेरि राई किराँत समुदायले पुनः विगतमा जस्तै महिलालाई निर्णय अधिकार दिन ती संस्कार र संस्कृति प्रयोग गर्न जरूरी रहेको उहाँको भनाइ छ
4: म त एउटा विद्यार्थी भएको हुनाले आदिवासी ज्ञान सम्बन्धी अध्ययन गर्ने भएको हुनाले मलाई केही जानकारी भएको हो अहिले धेरै नै छैन महिलाहरूलाई पनि वाटुङ भनेको के हो भन्ने कुरा पनि छैन होइन खालि अहिले अलिक सहरी बजार बजारीकरण भएको ठाउँमा चाहिँ वाटुङ समाज यसो गर्ने तर त्यही बिहा कार्य सक्नको लागि मात्रै गर्ने र त्यसमा खासमा महिलाहरूको भूमिका चाहिँ हुँदैन छैन पहिला जति थियो पहिला जति स्ट्रङ थियो महिलाहरूको त्यो कुरा चाहिँ अहिले हराएको छैन अनि महिलाहरूलाई सचेत गराउन अनि महिलाहरूलाई त्यो बेलाको कुराहरूको ज्ञानहरू दिन र आफ्नो स्थानहरू स्थापित गर्नको लागि हामी यो बेलामा यस्तो थियौँ भनेर मैले जर्नलमा लेखेर प्रेजेन्टेसन गरेर अनि भनेर अझ वाचन गरेर पूजाको उसबाट सेरेमोनीहरू गराएर त्यो गर्दै चाहिँ मैले चाहिँ आइरहेको छु ती कुराहरू नै हुन् गर्ने र अब राज्यले गर्ने भनेको चाहिँ अब त्यो कुराहरूलाई अझ रिसर्च गरेर अनि माथिल्लो लेभलबाट त्यसलाई चाहिँ प्रयोग गर्दै लाँदाखेरि चाहिँ अझ राम्रो हुन्छ
3: वैतुङ आफैमा एक इतिहास हो महिलाको पूर्ण सहभागिता हुन सकेमा र पुनः भूमिका मजबूत बनाउन सकेमा नयाँ पुस्तामा समानताको भावना बढ़दै जाने र भविष्यमा महिलाको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ
2: यो रिपोर्टसँगै कार्यक्रम साइनोको आजको श्रृंखला यति नै आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला रेडियो मर्सङ्गी 95 मेघहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेघहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईंलाई धन्यवाद कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै म मीना गुरूङ पनि बिदा हुन्छु तपाईंको साथ सुखद रहोस् नमस्ते।

0: Extreme energy drink.
1: बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74-065
2: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
5: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
6: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मसौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउनो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
8: हेलो कान्छी घर बनाउने काम शुरू भयो
9: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
9: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560-46662
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
11: यो दाँतले मलाई साह्रै दुःख दियो
2: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
11: जान त जाने बरु कहाँ जाने होला खै
2: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
9: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ
6: प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272

0: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
1: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460004
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्ने, सुर्तीजन्य पदार्थमा कर बढ़्यो, घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभ करमा पनि वृद्धि। आज 8 राष्ट्रीय महिला अधिकार दिवस मनाइदै कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि। आज पनि पानी पर्ने, तराई र पहाड़ी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना। भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने अनुमान। दक्षिण सुडानमा 72 लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता। मानिसको जीवन बचाउनेतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रसंघको जोड़। र एसियाली खेलकुद महिला T20 छनौटको फाइनलमा पुग्न नेपालले आज मलेसियासँग खेल्दै खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी। नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारको शुल्कमा शिक्षा समता शुल्क लाग्ने भएको छ। त्यस्तो शुल्क गुणस्तरीय शिक्षामा पहुँच र शैक्षिक पूर्वाधार निर्माणमा खर्च गरिने भएको छ। निजी अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्न गएका बिरामीबाट असूल गरिने सबै प्रकारको सेवा शुल्कमा पनि स्वास्थ्य समता शुल्क लाग्ने भएको छ। यस्तो शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गर्ने प्रबन्ध गरिएको छ। यस्तै सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्त शुल्क बढ़ाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआगले हिजो प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमा शुल्क वृद्धि गरिएको हो। यस्तै सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ। बजेट मार्फत चुरोटमा 10% अन्त शुल्क निर्धारण गरिएको छ। अन्त शुल्कको वृद्धिपछि नेपालमा सुर्तीजन्य पदार्थको करको दर 51% बराबर पुगेको छ। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा 75%सम्म कर लगाउनुपर्ने गर्दै आएको छ। स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरकारवालाको माग रहँदै आएको थियो। यस्तै घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभ करमा पनि वृद्धि भएको छ। यसअघि 5% पूँजीगत लाभ कर लाग्दै आएकामा अब भने 7.5% कर लाग्नेछ। त्यस्तै विद्युतीय गाड़ीमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाई असूल गरिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ। सुन चाँदी तथा तीनका गर गहना र वस्तुको बिक्री गर्दा सिप प्रवर्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ। आज 8 राष्ट्रीय महिला अधिकार दिवस मनाइदैछ। नेपालमा हरेक वर्ष जेठ 16 गतेलाई राष्ट्रीय महिला अधिकार दिवसको रूपमा मनाइन्छ। 2063 साल जेठ 16 गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक 4 विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ दिवस मनाउन लागि हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई देश निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। यस्तै उपराष्ट्रपति रामसाया प्रसाद यादवले आमा वा बुवा मध्ये एकको नामबाट सन्तानलाई नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा 1/3 महिलाको सहभागिता सुनिश्चितता गर्ने संवैधानिक प्रावधान, विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धता जस्ता उपलब्धि दिवसका आधार स्तम्भ भएका बताउनु भएको छ। कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि शुरू हुँदैछ। आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू हुने सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा कर्णाली प्रदेशका 79 पालिकाबाट 2-2 छोरीहरूको सहभागिता रहनेछ। साथै राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका गरी 250 धेरैको उपस्थिति रहने आयोजक श्रीज्योति फाउण्डेशनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। बालिका, किशोरी तथा महिला माथि

0: 2082 वैशाख 27 देखि 29 गते सम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। अस्ति बेलुकादेखि शुरू भएको पानी पर्ने क्रम आज र भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव छ। वर्षाको ठोरी गैराती ठूलो पानी परेको छ। ठोरीमा पछिल्लो 12 घण्टामा 169 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। गैराती मधेस प्रदेश सहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भयो। काठमाडौँ उपत्यकामा पनि आज बिहान पानी परेको छ। उपत्यकामा अहिले पनि मौसम बदली छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको तराई र पहाड़ी भागका कही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अछामको पञ्चदेवल विनायक नगरपालिका 4 थापा मोड मध्यपहाड़ी राजमार्गमा गैराती भएको जीप दुर्घटनामा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगर बस्ने 41 वर्षीय नवीन तुलाधर र बर्दिया बाँसकारी नगरपालिका 5 बस्ने 45 वर्षीय रामप्रसाद थारूको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा ज्यान गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब परीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। उहाँका अनुसार घाइते सिराह कल्याणपुर नगरपालिका 10 का सन्त कुमार शाह, स्याङ्जा फेदीखोला गाउँपालिका 4 का अर्जुन कुमार पौडेल र जीपका चालक नेपालगंज उपमहानगरपालिका 5 बस्ने राजेन्द्र भीमराज चट्टान गुप्ताको उपचार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त दक्षिणी सुडानमा 72 लाख भन्दा धेरै नागरिकलाई तत्काल खाद्यान्न सहयोगको आवश्यकता रहेको जनाएको छ। दक्षिण सुडानका लागि डब्ल्यूएफपीका कन्ट्री डाइरेक्टर मोन्टिन्ता चिमुकाले 72 लाख नागरिकलाई तत्काल खाद्य सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ। स्थिति गम्भीर रहेको र सहयोगको आवश्यकता भएका मानिसको जीवन बचाउन तत्काल ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड़ छ। संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख प्लेचरले गएको महिना पूर्वी अफ्रिकी देश पूर्ण रूपमा भोकमरीको खतरामा पर्ने चेतावनी दिनुभएको थियो। दक्षिण सुडानले सन् 2011 सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो, तर केही समयपछि नै गृहयुद्धमा फँसेको थियो। त्यहाँ चरम गरीबीसँगै भ्रष्टाचार र असुरक्षा बढ़्दो छ। अब खेल खबर एशियाली खेलकूद महिला टी20 छनौटको सेमीफाइनलमा नेपालले आज घरेलू टोली मलेसियासँग खेल्दैछ। खेल क्वालालम्पुरमा नेपाली समय अनुसार

0: पौने 12 बजे शुरू हुनेछ। आजको खेलको विजेता फाइनलमा पुग्नेछ। नेपाल समूह चरणमा चीन र इण्डोनेसियालाई हराउँदै समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। अर्को समूहबाट मलेसिया उपविजेताको रूपमा सेमी फाइनलमा पुगेको थियो। टी20 खेलमा नेपाल र मलेसिया बीच अहिलेसम्म 18 खेल हुँदा नेपालले 12 खेल जितेको छ भने मलेसियाले 6 खेल जितेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। यसैबीच आउँदो आर्थिक वर्ष 83-84 बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने 20 एसियन गेम्सको तयारी र बजेट समावेश भएको छैन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो प्रस्तुत गर्नुभएको बजेटमा एसियन गेम्सको तयारी नपरेको हो। यद्यपि अर्थमन्त्री वाग्लेले खेल क्षेत्रका लागि 4 अर्ब 3 करोड़ रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। अर्थ मन्त्रालयले खेलकुदलाई 3 अर्ब 20 करोड़को सिलिङ दिएको थियो, तर तोकिएको सिलिङ भन्दा 82 करोड़ थप सहित बजेट आएको हो। एसियन गेम्स, 10 राष्ट्रिय खेलकुद र पारा खेलकुद जस्ता महत्वपूर्ण आयोजना कार्यक्रममा समावेश सहित बजेट प्रस्ताव भएको थियो। तीमध्ये जापानमा हुने 20 एसियन गेम्सको तयारीका लागि भने बजेटमा कतै उल्लेख छैन। राष्ट्रिय खेलकुद परिषद राखेपछि एसियन गेम्स तयारीका लागि 15-16 करोड़ रूपियाँ माग गरेको थियो। सरकारले प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउन आउँदो 5 वर्षको दीर्घकालीन योजना अघि सारेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्ने, सुर्तीजन्य पदार्थमा कर बढ़्यो, घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभ करमा पनि वृद्धि। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि। आज पनि पानी पर्ने, तराई र पहाड़ी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना। भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने अनुमान। दक्षिण सुडानमा 72 लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता। मानिसको जीवन बचाउनेतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रसंघको जोड़। र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपालले आज मलेसियासँग खेल्दै खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021230 4021224, मोबाइल 9841445148।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमन्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0664520209।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 813 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यहीँ जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।
15: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
16: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
15: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
16: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
15: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
16: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
17: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
18: हेर्न माले,
19: ए छोरी, यो पालीमा राखेको रेडियो लिए त बा।
16: हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत निपालो मेरो।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
11: केयर फार्मेसी बेश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चौकमा।
10: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
12: जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
11: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
12: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
11: स्थान केयर फार्मेसी बेश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9850686780।
12: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
11: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
13: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
14: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
13: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
14: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
13: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841445148।
11: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
15: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टर बाचा चेक जाँच, अनुभवी फार्मेसिस्ट द्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
16: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
15: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: ल अब दुलाले दुलाईलाई औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचान्दी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9567133375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
8: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
10: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
8: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847769229।
11: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
12: मन चारैतिर नडुलाउनु छै दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
13: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
12: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
13: सम्पर्क मोबाइल 9846019018, 9846019018।

0: Mania.
1: Extreme energy drink.
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 10 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै आज पनि पानी पर्ने, तराई र पहाड़ी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना, खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी, अछाममा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो र इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
3: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारु कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083।
4: मावि तह कक्षा 9 देखि 12 सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्, तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
3: पुरस्कारहरू छात्र छात्रा दुवैतर्फ। प्रथम पुरस्कार नगद रु 6,000, मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000, मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000, मेडल र प्रमाण पत्र।
4: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
3: थप जानकारीका लागि कर्ण गुरुङ 9560602, राजकुमार धिताल 9461501, विनोद तामाङ 9560303।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ लम्सुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
0: अब समाचार विस्तारमा। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। 2063 साल जेठ 16 गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक 4 विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र

देखि शुरू भएको पानी पर्ने क्रम आज र भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव छ। वर्षाको ठोरीमा गैराती ठूलो पानी परेको छ। ठोरीमा पछिल्लो 12 घण्टामा 169 मिलिलिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। गैराती मधेस प्रदेश सहित बागमती गण्डकी र लुम्बिनी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। काठमाडौँ उपत्यकामा पनि बिहान पानी परेको छ। काठमाडौँमा अहिले पनि मौसम बदली छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी सुदूरपश्चिम मधेस प्रदेश कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षासम्मको सम्भावना रहेको छ। देशका तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने 20 एसियन गेम्सको तयारी र बजेट समावेश भएको छैन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो प्रस्तुत गर्नुभएको बजेटमा एसियन गेम्सको तयारी नपरेको हो। यद्यपि अर्थमन्त्री वाग्लेले खेल क्षेत्रका लागि 4 अर्ब 3 करोड़ रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। अर्थ मन्त्रालयले खेलकुदलाई 3 अर्ब 20 करोड़को सिलिङ दिएको थियो, तर सिलिङ भन्दा 82 करोड़ थप सहित बजेट आएको हो। एसियन गेम्स 10 राष्ट्रिय खेलकुद र पारा खेलकुद जस्ता महत्वपूर्ण आयोजना कार्यक्रममा समावेश सहित बजेट प्रस्ताव भएको थियो। तीमध्ये जापानमा हुने 20 एसियन गेम्सको तयारीका लागि भने बजेटमा कतै उल्लेख नरहेको उल्लेख छैन। राष्ट्रिय खेलकुद परिषदले एसियन गेम्स तयारीका लागि 15 देखि 16 करोड़ रूपियाँ माग गरेको थियो। असामको पञ्चदेवल विनायक नगरपालिका 4 थापा मोड मध्य पहाड़ी राजमार्गमा गैराती भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ। 3 जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौडा उपमहानगर बस्ने 41 वर्षीय नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका 5 बस्ने 45 वर्षीय रामप्रकाश थारूको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा ज्यान गएको असाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। वहाँका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका 10 का सन्त कुमार शाह, स्याङ्जा फेदी खोला गाउँपालिका 4 का अर्जुन कुमार पौडेल र जीपका चालक नेपालगंज उपमहानगरपालिका 5 वर्षीय राजेन्द्र भीमराज चट्टान गुप्ताको उपचार भइरहेको छ। एकीकृत सेवा कार्यालय लमजुङले गणतन्त्र दिवसको अवसर पारेर भक्ति नमूना माध्यमिक विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच कार्यालयले करिब 20,000 रूपियाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रजय अधिकारीले फरक क्षमता भएका विद्यार्थीहरूको शिक्षा आत्मविश्वास र प्रतिभा विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। वहाँले यस्ता सहयोगले विद्यार्थीहरूलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी विद्यालयका प्रधानाध्यापक ओम भुजेलले फरक क्षमता भएका विद्यार्थीहरूको सिकाई तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुग्ने गरी सामग्री प्रदान गरेकोमा एकीकृत सेवा कार्यालयप्रति धन्यवाद व्यक्त गर्नुभयो। वहाँले यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै विद्यालय को शैक्षिक वातावरणलाई समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो। एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापाले फरक क्षमता भएका विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै सामग्री वितरण गरिएको बताउनुभयो। वहाँले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। कार्यालय प्रमुख मिता कुमारी थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख जितेन्द्र कुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो। यसैबीच गणतन्त्र दिवस के अवसरमा
लमजुङका रायनसमा खुल्ला रक्तदान कार्यक्रम पनि भएको छ। प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी चक्रतीर्थ उपशाखा र स्थानीय चक्रतीर्थ युवा क्लबको आयोजनामा रायनस 4-7 BC कार्यक्रम भएको हो। कार्यक्रममा 16 जनाले रक्तदान गरेका थिए। संकलन गरिएको रगत प्रदेश अस्पतालमा ल्याइएको छ। गणतन्त्र दिवसको अवसर पारी प्रदेश अस्पताल लमजुङले महिलाहरूको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क परीक्षण पनि गरेको छ।

0: शहर स्थित अस्पतालमा शुक्रबार एक दिनका लागि निशुल्क प्रशिक्षण सेवा दिएको हो। शिविरमा 53 जनाले सेवा लिएको अस्पतालले जनाएको छ। त्यसै गरी गणतन्त्र दिवसकै अवसरमा बेसी शहर स्थित युवाहरूको समयोजनामा भीमसेन स्थानमा दीप प्रज्वलन कार्यक्रम पनि भएको छ। स्थानीय युवाहरूले गणतन्त्र दिवस मनाउने सन्दर्भमा स्वस्फूर्त रूपमा दीप प्रज्वलन गरेका हुन्। लमजुङ जिल्लामा सार्वजनिक तथा सरकारी जग्गामाथि अतिक्रमण हटाउने अभियान शुरू गर्ने विषयमा प्रशासन र स्थानीय तह सक्रिय देखे पनि प्रभावकारी कार्यान्वयन भने अझै हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय लमजुङले स्थानीय तहहरूलाई पत्र लेख्ने र पालिकाले सूचना जारी गर्ने बाहेक अन्य काम हुन नसकेको हो। गत वैशाख महिनामा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरूको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, डिजिटल अभिलेख तयार गर्ने, अवैध कब्जा हटाउने तथा नयाँ अतिक्रमण कडाईका साथ रोक्ने निर्णय गरेको थियो। बैठकको निर्णय नम्बर 4 अवैध कब्जा हटाउने अभियान तत्काल प्रारम्भ गर्ने उल्लेख भए पनि हालसम्म प्रशासनले स्थानीय तहलाई पत्रचार गर्ने बाहेक ठोस कदम चाल्न सकेको छैन। यद्यपि जिल्लाका स्थानीय तहहरूले भने पछिल्लो समय सार्वजनिक सम्पत्ति संरक्षण अभियानलाई सहयोग गर्न सूचना जारी गरेका छन्। बेसी शहर नगरपालिका, सुन्दर बजार नगरपालिका र रायनस नगरपालिकाले छुट्टा छुट्टै सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएका छन्। विशेषह नगरपालिकाले बाटो, कुलो, पोखरी, मसानघाट, गोचरण लगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर, टहरा तथा अन्य संरचना 35 दिनभित्र हटाउन आग्रह गरेको छ। नगरपालिकाले अटेर गरे अनुसार डोजर लगाएर हटाइने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असूल गरिने चेतावनी दिएको छ। साथै सार्वजनिक जग्गा मिचिएको जानकारी प्रमाण सहित वडा कार्यालय वा नगरपालिकामा उपलब्ध गराउन नगरवासीलाई आह्वान गरिएको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने नगरपालिकाले जनाएको छ। त्यसै गरी रायनस नगरपालिकाले पनि सार्वजनिक जग्गामा बनाइएका अनाधिकृत घर टहर हटाउन चेतावनी दिएको छ। समयमै संरचना नहटाए कानून बमोजिम हटाइने र खर्च अतिक्रमणकर्ताबाटै असूल गरिने जनाएको छ। साथै मुख्य तथा शाखा सड़कमा निर्माण सामग्री वा पसलका सामान राखेर आवागमन अवरूद्ध नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। अटेर गरे सामग्री नियन्त्रणमा लिएर कार्यवाही गरिने चेतावनी समेत दिएको छ। पछिल्लो समय लमजुङका स्थानीय तहहरूले सार्वजनिक सम्पत्तिको संरक्षण, सड़क अतिक्रमण नियन्त्रण तथा अव्यवस्थित बस्ती व्यवस्थापनहरूलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेका छन्। मध्य नेपाल नगरपालिकाले पनि यस्तै सूचना छिट्टै जारी गर्ने तयारी गरेको जनाएको छ। यसअघि मर्सेङ्गी गाउँपालिकाले समिति गठन गरी सार्वजनिक जग्गामा बनेका संरचना खोजी तथा हटाउने अभियान शुरू गरिसकेको छ। त्यस्तै कोलसुथार, दुर्दी र दूधपोखरी गाउँपालिकाले पनि अनौपचारिक रूपमा अतिक्रमण हटाउन निर्देशन दिँदै आएका छन्। लमजुङको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको गाउँ शहर स्थित लमजुङ दरबारको पुननिर्माण कार्य 15 महिनापछि पुनः शुरू भएको छ। लामो समयदेखि अल्पत्र अवस्थामा रहेको दरबारमा गत वैशाख 20 गतेदेखि पुननिर्माण गतिविधि अघि बढ़ाइएको हो। 2081 माघ महिनादेखि निर्माण कार्य ठप्प बनेको दरबारमा बजेट अभाव, नयाँ टेण्डर प्रक्रिया र प्रशासनिक ढिलाइका कारण काम रोकिएको थियो। अहिले पुरातत्व विभाग मार्फत नयाँ ठेक्का प्रक्रिया सम्पन्न भएपछि पुननिर्माणले गति लिन थालेको हो। पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार चालू आर्थिक वर्षमा विनियोजित बजेट अनुसारको काम सम्पन्न गर्न निर्माण कम्पनीले जरिवाना तिरेर समेत काम गर्न पाउने व्यवस्था गरिएको छ। वहाँले काठमाडौँ स्थित A1 कम्पनीले करिब 42 लाख रूपियाँमा ठेक्का लिएर निर्माण कार्य अघि बढ़ाइएको जानकारी दिनुभयो। हाल दरबार क्षेत्रमा पुराना र नयाँ काठ छुट्याउने, केही पर्खाल पुननिर्माण गर्ने तथा संरचनाको संरक्षणसँग सम्बन्धित काम भइरहेको विभागले जनाएको छ। गाउँ शहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहरले लामो समयपछि पुनः काम शुरू हुँदा स्थानीयमा आशा पलाएको बताउनुभयो। धेरै समयदेखि काम नै रोकिएको थियो, अहिले फेरि शुरू भएपछि दरबार बन्ने अपेक्षा बढ़ेको छ। वहाँले भन्नुभयो, दरबार पुननिर्माण 2 वर्षमै सक्ने लक्ष्य राखिएको भए पनि बजेटको अस्थिरता र निर्माण प्रक्रियाको ढिलाइका कारण कामले अपेक्षित गति लिन सकेको छैन। विशेषह नगरपालिका प्रमुख गुमान सिंह अर्याली केन्द्रीय सरकारको ढिलासुस्तीका कारण आयोजना प्रभावित भएको टिप्पणी गर्नुभयो। वहाँले नगरपालिका र गण्डकी प्रदेश सरकारले यसअघि गेट निर्माण, पर्खाल तथा ढुंगे सिंढी निर्माणमा सहयोग गरेको जानकारी दिनुभयो। इन्जिनियर अधिकारीका अनुसार दरबारमा अझै धेरै काम बाँकी छ। कालिका मन्दिरको पर्खाल निर्माण, छाना हाल्ने, गजुर राख्ने, झ्याल ढोकाका खापा तयार गर्ने, प्लास्टर रंग रोगन तथा भूई व्यवस्थापनका काम अझै सम्पन्न हुन बाँकी रहेका छन्। पुरातत्व विभागका अनुसार चालू आर्थिक वर्षको बजेटले सम्पूर्ण पुननिर्माण सम्पन्न नहुने भएकोले अहिले मुख्य संरचनाको माथिल्लो भागमा पर्खाल लगाउने, छानाका लागि काठ राख्ने तथा पुराना काठ परीक्षण गर्ने काम मात्रै गरिनेछ। विभागले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष 2081-82 भ्याटसहित 60 लाख रूपियाँ बजेट विनियोजन भएको थियो। त्यसमध्ये 35,17,866 रूपियाँ भक्तपुर स्थित शिल्पकार निर्माण सेवासँग सम्झौता गरी केही काम सम्पन्न गरिएको थियो। यसअघि आर्थिक वर्ष 2079-80 1,33,00,000 रूपियाँबाट पुननिर्माण शुरू गरिएको भए पनि त्यसपछिका वर्षमा बजेट घट्दै जाँदा आयोजना प्रभावित बनेको हो। तमु समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचान संरक्षण गर्ने उद्देश्यसहित तमु पेलु संघ जिल्ला कार्य समिति लमझुङको 11 वार्षिक उत्सव सम्पन्न भएको छ। कार्यक्रम तमु पेलु संघ जिल्ला कार्य समिति लमझुङका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरूङको अध्यक्षता तथा तमु पेलु संघ केन्द्रीय कार्य समिति सदस्य लालजीत गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालजीत गुरूङले तमु समुदायको मौलिक संस्कार, भाषा तथा संस्कृति संरक्षणका लागि युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। वहाँले तमु समुदायको पहिचान जोगाउन संघ संस्थाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै परम्परागत संस्कृतिलाई पुस्तान्तरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा तमु पेलु संघ जिल्ला कार्य समिति सल्लाहकार समितिका सदस्य सुबेदार पूर्ण सिंह गुरूङ, कोलसोथर गाउँपालिका दुईका वडाध्यक्ष खुशीमान गुरूङ, घ्याप्री गुरू दूधबहादुर गुरूङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले तमु समुदायको कला, संस्कृति तथा भाषाको संरक्षण गर्दै सामाजिक एकता र सद्भाव कायम राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने धारणा राखेका थिए। समितिका उपाध्यक्ष आशबहादुर गुरूङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा घ्याप्री गुरू लालबहादुर गुरूङले आशीमाला प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुखबहादुर गुरूङले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न आमा समूहले मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रममा थप रौनक ल्याएको छ। साथै कार्यक्रममा तमु संस्कृतिसँग सम्बन्धित वेशभूषा, रीतिरिवाज तथा सांस्कृतिक परम्पराको संरक्षणमा संघले खेलेको भूमिकाको समेत चर्चा गरिएको थियो। वार्षिक उत्सवमा जिल्लाका विभिन्न स्थानबाट तमु समुदायका अगुवा, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
2: खाना पनि के खानु, के बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाए पो स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिसु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841323284 र 9921980746।
5: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बास्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
8: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर। केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
9: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
8: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
9: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9845086780।
8: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
9: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
10: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
11: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
10: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
11: ल भइहाल्छ नि नानी।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
13: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
12: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
14: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र TCL को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
15: मर्सङ FM 95 MHz।
0: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। लमजुङ बेसी शहरमा सञ्चालन भएको उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम बेसी शहर नगरपालिका कि उपप्रमुख पदमा गुरूङको अध्यक्षतामा भएको हो। समापन कार्यक्रममा बोल्दै उपप्रमुख गुरूङले तालिमले सहभागीहरूमा उद्यमशीलता विकास, आत्मनिर्भरता तथा व्यावसायिक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। वहाँले सीप र ज्ञानलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न सहभागीहरूले आग्रह गर्दै आगामी दिनमा पनि नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन अघि सञ्चालन भएको पहिलो सत्रमा प्रशिक्षक अञ्जु राणाले आयमूलक स्रोत, व्यवसायका प्रकार, डिजिटल प्रवर्धन तथा बजारीकरण सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूलाई व्यवसाय सञ्चालन तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमकै क्रममा आर्थिक पारदर्शिता पारदर्शितालाई आत्मसात गर्दै तालिम सञ्चालनका लागि विनियोजित बजेट शीर्षकको रकम तथा खर्च विवरण सहभागीहरूकै उपस्थितिमा सार्वजनिक गरी प्रमाणित गरिएको थियो। त्यसै गरी समापन सत्रमा बोल्दै उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष भरत कुमार श्रेष्ठले यस्ता तालिमले स्थानीय स्तरमा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नु भएको थियो। सहभागीहरूको तर्फबाट राजेन्द्र केसीले मन्तव्य राख्दै अपेक्षा भन्दा धेरै ज्ञान हासिल गर्न पाएको बताउनुभयो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम समूहलाई उपप्रमुख गुरूङले पुरस्कार वितरण गर्नुभएको थियो। साथै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उत्कृष्ट दुई सहभागी राजेन्द्र केसी र नारायण खड्कालाई प्रशंसा पत्र प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक ईश्वर लोहनीले जानकारी दिनुभयो। लमजुङ सदरमुकाम बेसी शहरबाट प्रसारण हुने रेडियो चौतारी 91.4 मेगाहर्जले 14 वर्ष पूरा गरी 15 वर्षमा प्रवेश गरेसँगै स्थापना दिवस मनाएको छ। आफ्नो स्थापना दिवसको अवसरमा रेडियोले बेसी शहरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेको हो। रेडियो संचालक संस्थाका अध्यक्ष किसान संगीत नेपालीको अध्यक्षतामा शुभकामना आदान प्रदान सहित आश्रममा खाद्यान्न हस्तान्तरण गरेको हो। आश्रममा आश्रितहरूका लागि आवश्यक चामल दाल मसला लगायतको खाद्यान्न सहयोग गरेको हो। स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले दशक अघि आम नागरिकको आकर्षण रहेको रेडियो प्रविधिको विकाससँगै पछिल्लो समय चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। प्रविधिको विकाससँगै रेडियो सञ्चालन र व्यवस्थापनमा चुनौती थपिए पनि सत्य तथ्य र विश्वसनीय सूचना तथा समाचारका लागि नागरिकहरू अझै पनि रेडियोमा भर पर्ने गरेको अध्यक्ष पौडेलको भनाइ थियो। सोही कार्यक्रममा बोल्दै रेडियोका निवर्तमान अध्यक्ष ईश्वर पाण्डेले सामुदायिक रेडियो सञ्चालन र व्यवस्थापनमा चुनौती थपिँदै गए पनि त्यसको सामना गर्दै रेडियोले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्न छोड्न नहुने बताउनुभयो। संस्थाको सचिव सावित्री तामाङ सहजीकरण गर्नुभएको सो कार्यक्रममा आश्रमका उपाध्यक्ष बलराम खत्रीले आश्रमको तर्फबाट स्वागत सहित आश्रममा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो। रेडियोको तर्फबाट रेडियो संचालक संस्थाका उपाध्यक्ष विवश बुढा थोकीले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा रेडियो संचालक समितिका पदाधिकारीहरू शेयर सदस्य एवं रेडियो कर्मचारीहरूको सहभागिता रहेको थियो। शान्ति र विकासको नारासहित रेडियो चौतारी 2069 जेठ 15 गते गणतन्त्र दिवसको दिनमा स्थापना भएको थियो। लमजुङका संचारकर्मी सामाजिक व्यक्तित्व र नागरिक समुदायका 250 बढ़ी सदस्यहरू मिलेर लमजुङ हिमाल सूचना तथा संचार सहकारी संस्था लिमिटेड स्थापना गरी सोही संस्था मार्फत सामुदायिक रेडियो चौतारी स्थापना गरेका थिए। आफ्नो स्थापना दिवसको अवसरमा रेडियोले सम्पूर्ण श्रोता विज्ञानदाता विज्ञापनदाता शेयर धनी शुभेच्छुक एवं शुभचिन्तकहरू सबैमा आभार सहित शुभकामना समेत व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरान कहिले पनि आणविक हतियार नराख्न इन्धन तथा अन्य सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत नहुने हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले युद्ध विरामका लागि अमेरिकी अत्याधिक माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। इरानका उच्च कूटनीतिक अरागचीले आफ्ना ओमनी समक्षीलाई मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो अत्याधिक माग त्यागेकोमा मात्र सम्भव रहेको बताउनु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको थियो। यद्यपि उहाँले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि बताउनु भएको छ। खरसाङी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
16: मुख्य समाचारका प्रायोजक
17: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मनीलाल विश्वकर्मा।
0: आज आठौं राष्ट्रिय महिला अधिकार दिवस मनाइदै आज पनि पानी पर्ने तराई र पहाड़ी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी अछाममा जीव दुर्घटना हुँदा दुईजनाको ज्यान गयो र इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला नमस्कार

0: me a extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
5: ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
6: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
5: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
7: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
8: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
9: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
10: आया मरे नि आमा, आया नि आए।
11: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
10: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
11: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
10: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
11: ल दिदी, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
12: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
12: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850386780।
1: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुसी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
13: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
14: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
3: सन्तोषजी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
4: ल, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
5: धन्यवाद सञ्जयजी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
4: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
6: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
7: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
8: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9846038518।
9: आया मरे नि आमा, आया नि आए।
10: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
9: हेर न बाबु, छाती दुख्ने, पेट बज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
10: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
9: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
10: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
11: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
11: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
12: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
3: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856 74 486।
6: अहिले बिहानको ठिक 11 बजेको छ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
2: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङ्गदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङ्गदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
1: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
2: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङ्गदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङ्गदी गाउँपालिका परिवार लम्जुङ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: मरेमियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
9: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
8: जान त जाने, बरु कहाँ जाने होला खै?
9: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह

0: 9611 3957
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
2: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: भनेपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन घान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania.
1: Extreme energy drink.
2: है नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरी धन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसिसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: मै
1: हैन ए खुशी के खान्छौ आजकल त धनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: हेलो कान्छी घर बनाउने काम सुरु भयो
9: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
9: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
10: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560-46662
11: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
12: यो दाँतले मलाई साह्रै दुःख दियो
13: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
12: जान त जाने बरु कहाँ जाने होला खै
13: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
14: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ
0: प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 56 46 244।
2: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
3: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद संजय जी, हेर्नुहोस् न घर ठडाउने काम मात्रै भएको छ। अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
3: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाइ सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
6: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
0: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98 4 63 38 518।
0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98 4 95 94 0 46 र 98 13 09 49 32।
10: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ड्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला
1: तीन गुना लाना टुला
0: हुलास मुसम अर्कु तिल दमाइसे
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201905230370 वा 590370 जानकारी गराउनुहोस्
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
4: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
5: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
5: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
4: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: the
1: extreme energy drink.
2: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
3: बेसीशहर नगरपालिका, लमजुङ।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीशहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको निउरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सरसौँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: रिबन अर्गानिक खाद्य उद्योग बेसीशहर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छु।

0: स्पाइडर गम बहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746।
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461-26344, 98461-26344। आधार मजबूती।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ, अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ, स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
1: ओय अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन् जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ डिभिजन वन कार्यालय लमजुङ
8: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर
9: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
8: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्
10: जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला
9: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ
8: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट
9: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ सम्पर्क 9849068924 9845086780
10: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
9: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ
11: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ। लमसुङ कालिका यातायात संचालक प्रणाली बेसी सर लमसुङ।
12: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
13: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
14: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
12: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
15: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठिक।

0: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
1: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसल 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
4: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्करधान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
7: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
8: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा,
7: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू, दात, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
8: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
7: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
8: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ, सम्पर्क 9849068924, 9845086780।
7: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
8: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
5: यो मोबाइलले पनि तनावै दियो भने?
1: होइन, के तनाव दियो ए खुसी,
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845094046 र 9813099942।
11: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: हेर्न माले
5: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
6: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरुका लागि खुशीको खबर।
1: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
0: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरुले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
2: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
3: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
2: जान त जाने, बरु कहाँ जाने होला खै।
3: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा, पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
5: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक लाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098260।
2: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7, त्रिवेणी टोल, बेसी सहर।
3: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
2: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना,
3: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
2: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
3: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
2: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7, त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा।
4: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 1 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई वर्षेन्टी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी शनिबारे बसाईमा छौं शनिबारे बसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0665520020 साथै कार्यक्रम रेडियो वर्षेन्टीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले प्रतिक्रिया छोड्न सक्नुहुनेछ आफूलाई लागेको कुराहरू लेखेर पठाउन सक्नुहुनेछ भने तपाईँले साथी पनि सम्झिन सक्नुहुनेछ र हामी प्रत्येक दिन फरक बसाईको साथमा उपस्थित हुने गर्छौं एक बजेदेखि दुई बजेको समय रहेको छ यो अवधिमा यहाँले फोन गरेर विभिन्न बसाईमा आफूलाई मनपर्ने बसाईमा जोड़िन सक्नुहुनेछ र आज गीत गाउनको लागि यहाँले 0665520020 डायल गर्न सक्नुहुनेछ र तपाईँको ठाउँको मौसम कस्तो छ त्यो पनि यहाँले जानकारी गराउन सक्नुहुनेछ साथै कुन ठाउँबाट सुन्दै हुनुहुन्छ त्यो पनि यहाँले लेखेर पठाउनुहोला र आजको पहिलो कलर हामीसँग जोडिसक्नु भएको छ हेलो नमस्ते
1: हेलो गुड आफ्टरनुन हेलो नमस्कार
0: नमस्ते गुड आफ्टरनुन कृष्णजी
1: हजुर
0: आज कृष्णजी पहिले जोडिनु भएको छ एकदमै धेरै खुसी लाग्यो के गर्दै हुनुहुन्छ कृष्णजी
1: हजुर एकछिन अब उठेर प्रोग्राम सुन्नु लाग्यो
0: भनेपछि यहाँ चाहिँ अहिले प्रोग्राम सुन्दै हुनुहुन्छ है
1: हजुर
0: अनि आज मौसम चाहिँ कस्तो छ खुदी बगैँचाको
1: हजुर अब गीत गाउन जस्तै छ अब मौसम पनि
0: हुन्छ त्यसो भए मौसमसँग मिल्दो जुल्दो गीत गाइदिनुहोस् न कृष्णजी
1: हो र
0: हजुर हो नि
1: हुन्छ जानी नजानी म त्यसै मौसम हिसाबले गीत गाइदिन्छ है
0: हजुर हुन्छ
1: माया तिमी छ भने त्यता पानी खाने न्यु पारी औ यता

0: मायातिमी अवरा तिम्रो मछु मेरो ताको थारा सिमसिमे पानीमा जानलाई बेमन गर्छौ कि जिन्दगानीमा
1: हजुर ठ्याक्कै मिलेको छ है, यो जानले जसरी नै मौसमले पनि एकदमै बेइमान गरिरहेको छ है कृष्णजी।
0: हजुर
1: यो बेइमानी मौसमसँग सम्बन्धी गीत त गाउनु भएको छ, बसाईबाट यहाँले साथीहरूको नाम लिनुपर्दा ककसको लिन चाहनुहुन्छ?
0: हजुर नाम लिनुपर्छ त अब सबभन्दा पहिला तपाईँलाई
1: हजुर धन्यवाद,
0: अनि प्राविधिकमा साथ दिने जिलुजीलाई, अनि मर्सेङ्गी होल टिमलाई
1: हजुर,
0: अनि साथीहरू कृष्ण गुरुङ, चन्द्र लामा, अनि एम सारु मगर, टेगु छेत्री, लक्ष्मीप्रसाद मिश्रा, शङ्कर, श्याम, राम, देव, सुषमा दिदी, कामना शोभा, सरस्वती, मिठु, आइतश्री, मुना, सलिना, अनि हाम्रो सम्झनाजी त सुत्दैछ कि के गर्दैछ उहाँलाई नि सम्झे, नाम लिएको नलिएको सबैलाई एकमुष्ट सम्झिने आरोधन पालो दिनु पर्यो। होस् त बाबाई।
1: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर आजको पहिलो कलर कृष्ण लामाजी हुनुहुन्थ्यो खुदी बगैँचाबाट, उहाँले एकदमै राम्रो मिठो गीत गाउनुभयो।

0: श्री मात्र कृष्ण लामाजीले सम्झिनु भएको थियो, ठ्याक्कै जोडिनु पर्ने भएको छ। सन्चै हुनुहुन्छ
1: कृष्ण लामाले?
0: हजुर, यहाँलाई चाहिँ एकदमै सम्झिनु भएको छ है। अनि के गर्दै हुनुहुन्छ कृष्ण सम्झनाजी? अनि मौसम कस्तो छ त सम्झनाजी तपाईँकोतिर? कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। कार्यक्रमबाट यहाँले सम्झिनु पर्दा कसलाई सम्झे सरी यहाँले बसाइको बारेमा थाहा पाउनु भएको छ कि छैन? हजुर, एकदमै एकदमै मिस्टेक गरेछु मैले चाहिँ, माफ गर्नुहोला। यहाँले गीत गाउन सक्नुहुनेछ है? कस्तो बुझिदिनु भएको मेरो मनको कुरा, यतिकै बुझ्ने मान्छे चाहिँ चाहिन्छ है। खुसी लाग्छ सम्झनाजी दैनिक रूपमा सम्झिनुहुन्छ। अनि हुन्छ, कुन गीत गाउन चाहनुहुन्छ?
1: रुकुम भएको एउटा आँखा नै राम्रै हो छैन केही मकोट। हजुरलाई यति नै भन्न चाहन्छु।
0: ओहो, सम्झनाजीको गीत त म सुनौ कि नाचौँ भइरहेको छ मलाई चाहिँ, कति मिठो गीत गाउनु भएको। हजुर, एकदमै मिठो गीत गाउनु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद। साथीहरू सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम तपाईँलाई
0: हजुर धन्यवाद।
1: दिलेजीलाई, सुताजीलाई,
0: हजुर,
1: अनि कृष्ण लामालाई भन्नुभएको थियो, कृष्ण लामालाई पनि भन्न चाहे। अनि मेरो घर परिवार सासू मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद, दिदी कृष्ण कुमारी श्रेष्ठ, श्रीमान नारायण श्रेष्ठ, अनि ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अलिसा श्रेष्ठ, छोरा धनप्रसाद श्रेष्ठ, बुहारी सुधा श्रेष्ठ, नाति मिला श्रेष्ठ, अनि मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँ बस्ने दुईटा बहिनी जयको लागि, बेसरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देउरानी पूजा श्रेष्ठ, नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, र माथि सुकमा परिवार, सीताराम परिवार, र हाम्रो मम्मीको रुगा अलिकति लिएर जाने अरे लक्ष्मीजी।
0: हजुर,
1: हाम्रो मम्मीको रुगा अलिकति लिएर गइदिनु अरे सासू मम्मीको।
0: हजुर, हुन्छ हुन्छ
1: लक्ष्मीजी।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो सम्झनाजी हुनुहुन्थ्यो, निकै राम्रो गीत गाउनु भएको छ। साथै उहाँको घर परिवार सम्पूर्णलाई सम्झिँदै आजको बसाईबाट उहाँ पनि विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिनुहोला 0665220020 डायल गरेर। हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। आइतबारको दिनमा एउटा टपिकमा डिस्कस गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ। मंगलबारको बसाईमा यहाँले मात्रै लोकगीत गाउन पाउनुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारे बसाईमा लेख रचनाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ भने शुक्रबारको बसाईमा हामीले गीतको ट्र्याक लिएर आउँछौं। तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ। र साताको अन्तिम दिन शनिबार, जुन चाहिँ आजको बसाई पनि हो, आजको दिनमा यहाँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो चाहिँ हाम्रो सात दिनको बसाई। साथै कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसार भइरहेको छ। त्यहाँबाट सुन्दै हुनुहुन्छ भने यहाँले कमेन्ट पनि लेखेर पठाउन सक्नुहुनेछ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेले नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ, के छ हजुरको हालखबर? भोलि जेठ 17 गते मेरो छोराको बसन्त कार्कीको जन्मदिन परेको छ हजुर। रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, छोरालाई जन्मदिनको धेरै धेरै शुभकामना। सम्पूर्ण साथीलाई सम्झेको छु, सबैको भलो चाहने मान्छे, शुभ दिन भनेर लेख्नु भएको छ। यहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु जीवनजी, र यहाँको छोराको चाहिँ भोलि बर्थडे रहेछ, त्यसको लागि पनि एडभान्समै ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु। उहाँलाई सुनाइदिनुहोला। सुराती चलनमै छौ यति बेला, तपाईँको सामु एउटा मिठो सांगीतिक कोसेली राख्न चाहन्छु, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665 20 20 20 मा डायल गरेर। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो
1: हेलो नमस्ते।
0: हेलो नमस्ते कामनाजी, सन्चै हुनुहुन्छ?
1: सन्चै छु। हजुर पनि सन्चै हुनुहुन्छ?
0: हजुर म त एकदमै सन्चै छु। अनि के गर्दै हुनुहुन्छ कामनाजी?
1: म त चित हो नि, अब घरकै काम हो, उठ्ने बस्ने पकाउने।
0: अनि मौसम चाहिँ कस्तो छ कामनाजी भारतीतिरको?
1: ए राम्रो छ, घाम छैन, ठन्डा छ, आनन्द
0: आनन्द छ है मौसम भनेपछि।
1: हजुर।
0: अनि आज कार्यक्रम कार्यक्रममा जोडिनु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्थ्यो हो के हो कामनाजी?
1: म सुन्दैछु नि, जहिले पनि सुन्छु नि म त।
0: हजुर सुन्न त जहिले पनि सुन्नुहुन्छ नि, फोन मात्रै कहिले कसो गर्नुहुन्छ है?
1: अनि के भन्छ नि, अब गीत गाउन आउँदैन त्यही पनि हल्का
0: फुल्का। आज त गाउने बसाइमै जोडिनु भएको छ, हुन्छ। कुन गीत गाउन चाहनुहुन्छ कामनाजी?
1: गीत त गाउन त आउँदैन, थाहा छैन, नियम पालना चाहिँ म छोटो पनि गाउँछु ल।
0: हजुर हुन्छ।

0: गाउन यति नै
1: ओहो, निकै राम्रो गीत गाउनुभयो त कामलाजी। यो तपाईँको सन्देश चाहिँ कतासम्म पुर्याउनु पर्ने हो? यो चाहिँ मैले पनि गर्न सक्छु है वर्षसँगै। हजुरको सम्झना कतासम्म पुर्याउनु पर्ने हो? मैले पनि पुर्याउन सक्छु, कतासम्म पुर्याइदिनु पर्यो कामनाजी?
0: हुन्छ नि, मेरो माइत टाढा छ
1: हजुर,
0: अनि धरानगुरी नगरतिर, पोखरातिर, काठमाडौँतिर पुर्याइदिनु।
1: हुन्छ, पक्कै पनि पुर्याइदिन्छु। अनि एकदमै मिठो लाग्यो गीत सम्झिनु पर्दा, यहाँले क कसलाई सम्झिन चाहनुहुन्छ?
0: सम्झिनु पर्दा विशेष त हजुर दुईजनाको लागि, अनि विशेष विशेष त मेरो घर परिवारको लागि
1: हजुर,
0: अनि त्यहाँबाट मेरो सम्पूर्ण साथीलाई चाहिँ बिर्सेको छुइनँ, सम्झिरहेछु भन्न चाहन्छु
1: हजुर।
0: अनि यति भन्दै छुटिन्छु, बाई।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। भर्खरै हुनुहुन्थ्यो भारतीबाट कामना गुरुङजी, उहाँले पनि छोटो मिठो गीत गाउँदै आजको बसाईबाट छुटिसक्नु भएको छ। साथै उहाँको सम्पूर्ण परिवार, उहाँको माइतीपट्टिको परिवार सम्पूर्णलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ। आज हामी शनिबारे बसाईमा छौं, शनिबारे बसाईमा यहाँले खुल्ला गीत गाउन सक्नु नै छ। त्यसको लागि तपाईँले 0665 20 20 फोन गर्नुपर्ने हुन्छ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ 1 बजेदेखि 2 बजेसम्म। र यति बेला फेरि पनि हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो हजुर, नमस्ते।
2: नानी हजुर नमस्ते, नमस्कार। हजुरलाई स्वस्थ व्यस्त एवं आरामको कामनाका साथ म हजुरको साथमा टेकु छेत्री तनहुँबाट।
1: हजुर नमस्ते, टेकुजी सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै, हजुर र रेडियो होल युनिटलाई सन्चै र स्वस्थ व्यस्त भन्न चाहन्छु।
1: हजुर हामी पनि एकदमै धेरै सन्चै छौँ। अनि के गर्दै हुनुहुन्छ टेकुजी आज?
2: अब शिशुसी आज हल्का हल्का घाम लागेको अवस्था छ, फेरि पनि पानी पर्ला कि जस्तो अवस्था छ। प्रोग्राम सुन्दै बसेको अवस्था जानकारी गराउँछ हजुरलाई।
1: हो भनेपछि प्रोग्राम सुनेर बसिरहनु भएको छ है?
2: हजुर।
1: उसो भए त बसाईको बारेमा यहाँलाई पक्कै पनि जानकारी छ है?
2: छ, एउटा छोटो प्रस्तुति भन्न चाहन्छु, हाँसबहरू भन्ने छोटो प्रस्तुति है त?
1: हुन्छ।
2: बल तल भेद भिरुदेल देखाउँछु सानो हाँसिदेऊ मजाइदे नहाँसे त बरु मर्छु मला दाइदे बल तल भेद भिरुदेरीमा चलचित्रकै खेल देखाउँछु तेरीमा आशा बरु सानो आशा।

0: जाति हाम्रो यो माया भैरो सात समुद्र बन्धनिन्छ गैरो आशा बरु सानो हाँसिदेऊ मदैले नहाँसे त बरु मर्छु माला दाइले जाति हाम्रो यो माया भैरो सात समुद्र बन्धनिन्छ गैरो आशा बरु सानो
1: हजुर
2: ओहो डेकुजी निकै मिठो गीत गाउनु भएको छ। आजको बसाईबाट यहाँले सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ डेकुजी?
3: हुन्छ, फर्स्ट पल्टमा स्पेसली रूपमा प्रोग्राम चलाउनु हुने नानी हजुरलाई
2: धन्यवाद।
3: प्रविधि सहयोगी नानी दिदीलाई
2: हजुर,
3: सुरालाई र रेडियो हो नानीलाई
2: हजुर,
3: मेरो घर फ्यामिलीलाई, जति पनि साथी आफ्ना प्रस्तुति राख्न आउनुभयो आउनुहुन्छ, सम्पूर्ण साथीहरूलाई र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो प्यारो प्रोग्राम
2: नमस्ते बाई बाई। हजुर भर्खरै मात्रै तनहुँबाट टेकुजी जोडिनु भएको थियो र उहाँले आजको बसाईमा निकै राम्रो गीत गाउनु भएको छ, सम्पूर्णलाई सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले सुन्दै हुनुहुन्छ र तपाईँ गीत गाउन चाहनुहुन्छ भने 0665220020 यहाँले फोन गर्न सक्नुहुनेछ खुल्ला गीत गाउनको लागि। साथै रेडियो मर्सिङको फेसबुक पेजबाट पनि कार्यक्रम प्रसारण भइरहेको छ, त्यहाँबाट पनि यहाँले प्रतिक्रिया दिन सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते। नमस्ते सुनिताजी, कता हराउनु भएको हो यसरी? ओहो विनिताजी, अब नामै बिर्सिने बनाउनु भएछ तपाईँ, धेरै हराउनु भएर हाम्रो मुखमा नाम पनि बिर्सिने बनाउनु भएछ विनिताजीले। विनिताजी के गर्दै हुनुहुन्छ? को को हुनुहुन्छ मकैबारीमा? बाँदरले एकदमै दुःख दिइरहेको छ है विनिताजी। बाँदरले नत्र सखा पार्ने स्थिति छ अनि आज यति काममा व्यस्त हुनुहुँदो रहेछ, तैपनि फोन गर्नुभएको छ, एकदमै धेरै खुसी लाग्यो। अनि कार्यक्रमको बारेमा बसाईको बारेमा यहाँले जानकारी पाउनु भएको छ कि छैन? हुन्छ, त्यही पनि हामी जानकारी गराउनेछौ। आज शनिबारे बसाईमा छौ, शनिबारे बसाईमा विनिताजीले मिठो आवाजमा चाहिँ गीत गाउनु पर्ने हुन्छ, जुन सुकै गीत गाउन पाउनुहुनेछ है त?
4: हजुर
2: हुन्छ।
4: गाइना सुनाउने खोलाई सम्झिनै पाखै हुँदैछु जिन्दगीमा।

0: हजुर, कति मिठो गीत गाउनु भएको विनिताजी, सुनिरहँ जस्तो लाग्ने गीत गाउनु भएको छ। यहाँलाई फेरि पनि एकदमै धेरै धन्यवाद छ। र साथीहरू को कसलाई सम्झिन चाहनुहुन्छ यहाँले?
1: स्पेसली त हजुरको लागि अनि टेक्निसियनबाट हुनुहुने दिदीको लागि, रेडियो मर्सेन्डी होल टिमको लागि, साथीहरू भन्नुपर्दा अमिता छमिङ, रानीमाया कोइराला, अनुसार गुरुङ, दाई अनुसारी मगर, सुजक छेत्री, चेतु छेत्री, गणेश साक्य, राम पाण्डे, आशिष मगर, समिता सारू मगर, दुर्गा कुमार, मनिता मगर लगायत नाम छुटेका साथीहरू, र मभन्दा अघि आउने पछि आउने सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्छु दिदी। नमस्ते, बाई बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो विनिताजी हुनुहुन्थ्यो, निकै मिठो गीत गाउनु भएको छ र उहाँले सम्पूर्णलाई सम्झिँदै आजको विषयबाट विदा भइसक्नु भएको छ। तपाईँले पनि सुन्दै हुनुहुन्छ भने फोन ट्राई गर्दै गर्नुहोला। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छु, स्वीकार दिनुहोला।

0: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
1: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
0: थप जानकारीको लागि सम्पर्क
1: श्री चितवन कलेज भरतपुर चितवन फोन नम्बर 0655 95 911 98 452 11 511 98 457 0 78 69।
0: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
1: बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
0: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
1: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
0: बेसीसहर नगरपालिका लमजुङ।
2: सुर्बिकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
3: नमस्कार नानी। नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
2: धन्यवाद काका।
3: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
2: किन नहुनु नि काका? ए, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
3: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
2: हो नि काका। विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा चित्त पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
3: हजुर हजुर।
2: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
4: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

हजुर, यो मिठो सांगीतिक कोशेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, म ढकाल धर्मराज बिर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सुनचुरी, प्रकाश सपुत र रंजिता बिक्काको फूल जस्तै पयाले बोलको गीत बजाइदिनुहोस्। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन हुने झापकी साथी सीता कार्की र धरानकी साथी धरती गुरूङलाई जन्मदिनको शुभकामना भन्दै मेरा आफन्तजन, घर परिवार र साथीहरू सम्पूर्ण र मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बस्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ धर्मराजजी। तर आजको बसाइमा चाहिँ यहाँले गीत गाउनुपर्ने बसाइरहेको छ, सो यहाँले रोज्नुभएको गीत चाहिँ आज हामी बजाउन चाहिँ अलिकति असमर्थ हुन्छौं, त्यसको लागि माफी माग्न चाहन्छु। अभागी सिर्जनाजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, म सिर्जना विश्वकर्मा घर धनकुटा हाल कुवेत सयपत्री मीडिया ग्रुप प्रवास त्यसै गरी मेरो साथीहरू सम्झिनु पर्दा कमला वनेम, सन्देश गुरूङ, अमृत किरूबाङ, सम्झना खाती, शुक्रराज रसाइली निर्दोष, डम्बर लामिछाने गुरूङ, निशान योङ हाङ, चामलिङ सुनिता राई, दिवान साइलिन माडिहाङ, घायल अभिमान सुनवार, ढकाल धर्मराज, मनको साथी जीवन कार्की, छात्र याम्फू, सुमन गुरूङ, अतीत अन्जान राई, खुशी लिम्बू, सीता विश्वकर्मा, त्यसै गरी मेरो आमा बाबा भाइ बुहारी दिदी बहिनीहरू, धेरै मिस गरेको छु, धेरै माया छ है, मिस यु अल माई फ्यामिली, बाई बाई भनेर लेख्नु भएको छ। एकदमै धेरै धन्यवाद छ सिर्जनाजी, एकदमै धेरै खुशी लाग्यो त्यति टाढाबाट पनि कमेन्ट पठाउनु भएको छ, सम्पूर्ण साथीले सम्झिनु भएको छ, नियमित रूपमा जोडिएर यसरी नै मिठो कमेन्टहरू पठाउनुहोला भन्न चाहन्छु। ईश्वरी मेवाहाङ राईजीले लेख्नु भएको छ, नमस्ते, म ईश्वरी मेवाहाङ राई फ्रम भोजपुरको साल्पा सिल्लीचो, साथीहरू बुनु सुमिका मेवाहाङ, मेवाहाङनी युनिसा लाङछावा, अजिता राई, अस्मिता राई, तामाङनी अनुजा, रोनिसा राई, प्रदीप कुलुङ, मीरा कुलुङ, सबिना तामाङ, सूरज राई थुम्चा, पवित्र राई, सानु सरगम राई, वरूण चञ्चले राई, चञ्चली कुलुङ शर्मिला, लक्ष्मण मगर, राज बिराही काइला, विनोद बिराही, चेमजोङ लिम्बू, शरण अले मगर, स्काई एलडीओ सबैजनालाई भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै धन्यवाद छ ईश्वरीजी। विपना राई मिस यु अल भनेर लेख्नु भएको छ, यहाँलाई पनि सम्झिरहेको छौ। र बोके दारी आईडीबाट कमेन्ट आएको छ, नमस्ते हजुर, सुन्दैछु इटहरी दशबाट अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू सागर पुमा राई, राज घले मगर, दिनेश चौधरी, एलिसा लिम्बू, फूलमाया राई, मन कुमारी, कान्छी कुलुङ, कला लिम्बू, हर्पल रोशनी, विवश कुलुङ, पृथक रोशन फुलङ, सुमी लिम्बू, प्रतिमा स्पर्शी, गगन तेरा थुमे लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत सुनाउँदै विदा भएला भन्नुभएको छ। हजुर, यहाँलाई एकदमै धेरै धन्यवाद छ इतारामजी। किसान पौडेलजीले लेख्नु भएको छ, हेलो दिदी, के छ, सन्चै हुनुहुन्छ, म पोखराबाट सुन्दैछु है, असल साथीको खोजीमा छु, मेरो नम्बर भनिदिनु न है दिदी भन्नुभएको छ। हजुर नमस्ते, हामी चाहिँ एकदमै धेरै सन्चै छौं र किसानजीले चाहिँ साथीको खोजीमा हुनुहुन्छ, उहाँ चाहिँ तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँले चाहिँ उहाँलाई फोन गर्न सक्नुहुनेछ। उहाँको एनटीसी नम्बर 98431-72254 रहेको छ, 98431-72254 रहेको छ उहाँको एनटीसी नम्बर, र एनसीएल चाहिँ 97098-78447 रहेको छ उहाँको नम्बर, फोन गरेर साथी बन्न सक्नुहुनेछ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दुह कतार लेख्नु भएको छ। नमस्ते मिलनजी, एकदमै धेरै खुशी लाग्यो र यसरी नै नियमित रूपमा कार्यक्रममा जोडिनुहोला। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ 1 बजेदेखि 2 बजेसम्म। साथै आजको मौसम चाहिँ अलिकति जाडो जाडो नै छ, चिसो चिसो नै छ, आफ्नो चाहिँ एकदमै ख्याल राख्नुहोला भन्न चाहन्छु। तपाईँ जे जस्तो गरिराख्नु भएको छ, जुन अवस्थामा हुनुहुन्छ, तपाईँले पानी चाहिँ विशेष गरी पिउनुहोला पनि भन्न चाहन्छु, प्रशस्त मात्रामा पानी पिउनुहोला। आधा जति रोग चाहिँ पानीले नै
हटाउने भएकोले कम गर्ने भएकोले पानी चाहिँ एकदमै पिउनुपर्छ. पानी पिउनुपर्छ भनेर फेरि एकै फेरामा एकदमै धेरै पानी पिउनु पनि हुँदैन, टाइम मिलाएर चाहिँ पिउने गर्नुहोला. लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, नमस्कार, म पाउजीबाट सुन्दैछु. रेडियो चौतारीलाई स्थापना दिवसको हार्दिक शुभकामना भन्नुभएको छ. हजुर लक्ष्मीजी, रेडियो चौतारीको स्थापना दिवस चाहिँ हिजो थियो है. सागर अधिकारी आईडीबाट कमेन्ट आएको छ, नमस्कार हजुर, म पनि पर्वतबाट सुन्दैछु है. अब बस्ने गीत मलाई नचिन्ने सम्पूर्णको लागि है त भन्नुभएको छ. सागरजी जोडिनु भएको छ, पर्वतबाट सुन्दै हुनुहुँदो रहेछ, एकदमै धेरै खुशी लाग्यो. सागरजी फोन पनि गर्न सक्नुहुनेछ है, 0665200020 मिठो आवाजमा गीत गाउन सक्नुहुनेछ. र यति बेला चाहिँ हामी एउटा गीत राख्नेछौ तपाईँको माझमा, स्वीकार दिनुहोला.

हजुर, यो मिठो सांगीतिक कोसेले पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छ। शान्ता भुजेल आईडीबाट कमेन्ट गर्नुभएको छ सुषमाजीले, नमस्कार बुनु, दवाई खाएर सुतेको बल्ल उठेको अब बस्ने गीत सबै भाई बहिनीले सुनाउन चाहन्छु है, फेरि पनि नमस्कार भाई बुनु भन्नुभएको छ। हजुर, एकदमै धेरै खुशी लाग्यो सुषमाजी, यहाँ अलिकति अस्वस्थ हुनुहुन्छ तैपनि कार्यक्रममा जोडिएर कमेन्ट पठाउनु भएको छ, छिट्टै निको हुनुहोला, यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु। प्रिय केसी संगीत आईडीबाट कमेन्ट आएको छ, शुभ दिनको शुभकामना, म चाहिँ कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर हाल भारतको हिमाचलबाट भन्नुभएको छ। हजुर, एकदमै धेरै खुशी लाग्यो कर्णप्रियजी, फोन पनि गर्न सक्नुहुनेछ नेपाल आउनुभएको बेला यहाँले। र आज हामी शनिबारे बसाईमा छौं, शनिबारे बसाईमा ज जसले कार्यक्रम सुन्दै हुनुहुन्छ फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आज तपाईँले खुल्ला गीत गाउने दिन रहेको छ, यहाँले जुनसुकै गीत गाउन सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ। र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट आफूले प्रतिक्रिया पनि दिन सक्नुहुनेछ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको ठाउँको मौसम कस्तो छ, अनि साथीहरू तपाईँ कसलाई चाहिँ सम्झिन चाहनुहुन्छ भनेर पनि यहाँले चाहिँ लेख्न सक्नुहुनेछ। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागचौर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। एकदमै धेरै खुशी लाग्यो सौरभजी, कार्यक्रममा जोडिनुहुन्छ, सधैँ कमेन्ट पठाउनुहुन्छ। र आज ज जसले पनि फोन गर्नुभएको छ, फोन गर्न सोच्नु राख्नु भएको छ, तपाईँले फोन गर्न सक्नुहुनेछ। अब चाहिँ हामी अन्तिम चरणमा आइसकेको छौं, यदि तपाईँले फोन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाएको साथमा हामी उपस्थित हुने गर्छौं, र आइतबारको दिनमा एउटा शीर्षकमा हामी कुराकानी गर्ने गर्छौं भने सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईँले लोकगीत गाउनुपर्ने हुन्छ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा लेख रचना, कथा कविता, गजल, मुक्तक, शायरी यहाँले सुनाउन सक्नुहुनेछ भने शुक्रबारको बसाईमा हामीले गीतको ट्र्याक लिएर आउँछौ, तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ, फ्राइडे इट्स ट्राइडे नै रहेको छ। र शनिबारको दिनमा चाहिँ यहाँले खुल्ला गीत गाउनुपर्ने हुन्छ, यो हाम्रो सात दिनको बसाई, र तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। एक बजेदेखि दुई बजेसम्मको समय अवधिमा चाहिँ हामी उपस्थित हुने गर्छौ। र आज चाहिँ आठौं राष्ट्रिय महिला अधिकार दिवस पनि रहेको छ, सम्पूर्ण महिलाहरूलाई एकदमै धेरै दिवसको अवसरमा शुभकामना पनि प्रदान गर्न चाहन्छु म, ज जसले सुन्दै हुनुहुन्छ। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनु परे हुन्छ, आज हामीसँग प्रत्यक्ष रूपमा फोन गरेर पाँचजना साथी जोडिनु भएको थियो, कृष्णजी हुनुहुन्थ्यो, सम्झनाजी हुनुहुन्थ्यो, कामनाजी हुनुहुन्थ्यो, टेकु छेत्रीजी हुनुहुन्थ्यो, र अन्तिममा विनिताजी जोडिनु भएको थियो। उहाँहरू पाँचजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु, र एकदमै मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र आजको कार्यक्रमलाई जुनसुकै माध्यम र जुनसुकै स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। टेक्निकल्ली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर ताउलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडिमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।

0: Bunnia.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रधानमन्त्री बालेन्द्र सहले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्धता रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व, अर्थपूर्ण सहभागिताको प्रत्यभूति गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाल बालिका, बाल विवाह, छाउपटी, दाइजो तथा तिलक लगायतका कुप्रथा तथा लैंगिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेकपा एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यले दिनुभएको छ। अपानी 2 मार्फत आचार्यलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको छ। उनी यसअघि निर्वाचन विभाग प्रमुख हुनुभएको थियो। युवा संघ पृष्ठभूमिका आचार्यलाई निर्वाचन विभाग प्रमुखकै प्रस्ताव गरिएको थियो, तर अपानी मार्फत उनको जिम्मेवारी हेरफेर भएको छ। अपानीले रामकुमारी झाँक्रीलाई प्रेस चौतारी नेपालको इन्चार्ज तोकिएको छ। यसअघि प्रचार विभाग प्रमुख नै चौतारीको पनि इन्चार्ज रहने गर्थ्यो, तर यसपटक अलग अलग व्यक्तिलाई जिम्मेवारी दिएर अपानी जारी गरिएको छ। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। उनलाई निमोनिया भएको छ। प्रचण्ड अस्वस्थ भएका कारण शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी भएका थिएनन्। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वेबीच थप सम्झौताका लागि अन्तर्गृह तयारी गरेको हो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरेपी गाउँपालिका 1 जलजलेमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायत सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन शुरू गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको लगातार बढ़दै गएको तापक्रमले बाँकेमा सर्वसाधारणको दैनिकीलाई नराम्ररी प्रभावित पारेको छ। लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापक्रम 40-42 डिग्री आसपास पुगेपछि बिरामी हुनेको संख्या बढ़दै गएको छ। गर्मी अत्याधिक बढ़ेसँगै जनजीवन प्रभावित बनेको छ। दिउँसो पख चरक लागेको घाम र तातो हावाका कारण मानिसहरू बिरामी पर्न थालेका छन्। भेरी अस्पतालको ओपीडी सेवा सार्वजनिक विधाले बन्द भएका कारण इमर्जेन्सी वार्डमा बिरामीको चाप बढ़ेको छ। उपचारका लागि आएका बिरामीले अस्पतालको मूलद्वारमा रहेको इमर्जेन्सी कक्ष भरिने गरेको छ। गर्मी याम शुरू भएपछि जिल्ला अस्पतालमा ज्वरो, झाडा पखाला, पेट र टाउको दुख्ने, मधुमेह, उक्त रक्तचाप लगायतका बिरामीको संख्या बढ़दै गएको हो। सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पूर्णवासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढ़ीमा फँसेका 20 जनाको सकुशल उद्धार गरेको छ। पुनर्वास नगरपालिका 9 सीता बस्ती स्थित दोदी नदीमा 81 पानीको बहाव बढ़ेपछि नदी तरेर नजिकैको जंगलमा न्यूरो टिप्न गएका स्थानीय 5 जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी बीच फाटाको टोलीले उद्धार गरेको हो। सशस्त्र प्रहरी नायक निरीक्षक शान्त बहादुर सुनारको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अतरियले जनाएको छ। दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिन अहिले नै सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
3: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बने

0: के भयो बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665204497

0: Mania Extreme Energy Drink.
1: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
2: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
3: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मसौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9861 23284 र 9921 80 746
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मिरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मिरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344
8: बेसी सहरी खोलि रेडियो मर्सिङ क्याले यो भाषारी कत्ते छाप कुए खाइमु खोजिन्तिङ औस्यो
9: ए छब्बिस पिसे घरी बालोटी र रेडियो मर्सिङ दिङ औस्यो
10: क्यों आफै रेडियो मर्साङ्गी एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साक्षर तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845086780।
11: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
12: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066590234।
11: रोजगार सेवा केन्द्र बेसी सहर 9847014549।
13: यो मोबाइलले पनि तनावै दियो भने
14: हैन। के तनाव दियो ए खुशी?
13: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
14: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099352।
14: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 MHz।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अन बिचेबल क्यास डिस्काउन्ट अनि अन बिचेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही जेठ 17 गतेदेखि 22 गतेसम्म। स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडी बजार चोक भोटे उडार।
2: आयोजक स्मार्ट अटो ट्रेड बजार सोरुम बेसी सहर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167852 98664531331 र 98460996956।
3: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
3: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98568462।
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
6: जय श्री राम, जय श्री राम।
7: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
7: हो नि भाउजू।
8: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
9: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
9: पुरानो गहनासँग नयाँ गहना चाटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
9: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
1: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: Mania.
1: Extreme energy drink.
2: 아니, 쿠시, 그게 간소. 아스컬다 전에 풀디를 라스워스터 덱수다.
3: 타니타 카스테 케이 오이나 디디. 람중 에그로비 컨선 드와라 우트파딧 수드다 람중 모하. 비하나 벨루카 다이닉 에킥 삼차 하니가리 고수.
2: 아니 모하사이 수드다라 어가닉 네 홀라라.
3: 호니 디디. 람중 모하다. 테르세 50 미터 우사이마. 아프네 펌마 정갈리 스로드바타. 우트파디 카티키 어가닉 모하호.
2: 모하바이크 어루 키케 파인소데 해.
3: 대하타 जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झ

0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008260।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663-520-973, मोबाइल 97463-06-501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: सुवर्ण अवसर, सुवर्ण अवसर।
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनीय ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021-23-40-21-24, मोबाइल 98-41-45-14-48।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: भइदिएको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महिला अधिकार र मानवाधिकार एक अर्काका परिपूरक, कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकाले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाण्डुमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय, परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानवाधिकार एक अर्काका परिपूरक भएको बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानवाधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानूनी उमेर हद 20 वर्ष बारे भइरहेको बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैंगिक पक्ष सुदृढ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै वहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिला उपस्थित र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो। यसैगरी महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाहरूको सार्वभूत सशक्तिकरण र सहभागिता बिना समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउँदै सरकारले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। नेकपा एमालेले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 औं राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजन र 9 मध्ये 6 सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। अन्तर पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनुभयो। चुनावमा बेहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टी पंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताउनुभयो। आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने वहाँले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगेको प्रचण्डको सचिवालयले जनाएको छ। निमोनिया भएको आशंकामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिएका मुख्य प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। काठमाण्डमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगोचरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल गठनको निर्णय गर्दै काठमाण्डु घोषणा पत्रको मस्यौदा तयार पारेको हो। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनीतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरण भूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेको एजेण्डालाई संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गर्ने इसिमोडले जनाएको छ। चरण भूमिले पृथ्वीको झण्डै आधा भूभाग ओगटेको छ र नेपालमा पनि झण्डै 22% चरण भूमि छ। विश्वभरका पशुपालक जनसंख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण, खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर असुरक्षित भूमि अधिकार, सीमित राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
11: जिल्ला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60

0: विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0556943333 4935555
2: सीधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ हनुमान नगर कंकालिनी नगरपालिका वडा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्षीय सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो खेतीको समयमा सप्तरी सहित मध्य प्रदेशमा विद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा धेरैजसो किसानको ज्यान जाने गरेको छ यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन् उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्किन बाध्य हुने उहाँको भनाइ छ अब विदेशको खबर अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको ज्यान गएको छ अरू 29 जना घाइते भएका छन् पाकिस्तानबाट फर्किएका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार 10 जना बालबालिका 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको हो पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन् यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्किएका अफगान आप्रवासीहरू बोकेको बस र अन्य 2 सवारी गाड़ी ठोक्किँदा 19 बाल बालिका सहित 78 जनाको ज्यान गएको थियो अब खेल खबर एसियाली खेलकुद महिला टी ट्वेन्टी छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन् नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन् मलेसियाकी विनिफ्रेड डुराइसिंघमले 2 विकेट लिइन् अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन् एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीको पूर्ण सदस्य भारत बंगलादेश पाकिस्तान र श्रीलंका छनौट भएका छन् एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछ चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन पार्टी पुनर्गठन हुने भएकोले निराश नहुन अध्यक्ष ओलीको अपील काठमाण्डुमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय

0: साझा प्राथमिकतामा अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो 29 जना घाइते र एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। पछिल्लो 24 घण्टामा 1773 गाड़ी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 6,44,502 रूपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाड रक्सी खाएर गाड़ी चलाउने 100 जना, नियम विपरीत राइड शेयरिङ गरेका 118, संकेत बत्ती उल्लंघनकर्ता 136 र तीव्र गतिमा गाड़ी हुइकेका 237 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 82, निषेधित क्षेत्रमा हर्न बजाउने 89, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 120, एकतर्फी सड़कमा गाड़ी चलाउने 91 र अन्य गाड़ी नियम पालना नगरेका 800 जनालाई कार्यवाही गरिएको हो। दोस्रो भक्तपुर औद्योगिक प्रवर्धन व्यापार मेलाको पहिलो दिन 15,000 भन्दा बढ़ी दर्शकले अवलोकन गरेका छन्। भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा हस्तकला, मौलिक, सांस्कृतिक र दिगो पर्यटन विकसित तथा व्यावसायिक भक्तपुर हाम्रो चिन्तन नाराका साथ हिजोदेखि शुरू भएको दुई दिने मेला आज पनि चलिरहेको छ। मेलाको हिजो नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सूर कृष्ण वैद्यले उद्घाटन गर्दै सरकारले युवा रोजगार प्रवर्धन महासंघसँग साझेदारीमा कार्यक्रम ल्याउनु पर्नेमा जोड़ दिनुभयो। सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुरको भक्तपुर औद्योगिक क्षेत्र परिसरमा आज बेलुकासम्म आयोजना हुने मेलाको झण्डै 50,000 जनाले अवलोकन गर्ने अपेक्षा रहेको मेलाका संयोजक एवं संघका कोषाध्यक्ष रंजित मारीखुले जानकारी दिनुभयो। मेलामा विभिन्न 48 स्टल रहेको आयोजकले जनाएको छ। नेपालमा आज पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस एमएस दिवस मनाइएको छ। मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र अल्का अस्पतालले संयुक्त रूपमा ललितपुरमा कार्यक्रम गरी दिवस मनाएका हुन्। यो दिवस संसारभर मे 30 मनाउने गरिन्छ। विश्वभर 8 करोड़ भन्दा बढ़ी मानिस यस रोगबाट प्रभावित रहेको अनुमान छ। नेपालमा बिरामीको यकिन तथ्याङ्क भने छैन। विशेषज्ञका अनुसार नेपालमा यो रोग 20-देखि 40 वर्षका उमेर समूहमा बढ़ी देखिएको छ। पुरूषको तुलनामा महिलाहरू यसबाट बढ़ी प्रभावित हुने गरेको पाइएको छ। शरीरभित्र रहेको एन्टीबडीले शरीरलाई नै नचिनेर नशाको झिल्ली बिगार्ने रोगलाई मल्टिपल स्क्लेरोसिस भनिन्छ। काठमाडौँको टोखा नगरपालिका नौ गोंगबुबाट लागू औषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। यसै गरी प्रहरीले भक्तपुरको सूर्य विनायक नगरपालिका कटुन्जे चोकबाट, मध्यपुर ठिमी नगरपालिका नौ बोडेबाट र मध्यपुर ठिमी 5 राधे राधे डेरा गरी बस्ने जुम्ला घर भएका एकजना पनि लागू औषध सहित पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा 5 देशका 226 खेलाड़ी प्रतिस्पर्धा छन्। काठमाडौँ महानगर वड़ा नम्बर 24 को आयोजनामा नवीन्द्र राज जोशी स्मृति तेस्रो फिडे ऱ्यापिड चेस प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका 101 जना गरी 226 खेलाड़ी सहभागी छन्। नेपालमा 48 जिल्लाबाट खेलाड़ी सहभागी छन्। धर्मपथमा रहेको सांस्कृतिक द्यछेमा हिजोदेखि खेल शुरू भएको हो। वडाले विश्व बुद्धिचाल महासंघ, एसियन चेस फेडरेशन र नेपाल चेस फेडरेशनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्चाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाण्डौमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय। परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। काठमाण्डौ उपत्यकामा 24 घण्टामा 1,700 भन्दा धेरै चालक कार्यवाहीमा झण्डै 6.5 लाख रूपियाँ राजस्व संकलन। र काठमाण्डौमा आयोजित बुद्धिचाल प्रतियोगितामा 5 देशका 226 खेलाड़ी। अहिलेलाई चार भन्चाङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण दिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: प्रोपाइटर नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: अनि तयो कागज के मेथि वा
7: झिल्काई
6: के पर्सनल नम्बर ब्लक लै वी
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई
6: अनि बैंकरी
7: बैंकरी
6: सर
7: चाहिँ तली लल्पर्दी
6: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेरिदिए बेर ब्लक तयार भिसा आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी,
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Bunnia.
1: Extreme energy drink.
2: बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018, 9846019018।
7: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9855281186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Extreme energy drink.
1: 아니, 쿠시, 게 칸죠? 아스칼도 전에 푸르티로 र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सर्न द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्गानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्गानिक मह हो
1: मह बाहेक अरु के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9461626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसीसर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर दिलीप श्रेष्ठ,
3: एएफ किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
4: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
6: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथाल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 98564476।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: रेडियो कार्यक्रम साइनो
7: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी।
6: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
7: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जो, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अनि सानो कागज के मेची वा
8: झिल्काई
7: के पर्सनल नम्बर ब्लकलाई वा दिए
8: पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर बाई अफिसर आएर ब्लकलाई र खलखाई
7: अनि बैंगरी
8: बैंगरी चढ चाहिँ तले लगपर्दी
7: चमलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयार भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तना ठगी तब्दक्या जोगिना
9: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
11: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
12: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
11: हो नि बाउजू, घर

0: गर्ने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नु सानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
2: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङ्दी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङ्दी गाउँपालिका परिवार लमजुङ।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Liponia.
1: Extreme energy drink.
2: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँगका मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
3: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244।
6: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
7: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
6: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
7: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
6: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान इभेस 312 नै लगाउने निर्णय गर्यौं।
7: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान इभेस 312 नै लगाउनेछौ।
0: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
8: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनसादी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनसादी पसल, ऋषि शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनसादी पसल, विशेषण नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: सूर्य काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
6: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
5: धन्यवाद काका।
6: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
5: किन नहुनु नि काका। एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
6: भनेपछि रक्सी चुरोट भनेको त छुने नहुने चिज रहेछ नि, होइन नानी?
5: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
6: हजुर हजुर,
5: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
7: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं, स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं, क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: ए बिस्तारै बिस्तारै लु, बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ, लमजुङ।
0: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 066-5252, मोबाइल 98460-90301, 98460-74065।
0: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
10: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुलास चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशाब पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845686780।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही जेठ 17 गतेदेखि 22 गतेसम्म। स्थान सुन्दर बजार नगरपालिका उडान नम्बर 9 सिउडी बजार चोक भोटे उडान।
2: आयोजक स्मार्ट अटो ट्रेड बजार सोरुम बेसी शहर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167852 98664531331 र 98460956956।

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: Kinchot. यो मोबाइलले पनि तनावै दियो भन्या
1: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
1: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
2: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: Mania.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 간죠? 아스컬다 전에 푸르디르라 스스터 데크추다.
3: 카니타 카스세 케이 호이나 디디. 람중 에그로비 컨선 드와라 우트파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에케 참차 카니 가리고 수.
2: 아니 마하 사이 수드다라 오르가닉 네 홀라라?
3: 호니 디디. 람중 마하타 1350 미터 우사이마 아프네이 펌마 정갈리 스로드 바타 우트파딧 카티키 오르가닉 마하 호.
2: 마하 바이크 어루 케케 파인차 데 해?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26344, 98461 26344।
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
8: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463 38518।

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेछु।
6: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा चिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 9846019018, 9846019018।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
9: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली, लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाए पो स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841823284 र 9921880746।

एउटी नारी हुँदै उसँग टाढा हुनु मेरो चाहना होइन, बाध्यता हो। जीवनमा कहिले काहीँ नचाहँदा नचाहँदै पनि अरूको खुसीको लागि टाढा हुनु पर्दो रहेछ। अब यो कुरामा हजुरले मात्रै मलाई सहयोग गर्न सक्नुहुन्छ दाई।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीचार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
5: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
6: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
5: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
6: ए हो र?
5: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
6: बाप्रे, यति धेरै जोखिम?
5: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
7: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Extreme energy drink.
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
4: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
3: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
4: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
5: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 6 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
9: मर्स्याङदी एफएम 95 मेगाहर्ज।
10: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
11: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव। पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
10: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी। विद्युत खपतमा मूल्य वृद्धि कर, निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
11: किमको 23 संस्करणमा कूटनीति, संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै थलोमा स्वदेशी र विदेशी चलचित्र हेर्ने, बुझ्ने, सिक्ने र जान्ने अवसर।
12: उत्सवको हिसाबले होइन, एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेका हौ, जहाँ विभिन्न समुदाय ब्याकग्राउन्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकुन्।
10: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको अध्ययनको निष्कर्ष। परिवारका लागि स्क्रिन समयको योजना बनाउन सुझाव।
11: र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
13: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
14: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
15: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
14: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा
13: प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
15: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576721314 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: नेपाल दर्पणमा अब खबरको सिलसिला। गर्मी बढ़ेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा पनि आज वर्षा भएको छ। आज दिउँसोपछि लुम्बिनीदेखि पश्चिमतर्फको तराईमा वर्षा भएको हो। पछिल्लो 24 घण्टामा मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका सबैसो ठाउँमा पानी परेको छ। कोशी, लुम्बिनी, सुदूरपश्चिमका पनि धेरै ठाउँमा पानी परेको छ। पानी परेपछि तराई मधेसको गर्मी निकै घटेको छ। कैलाली र कञ्चनपुरमा भने आज पनि वर्षा नहुँदा गर्मी कायमै छ। देशमा सक्रिय वर्षा गराउने मौसम प्रणाली गैरातीदेखि पश्चिमतर्फ सर्दै गएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा अझै केही घण्टासम्म थप वर्षा हुने सम्भावना छ। प्री मनसून गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षाको क्रम जारी रहने पनि विभागको अनुमान छ। यसैबीच नेपालको पश्चिम तथा मध्य नेपालमा प्रभाव पार्न सक्ने खालको मौसमीय प्रणाली विकास भइरहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसून वर्षा सक्रिय हुन सक्छ। हिमाली तथा उच्च पहाड़ी तराई भूभागमा समेत केही दिन मेघगर्जन सहित वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको उहाँले बताउनुभयो। केही ठाउँमा अत्यधिक वर्षा र चट्याङ तथा हावाहुरीको घटना बढ़न सक्ने भएकोले सतर्कता आवश्यक रहेको उहाँको भनाई छ।
11: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। आयकरको दरमा गरिएको सुधार, मध्यम आय स्तरका नागरिकलाई प्रोत्साहन र युवा लक्षित कार्यक्रमलाई बजेटका सकारात्मक पक्षका रूपमा लिएको अध्यक्ष श्रेष्ठको भनाई छ। सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएका प्रोत्साहनका कार्यक्रमहरूले डिजिटल अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने उहाँको भनाइ छ। लगानी सुरक्षाका लागि कर्जा असुली ऐन अगाडि बढ़ाउने र पूर्वाधार परियोजनाका अवरोध हटाउन सनसेट क्लज ल्याउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ। उद्योगीहरूका अनुसार सरकारले बजेट मार्फत समस्याग्रस्त साना तथा मझौला उद्योगीलाई कर राहत दिएको छ। व्याट तथा अन्तशुल्कमा दर्ता भएर पनि कर दाखिला नगरेका व्यवसायीले 2083 साल पुष मसान्तभित्र बाँकी कर र 1% थप रकम बुझाएमा सम्पूर्ण ब्याज, जरिवाना र थप दस्तुर पूर्ण रूपमा मिना हुनेछ। वर्षौंदेखि कर विवादमा रहेका उद्योगीले पनि विवादित कर र 1% थप रकम बुझाएर मुद्दा फिर्ता लिएमा जरिवाना र ब्याज मिनाहा पाउनेछन्। यो व्यवस्थाले जरिवाना र ब्याजको दरले प्यान निष्क्रिय बनाएर बसेका हजारौं व्यवसायी पुनः औपचारिक अर्थतन्त्रमा फर्किने र लगानीको वातावरण सुधार हुने अपेक्षा छ।
10: यसैबीच उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य वृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्कन बाध्य हुने उहाँको भनाई छ। घिसिङले विद्युत महसुललाई उपभोक्ता मैत्री बनाउँदै लैजान र लगाएको 5% कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ।
11: यसैबीच सरकारले निजी विद्यालय र क्याम्पसले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी शैक्षिक क्षेत्रका सरकारवालाहरूले तीव्र असन्तुष्टि जनाएका छन्। आज काठमाण्डुमा आयोजित अपेनको तेस्रो महाधिवेशनमा वक्ताहरूले यो करले निजी शिक्षा क्षेत्रलाई हतोत्साही र आर्थिक रूपमा थप कठिनाईमा पार्ने चेतावनी दिएका हुन्। एनप्याप संघका अध्यक्ष सुभाष न्यौपाने र हिसानका महासचिव रामहरि सिलवाल सहित विभिन्न शैक्षिक व्यक्तित्वहरूले यस नीतिगत व्यवस्थाको आलोचना गर्दै यसले शिक्षा क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने बताउनुभयो।
10: सरकारको निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा बोर्डले गएको 12 गते यो निर्णय सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेक सबै बीमा सेवा बन्द हुने जनाएको थियो। जेठ 11 गतेको बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयनसँगै देशभरका सयौं निजी अस्पताल तथा मेडिकल कलेजहरूबाट बीमित

0: चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकेडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। नेपाल थारू संघको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सभापति थापाले लिडरशिप एकेडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। उहाँका अनुसार लिडरशिप एकेडेमी भनेको नेतृत्वको छुट्टै युनिट हो, जसमा केही दिनमा खुल्ला आह्वान हुनेछ। 753 वटै पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरशिप एकेडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँको भनाइ छ। नयाँ उम्मेद्वार वा दोहोरिन चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँको भनाइ छ। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 वटा पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको भन्दै सभापति थापाले कोर्स पूरा गर्न महिलाहरूलाई आग्रह गर्नुभयो।
1: यसैबीच नेकपा एमाले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेताहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 औं राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। अन्तरपार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाउने बताउनु भएको छ। आउँदो केन्द्रीय कमिटि बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने उहाँको भनाइ छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेकोमा उपचारकै क्रममा ज्यान गएको हो। यसैबीच सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। हनुमान नगर कंकालिनी नगरपालिका वड़ा नम्बर एक भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्ष

0: गिरफ्तार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी जनक बहादुर शाहीले जानकारी दिनुभयो। आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्याएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उहाँले जानकारी दिनुभयो। आठवटा बसमा राखेर उनीहरूलाई बिहान बेलहिया नाका हुँदै रूपन्देही ल्याइएको हो। अहिले उनीहरूको व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको छ। उद्धार गरिएका मध्ये आधा महिलाहरू छन्। एउटा गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन शुरू गरेको थियो।
1: राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक भएका बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानव अधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानूनी उमेर हद 20 वर्षबारे भइरहेका बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो।

0: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
1: हाम्रा सेवाहरू:
0: ओपीडी सेवा,
1: विशेषज्ञ ओपीडी सेवा,
0: निशुल्क औषधि वितरण,
1: सशुल्क फार्मेसी सेवा,
0: फिजियो

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर नेपाल दर्पणमा, अब विदेशका खबर। अमेरिकामा गरेको एउटा अध्ययनले मोबाइलको लतका कारण किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको देखाएको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाको नेतृत्वमा भएको अध्ययनमा सहभागी आधा भन्दा बढ़ी किशोर किशोरीहरूले सुत्नु अघि कम्तीमा एक घण्टा मोबाइलको प्रयोग गर्ने गरेको पाइएको छ। यसले उनीहरूको निन्द्रा, मानसिक स्वास्थ्य र पढ़ाईमा नकारात्मक असर पारिरहेको जामा पेड्रियाट्रिक्स जर्नलमा प्रकाशित लेखलाई उद्धृत गर्दै समाचार संस्था सीएनएनले जनाएको छ। पर्याप्त निन्द्रा नपाउँदा मस्तिष्कले दिनभर सिकेका कुराहरू राम्रोसँग भण्डारण गर्न नसक्ने र भावनात्मक नियन्त्रण कमजोर हुने प्रतिवेदनमा भनिएको छ। अमेरिकन एकेडेमी अफ पेड्रियाट्रिक्सले किशोर किशोरीहरूलाई हरेक रात 8-10 घण्टा निन्द्राको सिफारिश गरेको छ। प्रतिवेदनमा विज्ञहरूले यो समस्या समाधान गर्न अभिभावकहरू आफैले राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका छन्। अभिभावकहरूले स्क्रीन प्रयोगले सिको गरेर बाल बालिका तथा किशोर किशोरीहरूले प्रयोग बढ़ाउने गरेको भन्दै अमेरिकन एकेडेमिक अफ पेड्रियाट्रिक्सले पूरै परिवारका लागि मिलेर स्क्रीन प्रयोग सम्बन्धी योजना बनाउन सुझाव दिएको छ। यस्तै सुत्ने कोठाबाट फोन र अन्य उपकरणहरू बाहिर राख्न पनि विज्ञको सिफारिश छ।
0: संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले बाल बालिकाको अनलाइन सुरक्षा सम्बन्धी नयाँ निर्देशिका सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्च आयुक्त भोल्कर ट्रकले सरकार तथा प्रविधि कम्पनीहरूलाई बाल बालिकाका लागि अनलाइन माध्यमलाई अझ सुरक्षित बनाउन प्रभावकारी नियम, निगरानी तथा जवाबदेहिताको व्यवस्था गर्न आग्रह गर्नुभएको छ। उहाँले डिजिटल संसारले बाल बालिकालाई शिक्षा, सृजनशीलता तथा सामाजिक सम्बन्ध विस्तारका अवसर प्रदान गरे पनि उनीहरूको सुरक्षा, गोपनीयता तथा मानसिक स्वास्थ्यमा विभिन्न जोखिम उत्पन्न गरिरहेको बताउनुभयो। उहाँका अनुसार अनलाइनमा देखिएका जोखिम स्वाभाविक नभई प्रविधि कम्पनीहरूको डिजाइन तथा व्यावसायिक अभ्यासका कारण बढ़िरहेका छन्। अन्तत स्क्रोल, स्वत चल्ने भिडियो तथा निरन्तर सूचना जस्ता सुविधाले बाल बालिकालाई अनलाइन प्रयोगको निर्भरता बढ़ाउने गरेको उहाँले बताउनुभयो। उच्चायुक्त ट्रकले सामाजिक सञ्जालमाथिको पूर्ण प्रतिबन्ध मात्र पर्याप्त समाधान नभएको स्पष्ट पार्दै अनलाइन प्लेटफर्महरूलाई नै सुरक्षित बनाउने दिशामा व्यापक पहल आवश्यक रहेको उल्लेख गर्नुभयो।
1: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी विनिफ्रेड डुराई सिंघमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणको साथमा हुनुहुन्छ साथी महेश गेवाली।
2: आजको रंगदर्पण 23 औं काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव केम्पमा केन्द्रित छ। काठमाडौँको पर्यटन केन्द्र ठमेलको क्यूएफएक्स छाया सेन्टरमा गएको बुधबारदेखि काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव केम्प 2026को 23 औं संस्करण चलिरहेको छ। भोलिसम्म चल्ने यो सिने उत्सव केवल पर्दामा चल्ने केही चल्तीका दृश्यहरूको संगालो मात्र होइन। यो ग्लोबल स्टोरीज, लोकल भोइसेस अर्थात विश्वका कथा, स्थानीय आवाजको जीवन्त चौतारी बनेको छ, जहाँ हिमालका थुम्का, दूरदराजका गाउँ, पग्लिँदै गरेका हिमनदी र ती दुर्गम भूगोलमा बाँचेका मानिसहरूको अदम्य साहसलाई काठमाडौँसम्म ल्याएर जोड्ने माध्यम बनेका छन्।
3: हिमला जिल्लाको उत्तरी भेगमा पर्ने तिल गाउँमा हिमताल फुटेर गएको चाहिँ यो बाढीबाट होइन तिल गाउँमा यति धेरै अब मानवीय क्षति नभए पनि त्यहाँको चाहिँ इन्फ्रास्ट्रक्चरहरू जस्तै अब खानेपानी, बत्ती, हाइड्रो पावर, अनि त्यहाँ भएको 5 वटा

0: काटे पुलहरू थुप्रै खेतीयोगी
1: यसपटक महोत्सवको ढोका एउटा यस्तो कथाले खोल्यो जसले आधुनिक पुस्ताको भित्री द्वन्द्वलाई बडो मिठो तरिकाले कोट्याएको छ। भारतीय प्रख्यात निर्देशक त्रिवेणी राईको चलचित्र छोरा जस्तै सेप अफ मोमोको नेपाल प्रिमियरसँगै किम्पको औपचारिक शुरूआत भयो जसले शहरको झिलिमिली त्यागेर एउटा हिमाली गाउँ फर्किएकी पात्रको कथा बोलेको छ। आफ्नै माटोमा फर्किएपछि परम्पराको सागुरो घेरालाई आत्मसात गर्ने कि आफ्नो स्वतन्त्र पखेटा फैल्याउने भन्ने विषयले नेपाली समाजको ऐना देखाएको छ। नाम छोरा जस्तै भए पनि यसले समाजले महिलालाई हेर्ने र महिलाले आफूलाई बुझ्ने दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ।
2: तैले जॉब छोडिस? अब तेरो चाहिँ के प्लान छ भन् त?
3: नानी, यसले मोमो चाहिँ राम्रै बनाउँछ कि तर अलिकति सेफ चाहिँ अलिकति यताउता हुन्छ।
4: अलिकति यताउता मात्रै आमा?
1: यस वर्षको केम्प कलाको उत्सव मात्र होइन कूटनीतिक सम्बन्धको एउटा ऐतिहासिक पुल पनि बनेको छ। नेपालले स्विजरल्याण्ड र जापानसँगको कूटनीतिक सम्बन्ध स्थापना गरेको अवसरलाई केम्पले सिनेमाकै माध्यमबाट उत्सवमय बनाएको छ। नेपाल स्विजरल्याण्ड कूटनीतिक सम्बन्धको 70 वर्षगाठको अवसरमा विशेष कार्यक्रम आयोजना भयो। त्यस्तै क्लाइम्बिङ फर लाइफ नेपाल जापान सम्बन्धको 70 वर्षगाठ मनाउन चर्चित जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित यो चलचित्रको विशेष प्रदर्शन भयो। यो चलचित्र सगरमाथाको शिखरमा पाइला टेक्ने विश्वकै पहिलो महिला जुनको ताबेईको संघर्ष र जीवनयात्रामा आधारित छ। नेपाली खण्ड अर्थात नेपाली पानोरमामा यसपटक समकालीन नेपालका ज्वलन्त मुद्दाहरू समेटिएका छन्। चाहे त्यो सूरज कटुवालको साँझका रंगहरू होस्, उषा रजक र अर्नेस्टको गर्ल फ्रम नेपाल होस् वा भीमसेन लामाको लाखे, हरेक चलचित्रले नेपालको बदलिदो सामाजिक सांस्कृतिक र राजनीतिक रंगलाई पर्दामा उतारेका छन्। त्यस्तै जलवायु परिवर्तन र महिलाका मुद्दा समेटिएको हर क्लाइमेट स्टोरी तथा युवाका सपनाहरू बोकेको आशा ड्रीम्स इन मोशन जस्ता विशेष स्क्रिनिङले समाजको ऐना र चेतनालाई अझ फराकिलो बनाएका छन्।
5: It's kind of like being up in the mountains. There's nobody else to ask, so you have to figure this out yourself.
1: 29 देशका 50 भन्दा बढी कथाहरू बोकेका चलचित्र, वृत्तचित्र र छोटा फिल्महरू यो महोत्सवको मुख्य आकर्षण हुन्। महोत्सवमा देखाइने देश विदेशका वृत्तचित्र र चलचित्रले नेपाली फिल्मको स्तर बुझ्न सजिलो बनाएको छ। यस्तै महोत्सव मार्फत नेपाली चलचित्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र प्रचार गर्न सजिलो हुने विश्वास लिइएको छ। नेपाली सिने क्षेत्रलाई उभो लगाउन यस्ता महोत्सवले धुरी खम्बाको काम गरेको छ। यसलाई निरन्तरता दिन सकेमा महोत्सव मार्फत नेपाली समाज र संस्कृतिलाई विश्वमा चिनाउन र विश्वका संस्कृतिलाई नेपालमा बुझ्न समेत सजिलो हुन्छ भन्नुहुन्छ महोत्सवका निर्देशक रम्यता लिम्बू।
6: अब त मेनली नेपाली दर्शकहरूलाई बाहिर कस्तो फिल्म बनिरहेछ, के छ होइन, ग्लोबल सिनेमा के हो, कस्तो हो, नयाँ ट्रेन्डहरू के छन् भनेर एउटा ठाउँमा ल्याएर एउटा उत्सवको हिसाबले होइन एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेका हौ, जहाँ विभिन्न समुदाय ब्याकग्राउण्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकुन्। फिल्म मेकर भएर बाहिर नेपालको मौलिक कथाहरू लैजाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय स्तरमा, त्यो पनि मेरो विचारमा एउटा त्यो अभ्यास भइरहेको छ, कन्टिन्यू पनि हुन्छ, हाम्रो प्रयास त यही हो।
7: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
8: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव, पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
7: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी, विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
8: किम्पको 23 संस्करणमा कूटनीति, संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै थलोमा स्वदेशी र विदेशी चलचित्र हेर्न बुझ्ने बस्ने सिक्ने र जान्ने अवसर,
7: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको अध्ययनको निष्कर्ष, परिवारका लागि स्क्रिन समयको योजना बनाउन सुझाव,
8: र एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजय।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसुत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमचुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: काल विश्वकर्मा
1: लमजुङको 23 वटा सामुदायिक विद्यालयमा 5 जना भन्दा कम विद्यार्थी जिल्ला स्तरीय मावि ब्याडमिण्टन प्रतियोगिता छात्रतर्फ युनिभर्सल एकेडेमीको उज्जवल र छात्रतर्फ विद्या विकास आवासीय माविकी स्वस्तिका प्रथम दोर्दी गाउँपालिकाद्वारा 70 मौरी घर वितरण मौरी पालन व्यवसाय प्रवर्धनमा जोड़ सामुदायिक विद्यालयमा दिवा खाज कार्यक्रम व्यवस्थापन सम्बन्धी अभिमुखीकरण र आरसीडीसी नेपालद्वारा बाल बालिकाको उज्यालो भविष्यका लागि स्टेशनरी सहयोग

अब समाचार विस्तारमा चालू शैक्षिक सत्रमा लङसुङको 23 वटा सामुदायिक विद्यालयमा 5 जना भन्दा कम विद्यार्थी रहेको पाइएको छ। जिल्ला स्तरीय शिक्षा विकास तथा समन्वय इकाईबाट उपलब्ध तथ्याङ्क अनुसार जिल्लाभर रहेका 309 वटा सामुदायिक विद्यालय मध्ये 23 वटा विद्यालयमा प्रति विद्यालय कुल विद्यार्थी 5 जना भन्दा कम रहेको पाइएको हो। शिक्षा समन्वय इकाईका अनुसार 5 जना भन्दा कम विद्यार्थी हुने सामुदायिक विद्यालयहरूमा सबैभन्दा धेरै विद्यालय कोलासुत्र गाउँपालिका अन्तर्गत रहेका छन्। कोलासुत्र गाउँपालिका अन्तर्गत मात्रै 8 वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या प्रति विद्यालय 5 जना भन्दा कम रहेको छ। सो बाहेक मर्सदी गाउँपालिका र बेसर नगरपालिकामा 4-4 वटा विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेको पाइएको छ भने तोर्दीका 3 वटा सामुदायिक विद्यालयहरूको विद्यार्थी संख्या 5 जना भन्दा कम रहेको पाइएको छ। त्यसै गरी दुधपोखरी गाउँपालिका अन्तर्गत 2 वटा र मध्य नेपाल नगरपालिका अन्तर्गत 1 वटा सामुदायिक विद्यालयहरूमा पनि विद्यार्थी संख्या 5 जना भन्दा कम रहेको पाइएको छ। शिक्षा समन्वय इकाईको तथ्याङ्क अनुसार दुधपोखरी र बेसरको 1-1 विद्यालयमा 1-1 जना मात्र विद्यार्थी रहेका छन् भने दुधपोखरीको 1, कोलसोथरका 2 र मध्य नेपालको 1 विद्यालयमा 2-3 जना मात्र विद्यार्थी रहेका छन्। स्तरको 1 र मर्सिङदीको 1 विद्यालयमा 3-3 जना विद्यार्थी रहेका छन् भने जिल्लाका 8 वटा विद्यालयमा 4-4 जना मात्र विद्यार्थी रहेका छन्। विद्यार्थी र शिक्षकहरूको अनुपात हेर्दा जिल्लामा हाल 4 जना विद्यार्थी बराबर 1 जना शिक्षक रहेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिवाकर शर्माले बताउनुभयो। यद्यपि विद्यालय रहेको भूगोल अनुसार सम्बन्धित विद्यालयको विद्यार्थी नहुँदा अनुपात व्यवहारिक हुने नभएको कार्यालय प्रमुख शर्माको भनाई छ। पछिल्लो समय ग्रामीण भेगका अधिकांश विद्यालयहरू विद्यार्थी अभावका कारण खाली हुँदै गएका छन्। बढ़दो शहरीकरण बोर्डिङमा मोहका कारण पनि ग्रामीण भेगका सामुदायिक विद्यालयहरूमा विद्यार्थी अभाव हुन थालेको हो। विद्यार्थीको उपलब्ध र शिक्षकहरूको व्यवस्थापनका लागि चालू शैक्षिक सत्रबाटै विद्यालय मर्जका लागि तयारी भइरहेको जिल्ला शिक्षा समन्वय इकाई लमसुङले जनाएको छ। लङसुङको बेसर स्थित फिटनेस कम्प्लेक्समा सञ्चालन भएको जिल्ला स्तरीय माध्यमिक विद्यालय मावि स्तरीय ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा छात्रतर्फ युनिभर्सल एकाडेमीका उज्जवल थापा प्रथम भएका छन्। प्रतियोगितामा अर्थली प्याराडाइज स्कूलका दीपसन श्रेष्ठ द्वितीय भएका छन् भने युनिभर्सल एकाडेमीकै सोभित गुरूङ तृतीय र नितेश बसेत चौथो भएका छन्। प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीहरूले क्रमशः 6,000, 4,000, 2,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। त्यसै गरी छात्रतर्फ विद्या विकास आवासीय माध्यमिक विद्यालयकी स्वस्तिका राउत प्रथम भएकी छन्। सोही विद्यालयकी सुप्रिया बोरा द्वितीय, अर्थली प्याराडाइज स्कूलकी युना तृतीय तथा भूपू बोर्डिङ स्कूल बेस्तरकी एलुन्जा तामाङ चौथो भएकी छन्। प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीहरूले क्रमशः 6,000, 4,000 र 2,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। लमजुङ एजुकेशन सेन्टर लमजुङ र सुबारु कन्सल्टेन्सी डुम्रेको आयोजनामा सदरमुकाम बेसरमा सम्पन्न प्रतियोगितामा छात्रतर्फ 18 तथा छात्रतर्फ 13 जना विद्यार्थीको सहभागिता रहेको थियो। लमजुङ एजुकेशन सेन्टर लमजुङ तथा सुबारु कन्सल्टेन्सी डुम्रेका संचालक कर्ण गुरूङको अध्यक्षता एवं प्याप्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्न सहयोग पुग्ने उल्लेख गर्दै विद्यालय स्तरबाटै खेल प्रतिभाको पहिचान र प्रोत्साहन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। प्रतियोगिताका विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रमाणपत्र ट्रफी र पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। आयोजक अनुसार विद्यार्थीहरूमा खेलप्रति रूचि अभिवृद्धि गर्दै स्वास्थ्य प्रतिस्पर्धाको वातावरण सृजना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

0: दुर्जी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत व्यावसायिक मौरी पालन प्रवर्धनका लागि 7 जना कृषकलाई मौरी सहितका गोलाधार तथा आवश्यक उपकरण हस्तान्तरण गरेको छ। गाउँपालिकाले मौरी पालन व्यवसायको विस्तार, कृषकको आय आर्जन वृद्धि तथा रोजगार प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा छनौट भएका प्रत्येक कृषकलाई 10-10 वटा मौरी सहितका गोलाघार उपलब्ध गराएको हो। कार्यक्रम मार्फत कुल 70 वटा मौरी सहित गोलाघार वितरण गरिएको गाउँपालिकाले जनाएको छ। मौरीघारसँगै मौरी पालनका लागि आवश्यक विभिन्न उपकरणहरू समेत कृषकलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा सहभागी कृषकहरूले स्थानीय सरकारले प्रदान गरेको सहयोगले मौरी पालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी तथा व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। दोर्जी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि, रोजगार सृजना तथा कृषकको जीवनस्तर उकास्ने उद्देश्यका साथ विभिन्न प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले आगामी दिनमा पनि कृषि मैत्री तथा आयमूलक कार्यक्रमलाई निरन्तरता दिँदै कृषकलाई व्यवसाय कृषि तथा पशुपालनतर्फ आकर्षित गर्ने योजना रहेको जनाएको छ। कार्यक्रमका बारेमा जानकारी दिँदै दोर्जी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले मौरी पालन व्यवसाय ग्रामीण क्षेत्रको आय आर्जन वृद्धि र स्वरोजगार सृजनाको प्रभावकारी माध्यम भएको बताउनुभयो। वहाँले गाउँपालिकाले कृषकलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न यस्ता उत्पादनमुखी तथा आयमूलक कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने बताउनुभयो। लमजुङमा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम व्यवस्थापन सम्बन्धी 2 दिने अभिमुखीकरण सम्पन्न भएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालले ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको साझेदारीमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विश्व नगरपालिका, सुन्दरबजार नगरपालिका र दोर्जी गाउँपालिकाका 35 वटा सामुदायिक विद्यालयका 35 जना स्वास्थ्य तथा पोषण फोकल शिक्षकहरूको सहभागिता रहेको थियो। विद्यालय तहमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित तथा पोषण मैत्री बनाउने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको आरसीडीसीका बजार संयोजक दुर्गा प्रसाद ढुंगानाले बताउनुभयो। तालिममा प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दीपक बन्जन, शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख दिवाकर शर्मा, ओल्ड भिजन इन्टरनेशनल नेपालका जीविकोपार्जन संयोजक सुनिता दोलंगी लगायतले सामुदायिक विद्यालयमा दिवा खाजाको प्रभावकारिता, दिवा खाजा सञ्चालन सम्बन्धी नीति तथा मापदण्ड, स्थानीय उत्पादनको उपयोग, खाद्य सुरक्षा, पोषणयुक्त भोजनको महत्व, बालबालिकाको स्वास्थ्य अवस्था सुधारमा दिवा खाजाको भूमिका, सरसफाई तथा स्वास्थ्य जीवन शैली लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो। विद्यालय दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि गर्नुका साथै सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्माको भनाई छ। वहाँका अनुसार स्थानीय तह विद्यालय र समुदाय बीचको समन्वयबाट कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा आरसीडीसी का बजार संयोजक दुर्गा प्रसाद ढुंगानाले विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई दिगो व्यवस्थित र पोषण मैत्री बनाउन शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। वहाँले अभिमुखीकरणबाट प्राप्त ज्ञान र सिपलाई विद्यालयमा व्यावहारिक रूपमा लागू गरी विद्यार्थीको स्वास्थ्य पोषण तथा शैक्षिक उपलब्धि सुधारमा योगदान पुर्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो। 2 दिनसम्म सञ्चालन भएको अभिमुखीकरणमा सहभागी शिक्षकहरूले विद्यालयमा दिवा खाजा व्यवस्थापनका चुनौती, सम्भावना तथा असल अभ्यासबारे अनुभव आदान प्रदान गरेका थिए। कार्यक्रमले विद्यालय तहमा पोषणयुक्त दिवा खाजा व्यवस्थापन, खाद्य स्वच्छता तथा बाल बालिकाको स्वास्थ्य प्रवर्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्संगी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको वासस्थान, आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही जेठ 17 गतेदेखि 22 गतेसम्म। स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडी बजार चोक भोटे उडार।
2: आयोजक स्मार्ट अटो ट्रेड बजार सोरुम बेसी सहर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167852 98664531331 र 98460996956।
3: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
4: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
3: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
4: बेसीसहर नगरपालिका लमजुङ।
5: मर्सङ एफएम 95 मेगाहर्ज।
6: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालले ओल्ड भिजन संघको साझेदारीमा आफ्नो कार्यक्षेत्रभित्रका बाल बालिकाहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ। शनिबार बेसर क्षेत्र अन्तर्गतका बाल बालिकाहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको आरसीडीसीकी बजार प्रतिनिधि सविता गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार आरसीडीसीद्वारा संचालित बाल स्पोन्सरशीप कार्यक्रममा दर्ता भएका 1900 बाल बालिका मध्ये हालसम्म सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकाका गरी 1800 बाल बालिकालाई स्टेशनरी सामग्री वितरण गरिसकिएको छ। बाँकी रहेका 100 बाल बालिकालाई आइतबार सामग्री वितरण गरिने बताउनुभयो। बाल बालिकाको पठन पाठनलाई सहज बनाउने तथा शैक्षिक सामग्रीको अभावका कारण अध्ययनमा पर्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। वितरण गरिएको सामग्रीमा कापी, कलम, पेन्सिल, इरेजर, कलर लगायतका अध्ययनका लागि आवश्यक स्टेशनरी सामग्री समावेश भएका छन्। कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता सहयोगले बाल बालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। विद्यालय तहमा अध्ययनरत बाल बालिकाको सिकाइ उपलब्धि बढ़ाउन र नियमित विद्यालय उपस्थितिलाई प्रोत्साहन गर्न समेत कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ। स्टेशनरी वितरण कार्यक्रममा ओल्ड भिजन जिल्ला संयोजक शुक्रराज गुरूङ, आरसीडीसीका कर्मचारीहरू तथा स्थानीय सरकारवालाहरूको उपस्थिति रहेको थियो। आरसीडीसी नेपालले ओल्ड भिजन संघको साझेदारीमा लमजुङका विभिन्न स्थानीय तहमा शिक्षा, स्वास्थ्य, पोषण तथा बाल संरक्षण तथा जीविकोपार्जनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थाले आगामी दिनमा पनि बाल बालिकाको समग्र विकास र शैक्षिक उन्नतिका लागि यस्ता सहयोगमूलक कार्यक्रमहरू निरन्तरता दिने जनाएको छ। हिमाली जिल्ला मनाङको नासो गाउँपालिका 5 थोचेमा 500 अस्पताल बन्ने भएको छ। भारत सरकारको सहयोगमा निर्माण हुने सो अस्पताल भवन शिलान्यास समेत भइसकेको छ। भारतीय दूतावासको उपप्रमुख राकेश पाण्डे र गाउँपालिका अध्यक्ष धनबहादुर गुरूङले औपचारिक कार्यक्रम र रितपूर्वक संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्। 6,67,96,933 रूपियाँको लागतमा बन्ने सो भवन निर्माणमा पालिकाले 5% लगानी रहने गाउँपालिकाले जनाएको छ। अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्माण गर्न लागि सो भवनमा बाहिरंग विभाग, प्रयोगशाला, फार्मेसी, एक्सरे विभाग लगायतका संरचना निर्माण हुने भएका छन्। मना सदर मुगत चाहनेमा प्रदेश अस्पताल भए पनि बिरामीको खासै चाप बनी हुँदैन। हाल मनाङका धेरै बासिन्दाले सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ। विशेष गरी हिउँद र वर्षायाममा सड़क तथा यातायात अवरूद्ध हुँदा बिरामीले समयमै उपचार पाउन कठिनाई भोग्दाएका छन्। नयाँ अस्पताल निर्माणपछि स्थानीयवासीले आफ्नै गाउँ नजिकै गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ। स्थानीयवासीले अस्पताल निर्माणलाई हिमाली क्षेत्रमा स्वास्थ्य सेवाको विकासतर्फको महत्वपूर्ण कदमका रूपमा स्वागत गरेका छन्। गाउँपालिकाले निर्माण कार्य निर्धारित समयमा सम्पन्न गरी छिटै सेवा सञ्चालन ल्याउने लक्ष्य राखेको जनाएको छ। पर्यटकीय सिजन सँगै केही दिन सार्वजनिक विदा हुँदा लमजुङ र मनाङमा आन्तरिक पर्यटक आगमन उल्लेख्य वृद्धि भएको छ। सरकारले शनिबार र आइतबार दुई दिनसम्म सार्वजनिक विदा दिएपछि लमजुङ र मनाङका पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकहरूको चहल पहल बढ़ेको हो। विशेष गरी जेठ 14 17 गतेसम्म लगातार 4 दिन सार्वजनिक विदा हुँदा साविकको समयमा भन्दा मनाङ आन्तरिक पर्यटकहरू बढ़ी पुगेका हुन्। मनाङसम्म पुग्नका लागि मोटर बाटो सहज बने पनि पछि मोटर साइकल र सवारी चढ़ेर मनाङ पुग्ने आन्तरिक पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको हो। विशेष गरी दशैं तिहारका बेला आन्तरिक पर्यटकको चाप रहने मनाङमा अहिले पनि पर्यटकीय सिजन रहेको र यातायात सहज भएकोले उल्लेख्य पर्यटकको आगमन भएको हो। मनाङमा अहिले दैनिक काठमाण्डू, पोखरा, बुटवल, चितवन लगायतका स्थानबाट आन्तरिक पर्यटक पुगेका छन्। मनाङसँगै लमसुङका खलेगाउँ, काउलेपानी, भुजुङ लगायतका पर्यटकीय गन्तव्यहरूमा पनि आन्तरिक पर्यटकहरूको चहल पहल बढ़ेको छ। सवारी सञ्चालनमा आएपछि लमजुङबाट पनि मनाङ घुम्न जानेको संख्या उल्लेख्य वृद्धि भएको छ। माथिल्लो मनाङको खाङसरसम्म मोटरसाइकल पुग्न सकिने भएपछि गन्तव्य तिलिसो बनाएर अधिकांश आन्तरिक पर्यटकहरू आएको मनाङका पर्यटन व्यवसायहरूले बताएका छन्। पछिल्लो समय तिलिजो तालसम्म पुग्ने पर्यटकहरूमा विदेशी भन्दा आन्तरिक पर्यटकहरूको संख्या अधिक हुन थालेको छ। धेरैजसो आन्तरिक पर्यटकहरू तिलिजो जानका लागि मनाङ पुग्ने गरेका छन् भने सोबाहेक थोङला पास गर्ने पर्यटकहरू पनि छन्। सड़क सञ्जालले मनाङमा पर्यटकको आगमन घट्ने अनुमान गरिए पनि पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ। दैनिक जसो विदेशी तथा आन्तरिक पर्यटकहरूको आगमन बढ़न थालेपछि मनाङका पर्यटन व्यवसायहरू उत्साहित भएका छन्। सड़क बनेपछि पैदल यात्रीहरू आउँदैनन् कि भन्ने धेरै जसो अनुमान थियो, तर प्रत्येक वर्ष मनाङमा आन्तरिक पर्यटकहरू ओहिरो लाग्ने गरेको छ। सिजनमा दैनिक 200 हाराहारीमा आउने पर्यटकहरूबाट स्थानीय व्यवसायले राम्रो आमदानी गरेका छन्। हिउँ परेर चाक्ला जग्गा जमीन नभएकाले मनाङमा अन्य खेतीपाती हुँदैन। मनाङको मुख्य बाली भनेको फापर आलु नै हो। त्यसैले त्यहाँका 3% मानिसहरू धेरै मात्रामा कृषि पेशामा छन्। मुख्य पेशाका रूपमा मनाङका नागरिकहरूले पर्यटन व्यवसायलाई नै रोजेका छन्। मनाङका 80% नागरिकहरू पर्यटन व्यवसायमा लागेको बताउने गरिएको छ। मनाङ जिल्लाको खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा 2 घाइते भएका छन्। शनिबार भएको दुर्घटनामा ट्रक सड़कबाट अनियन्त्रित भई दुर्घटना परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी थप उपचारका लागि अस्पताल पठाएको छ। घाइते दुवै जनका अवस्था र परिचयबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ। मर्सुकी समाचार अहिलेलाई तिनै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
6: लमजुङको 23 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी। जिल्ला स्तरीय मावि ब्याडमिन्टन प्रतियोगिता, छात्रतर्फ युनिभर्सल एकेडेमीका उज्जवल र छात्रतर्फ विद्या विकास मावि के स्वस्तिका प्रथम डोडी गाउँपालिकाद्वारा सप्तरी मौरीघार भित्र पौरी पालन व्यवसाय प्रवर्धनमा जोड़, सामुदायिक विद्यालयमा दिवाखाज कार्यक्रम व्यवस्थापन सम्बन्धी अभिमुखीकरण र आरसीडीसी नेपालद्वारा बाल बालिकाको उज्यालो भविष्यका लागि स्टेशनरी सहयोग। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
9: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
10: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
9: प्रोभाइडर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344 9841626344।
11: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, रम्जुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ, सम्पर्क 98560-46244।
2: होइन हौ दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
5: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: भनेपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज।
1: अर्को व्यवसायलाई हामी सहयोगको रूपमा चाहिँ प्यालेट दिएर उहाँलाई सहयोग गर्न सक्छौँ जस्तो लाग्छ।
2: लार्ज स्केलको बोइलरहरू जसले चाहिँ त्यो अब अहिले राइस हक्सर युज गरिराख्नु भएको छ, त्यो किसिमको इन्डस्ट्रिजहरूलाई चाहिँ हामीले त्यो बाली अवशेषबाट बनाएको प्यालेटहरू सप्लाई गर्न सक्छौँ।
3: स्याम्पल पास गराएर सप्लाई चेन चाहिँ ग्यारेन्टी हुने अवस्था रह्यो भने हामी यो कन्टिन्यू गर्न सक्छौँ।
4: स्थानीय तह र प्रदेश सरकारले यसका लागि नीतिगत व्यवस्था र सहजीकरण पनि गर्न सक्छ।
5: उहाँहरूलाई सचेतना गराउने सवालमा, सम्मान गराइदिने सवालमा स्थानीय सरकारले भूमिका खेल्न सक्छ।
6: नवलपरासी, रूपन्देही, कपिल वस्तु, दाङ, बाँके, बर्दियामा झन्डै 400+ यी कम्बाइन हार्वेस्टहरूले निजी क्षेत्रले चाहिँ लगानी गरेर सेवा दिइरहेको चाहिँ अवस्था छ।

0: भने
1: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
0: को हो यो?
2: हामी
3: सामुदायिक सूचना नेटवर्क सीआईएन, साझा खबरको साथमा आएका छौं।
2: सुन्न नबिर्सनुस् है,
3: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
4: साझा खबर, अब सारा नेपाल तपाईसँग।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: रामी, यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
9: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
11: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने, उच्च स्तरीय भेटवार्ता पनि तय। प्रतिपक्षको साझा निशानामा सरकार, बजेट र शासन शैली दुवैमाथि प्रश्न।
1: जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा, त्यो उसको महत्वपूर्ण जुन एजेण्डा थियो, एजेण्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझायो।
0: निजी शिक्षामा 3% कर प्रति असन्तुष्टि बढ्दो, कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर, साना किसान जोखिममा, कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी।
2: बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो, कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
0: भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार, बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक।
3: प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्वयित ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
0: अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले न्यूनतम पारिश्रमिक 40,000 रूपियाँ तोके पनि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती रहेको छ। यसअघि तोकिएको न्यूनतम पारिश्रमिक समेत धेरै निजी क्षेत्रमा कागजमै सीमित रहनु श्रमिक अधिकार कार्यान्वयनको कमजोर पक्ष हो। नीति घोषणा मात्र नभई त्यसको कड़ाईका साथ सरकारले अनुगमन र नियमन गर्न आवश्यक छ, नत्र न्यूनतम पारिश्रमिक तोक्नु औपचारिकता मात्रै बन्नेछ। सरकार, रोजगारदाता र श्रमिक बीचको जिम्मेवार समन्वय बिना यो व्यवस्था सफल हुन सक्दैन। अब खबर सन्तोष गन्धर्वबाट।
5: आगामी आर्थिक वर्षका लागि सरकारले लिएको कृषि नीति र बजेटमा ठूलो अन्तर देखिएको छ। सरकारको नीति तथा कार्यक्रममा अर्ग्यानिक खेती प्रवर्धन, रैथानीय बिउ संरक्षण, माटोको उर्वरा शक्ति वृद्धि र जैविक कृषि विकास जस्ता विषय प्राथमिकतामा राखिए पनि बजेटमा ती कार्यक्रमका लागि आवश्यक स्रोत भने छैन। प्रांगणिक कृषि प्रवर्धनका लागि चालू आर्थिक वर्षको 40 करोड़ रूपियाँ बजेट घटेर 36 करोड़ रूपियाँमा झरेको छ। पहाड़ी क्षेत्रका किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर र बदल आतंक नियन्त्रणका लागि पनि बजेटले ठोस कार्यक्रम ल्याएको छैन। सांसदहरूले बारम्बार उठाउँदै आएको बन्ध्याकरण तथा अनुसन्धान कार्यक्रम बजेटमा समावेश गरिएको छैन भने चालू वर्ष सञ्चालन भएका साना किसान लक्षित धेरै कार्यक्रमहरू आगामी बजेटमा काटिएका छन्। तर सरकारले कम्तीमा 2 करोड़ रूपियाँ लगानी गर्ने व्यवसाय कृषकलाई 40% अनुदान दिने नयाँ व्यवस्था पनि ल्याएको छ। कृषि अर्थ विज्ञका अनुसार बजेटले कृषि क्षेत्रलाई साना किसान भन्दा ठूला लगानीकर्तामुखी बनाउने संकेत गरेको छ। देशका अधिकांश किसान साना तथा सीमान्तकृत वर्गका छन्, तर सरकारको नीतिले साना किसानलाई क्रमशः बाहिर धकेल्ने जोखिम रहेको विज्ञहरूको तर्क छ। कृषिमा लगानी नगरी देशको अर्थतन्त्र सुधार्न नसकिने वरिष्ठ अर्थविद डा चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
2: आईटीको क्षेत्रमा काम गर्ने, रिमोट वर्क गर्ने भन्ने प्रायः सीमित व्यक्तिले मात्रै गर्न सक्छ। बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो र कृषिमा आधारित, खनिजमा आधारित उद्योग नै हो। त्यस कारणले उद्योग र साना मझौला उद्योगहरूको विकास र कृषिको विकास नहुन्जेल चाहिँ हामीले भनेको आर्थिक वृद्धिको लक्ष्य हासिल पनि हुन सक्दैन र मास मान्छेले वृहत मात्रामा रोजगारी पनि प्राप्त गर्न सक्दैनन्। त्यस कारणले कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
5: चैत्य धान उत्पादन वृद्धि कार्यक्रम, उच्च मूल्यका बाली प्रवर्धन कार्यक्रम, प्रांगारिक कृषि प्रवर्धनका विशेष कार्यक्रम जस्ता योजनाहरू हटाइएका छन्। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रमुख प्रतिपक्षी दलहरूले तीव्र असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेसले बजेटलाई जहाँ भोट त्यही बजेटको नीति भएको आरोप लगाएको छ भने एमाले सरकारमाथि प्रतिशोध स्वेच्छाचारिता र अधिनायकवादी शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै सशक्त प्रतिकार गर्ने निर्णय समेत गरेको छ। कांग्रेसले बजेटलाई आर्थिक रूपमा बोझिलो, वितरणमुखी र उत्पादन विमुख दस्तावेज भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो। त्यस्तै एमाले भने सरकारको आर्थिक नीति मात्र होइन समग्र शासन प्रणाली शैलीमाथि नै प्रश्न उठाएको छ। पार्टी सचिवालय बैठकपछि जारी अन्तरपार्टी निर्देशिकामा सरकारले संविधान, संसद, राजनैतिक दल र लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवस्था गर्दै शासन सञ्चालन गरिरहेको एमाले नेता विशाल भट्टराईले सीआईएनलाई बताउनुभयो।
1: यो सरकारले अहिले जे जस्ता क्रियाकलापहरू गरिरहेको छ, गतिविधि गरिरहेको छ, त्यो गतिविधिहरू चाहिँ नारा सुशासनको छ तर व्यवहारमा सुशासनको ठ्याक्कै विपरीत छ। त्यसो भएको हुनाले चाहिँ यो अहिलेको सरकार अब त्यत्रो ठुलो गम्भीर आलोचना गर्ने अलिक बेला भइसकेका छैन। अब समयक्रममा हामी त्यो भन्छौँ भन्नलाई, तर अहिलेलाई हेर्दाखेरि, प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जनताको जे म्यान्डेट प्राप्त गरेर जे नारा दिएर चुनाव जितेर आएको थियो, त्यो नारा, त्यो उसको महत्वपूर्ण जुन एजेन्डा थियो, एजेन्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइ हो।
5: यसैबीच एमाले सरकारका गतिविधिको भण्डाफोड़ गर्दै देशव्यापी प्रतिवाद अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी क्षेत्रका सरकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित पूर्व विद्यालय शिक्षा संघ नेपालको कार्यक्रममा बोल्दै निजी विद्यालय संचालकहरूले सरकारको उक्त निर्णयले निजी शिक्षा क्षेत्रलाई हतोत्साहित बनाउने बताएका हुन्। एन प्याप्सनका अध्यक्ष सुभाष न्यूपानेले चौमासिक रूपमा वितरण अध्यावधि गर्नुपर्ने, विवरण अध्यावधि गर्नुपर्ने र नबुझाए 15% जरिवाना तिर्नुपर्ने व्यवस्थाले निजी शैक्षिक संस्था थप अप्ठ्यारोमा पर्ने बताउनुभयो। स्थानका महासचिव राम हरि सिलवालले शिक्षा क्षेत्रमा नयाँ कर लगाउनु निजी संस्थाको घाँटी निमुट्ने कदम भएको समेत टिप्पणी गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था तथा स्वास्थ्य संस्थाले लिने शुल्कमा 3% शिक्षा स्वास्थ्य समता कर लगाउने प्रस्ताव समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले भारतमा रहेका नेपालीसँग अन्तर्क्रिया गर्ने हुनुभएको छ। जेठ 21 गते भारतको लाजपतमा नेपाली सम्पर्क मंच भारतको आयोजनामा हुने कार्यक्रममा उहाँले नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम दिउँसो 3 बजे शुरू हुनेछ। लामिछानेले जेठ 18 गते भारत जाने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतका उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको हो। यसैबीच भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलरिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोग र नेपाल प्रहरीको टोलीको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखेर विवरण संकलन तथा स्वास्थ्य परीक्षणको काम भइरहेको छ। उद्धार गरिएका मध्ये धेरै जस्तो महिला रहेका छन्। प्रहरीका अनुसार केही व्यक्ति अल्पत्र परेका, केही हराएका तथा कोहीलाई प्रलोभनमा पारेर भारत पुर्याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ। देशका विभिन्न भेगमा बाढ़ी, पहिरो र सड़क मर्मतका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। सड़क विभागका अनुसार 5 थरको याङवरक क्षेत्रमा बाढ़ी र पहिरोले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने भोजपुर र संखुवा सभाका सड़क खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन्। मकवानपुरको कुलेखानी, फाकेल, फर्पिङ सड़क खण्ड ढलानका कारण करिब 1 महिनाका लागि बन्द गरिएको छ। काभ्रे पलाञ्चोक स्थित बीपी राजमार्गको केही खण्डमा पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै म्याग्दीको बेनी जोमसुम सड़क र स्याङ्जा स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। हुम्लाको हिल्सा सिमिकोट सड़क खण्डमा भने पहिरोको जोखिमका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। उपत्यका ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई भन्नुभयो,
6: फाखेल र कुलेखानीको बीचमा रहेको महालक्ष्मी खोलामा नयाँ पुल निर्माण भएको र त्यहाँ चाहिँ अब सड़क मर्मत लगायतको निर्माण कार्य भइरहेको हुनाले सो कार्य सम्पन्न नौन जेलसम्मको लागि चाहिँ सड़क खण्ड बन्द गरिएको छ। त्यस्तै गरी यो कान्ति लोकपथको पनि आवागमनलाई चाहिँ अहिले बन्द गरिएको अवस्था छ भने फर्पिङ सड़क खण्डमा पनि साँझ 6 बजेदेखि बिहान 5 बजेसम्मको लागि चाहिँ बन्द गरिएको छ। त्यसै गरी बीबी राजमार्ग पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चाहिँ बन्द गरिएको छ।
5: कोशी प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरकार राख्ने विषयलाई प्रमुख बनाउँदै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यलाई केन्द्रमा राख्दै प्रदेशले जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वास्थ्य, शिक्षा र सामाजिक न्याय सहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखेको हो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आज कोशी प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेशनमा जोड़ दिने बताउनुभयो।
7: सुशासन, विकास, समृद्धिको चाहनालाई सार्थक बनाउँदै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वच्छ खानेपानी आपूर्ति, दिगो तथा भरपर्दो सिंचाई प्रणाली, पर्यटन क्षेत्रको विकास, पहुँचयोग्य र विशेषज्ञ सहितको स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, सामाजिक न्याय सहितको समावेशी विकास र रोजगारीका अवसर सिर्जना गर्न प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्यायिक ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
5: साझा खबरमा अब विदेशका खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि पानी मुनि सञ्चालन हुने मानव विहीन ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा आयोजित सुरक्षा सम्मेलनमा तीनै देशका रक्षा मन्त्रीहरूले उक्त घोषणा गरेका हुन्। र अन्त्यमा खेल खबर। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको थियो। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नेछ।
0: व्यावसायिक आलु खेतीबाट बझाङका किसान लाखौंमा कमाउँदै
8: अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
9: घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छ।
0: तर बर्खायामा आलु भण्डारण गर्न समस्या। सरकारको सहयोग कुर्दै किसान रिपोर्टसँगै कलाकारिता क्षेत्रमा डिजिटल संसारको अध्ययारो पक्ष, विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रामी, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
13: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बझाङको भित्तरचिर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्दै गएको छ। विशेष गरी वडा नम्बर एकमा यति बेला खेतबारीभरि लटरममा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको छ।
17: बझाङको भित्तरतिर गाउँपालिका वडा नम्बर एकका स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष एक क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनुभयो। आलु खेतीबाट अहिले दैनिक खर्च चलाउन सहज भएको उहाँको भनाइ छ।
9: एक क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो। एक कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
17: अहिले कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। उत्पादन बढेसँगै किसानहरूको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
18: शुरू शुरूमा त यहाँ पहिलादेखि सामान्य आफूलाई तरकारी खान 1-2 गाडो लगाउँथे यहाँका किसानहरू होइन, र विगत 3 वर्षदेखि यहाँ हाम्रो कृषि ज्ञान केन्द्र बझाङको 50% लगानीमा र जयगेदार कृषक समूहको 50% लगानीमा देखि निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
17: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्। मेहनत अनुसार राम्रो आमदानी हुन थालेपछि किसानहरू थप उत्साहित बनेका छन्।
19: विशेष गरी हाम्रो यहाँको बालीमा आलु, बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100% अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो। त्यो 20-25 परिवारको सिको सिकेर अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्। यसको लागि पहिला एउटा समूह थियो 20-25 जनाको। विशेष गरी हामीले आलु लाउँदाखेरि, तरकारीहरू लाउँदाखेरि विशेष समस्या भनेको हाम्रो सिँचाईको समस्या छ।
17: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले भित्तरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। तर उत्पादन बढेसँगै बजारीकरण र भण्डारणको समस्या पनि थपिएको छ। वर्षायाममा उचित भण्डारणको व्यवस्था नहुँदा आलु बिग्रिने जोखिम बढ्ने गरेको छ। यसका लागि केन्द्रले कस्तो सहयोग गर्न सक्छ? कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
20: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ। केदार सिंह गाउँपालिका र जय पृथ्वी नगरपालिकामा सुरमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि बर्सातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत कृषि विकास निर्देशनालय र स्थानीय तहहरूले कल गरिराख्नु भएको छ।
17: उत्पादनसँगै व्यवस्थित बजार र सिसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, CIN, रेडियो खप्तड आवाज, बझाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सामाजिक सञ्जालमा नकारात्मक कमेन्टको मारमा महिला कलाकार:
21: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङमै मलाई मन परेन भन्दै त राम्रो हो कि, मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ। तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ।
0: मानसिक दबाव कति गहिरो, विशेष संवाद शनिवार विशेष बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
1: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबे अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना, बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष। सामाजिक सञ्जालको लाइक र कमेन्टको दुनियाँमा प्रशंसासँगै नकारात्मक प्रतिक्रियाको दबाव पनि बढ्दो छ। यस्ता नकारात्मक टिप्पणीले नयाँ महिला कलाकारको आत्मविश्वासमा कस्तो प्रभाव पार्छ? कलाकारिताको प्रारम्भिक यात्रामा देखिने यस्ता दबावबारे कलाकार सरस्वती खत्रीसँग साथी सन्तोषी रावलले कुराकानी गर्नुभएको छ।
21: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङमा मलाई मन परेन भन्दी त राम्रो हो क्या। मलाई साँच्चीले मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ, तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ। अरूहरूलाई के हुन्छ थाहा भएन, तर मलाई चाहिँ साँच्चीकै चित्त दुख्छ। म अहिलेसम्म मैले नेगेटिभ कमेन्ट त्यति धेरै देखेको छैन, एक दुईवटा तिम्रो एकदिन सुधार भन्ने चाहिँ होला नि सायद कता कता, त्यो पनि देखेको छैन। यदि आयो भने चाहिँ मलाई साँच्चीकै चित्त दुख्छ। मैले एकचोटि चाहिँ मलाई एउटा कमेन्ट आएको थियो क्या, इन्टरभ्यू लिँदै गर्दा हाम्रो पल्स आएको एउटा गराएको थिएँ क्या, मैले एउटा समाचार बनाएको थिएँ, त्यतिखेर चाहिँ मलाई भुखै छरेर गाली गर्नुभएको थियो कि म रात पुरै सुतिनँ, निदाउनै सकिनँ, भगवान् के भयो, कहाँ आएछु, किन आएछु टाइपको भयो। अनि बिहानखेरि गएँ, म सुत्दै नसुत्रे खानै नखाएर गएर त्यहाँ अफिसमा काम गर्ने सरलाई डिलिट गर्न पठाएको। मलाई चाहिँ साँच्चीकै त्यो अति नै मन दुख्छ। मलाई नेगेटिभ कमेन्ट आयो भने चाहिँ मेरो परिवार सम्झिन्छु, गाउँ समाज सम्झिन्छु, वरिपरि साथी सङ्गी सम्झिन्छु, अनि मैले भोलि आज जिइरहेको जिन्दगी र पछि जिउने जिन्दगीको बारेमा सोध्छु, के थाहा पछि जोडिने मान्छेले पनि त्यही कुरालाई लिएर मलाई यस्तो आउँथ्यो त नै त के हो र, होइन एउटा छोरी मान्छेको जिन्दगीमा के हुन्छ भन्ने कुरा त हामी सोच्न पनि सक्दैनौँ नि त। अहिले पो हामी जोस छ, जागर छ, हिम्मत छ, रूप छ, रङ्ग छ, सबै छ नि त, यो सधैँ रहने कुरा त हुँदै होइन। कुन दिन गएर कहाँ गएर नष्ट हुने हो भनिन्छ, सत्य भनेकै मृत्यु हो भन्छ, हामी बाँचिरहने म पनि पर्दिनँ, मृत्यु त हाम्रो अवश्य नै छ। भनेपछि त्यो कमेन्टले गएर, त्यो प्रतिक्रियाले गएर साँच्चीकै भोलि बिहान त्यो महिलामाथि ठूलो किसिमको झट्का लाग्छ क्या। घरको परिवारले त बुझ्लान् रे, आफ्नो माइती घरको परिवारले बुझ्लान् रे, तर घरका परिवारले पनि बुझ्छन् भन्ने चाहिँ जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो लाग्दैन है।
4: यो सामाजिक सञ्जालमै आएर अब त्यस्तो जथाभावी लेखिदिनुहुन्छ, अब यो चाहिँ एकदमै बढ्दो क्रममा नै छ होइन, यो एउटा विकृति नै हो।
21: मैले अस्ति भर्खरै अब भन्न मन लागिहाल्यो होइन, लाइभमा गएको थिएँ, एकजना साथी र म गेम खेलिरहेको थियौँ, एकजना बहिनी र म, त्यसमा आउनुभयो, उहाँको किस्तमा आउनुभयो, माथि नै आउनुभएको छ, आफ्नो अनुहार पनि देखाइराख्नु भएको छ, डरै छैन क्या, कस्तो जोस हो मलाई होइन, डरै छैन। अनि मलाई डटडट के कमेन्ट भन्नुभयो, तिमी पनि त्यस्तो भयो भनेर टाइपको कमेन्ट गर्नुभयो, अनि मलाई त्यो शब्दले लास्ट पिरोल्यो। मैले मलाई म केही पनि छोइनँ, तल झार है बहिनी भने उसले तल झार्यो होइन एकैछिनमा म लाइ बसिरहेको स्किन सर्ट गरेर उहाँले यति नराम्रो त्यो नामै सुन्न भन्न लाग्छ होइन त्यो नामैले उल्लेख दिनुभयो क्या आइडी बनाइदिनु भयो सरस्वती खत्री अनि निकनेममा त्यस्तो गलत अनि फोटो मेरो आइडी खोलिदिनु भयो ठाउँको ठाउँ एक मिनटमा कस्तो सोचको मान्छे छन् कस्तो सोचको मान्छे मैले भने त अगाडि पनि क्षेत्र गलत होइन क्या कुनै पनि क्षेत्र गलत होइन त्यो सोच गलत हो सोचले मान्छेलाई गलत बनाउँछ कहिलेकाहीँ धेरै पैसा कमाउने मान्छेहरू पनि गलत भइदिन सक्छन् नि कहिलेकाहीँ एकदमै धेरै गरिब मान्छे पनि गलत भइदिन सक्छ नि गलत भन्ने को चाहिँ सही भन्ने कुरा कसैले पनि छुट्याउन सक्दैन त्यसैले आफ्नो सोच परिवर्तन गरौं छोरी मान्छेलाई आफूले के तरिकाले हेर्ने कुन नजरमा हेर्ने त्यसरी यो गलत कमेन्ट गर्ने काम चाहिँ कसैले पनि नगर कसैलाई सच्याउने कुराहरू भन्नुहोस् मन परेको छैन भन्नुहोस् त्यो गलत हो कि त्यो पनि गलत हो नि त त्यसरी गलत लिनुहुन्छ भने हामी सजिलो हिसाबले लगेर सच्याउने तरिकाले जान्छौं तर चित्तै दुख्ने घरभरै टुट्ने होइन त्यो आफ्ना फ्यामिलीलाई गाली गरिसकेपछि त्यो आफूले पचाउन नसके हुन्छ नि त्यस्तो टाइपले मान्छेलाई दुश्मनी तरिकाले चाहिँ नहेरिदिनुहोस् भन्छु म चाहिँ कसैको जिन्दगी बर्बाद हुन सक्छ त्यो कुराले गर्दा
5: तपाईँको पर्सनल म्यासेजमा यस्ता कुराहरू कति आउँछ नि
21: मलाई त्यही अस्ति पहिलोचोटि मेरो भिडियोहरूको प्रतिक्रियाहरूमा अह देखेको छैन मलाई मेरो नामै कमेन्ट गरेर पनि कतिले कमेन्ट गर्नुहुन्छ तर राम्रो भन्नुभएको छ मेरो भिडियो अहिले तपाईँलाई थाहा छ मैले भिडियोहरू त्यस्तो छाडै खालको होइन समाजले पचाउनै नसक्ने गरेकै छैन
5: रेलकै बाटो हो
21: रेलको बाटो हजुर
5: के थियो त्यसमा खास त्यो गीतको भाव के हो यो अति धेरै सुनिएको पनि हो कर्णाली प्रदेश सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा हुने गरे भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ खासमा त्यो त्यसको भाव चाहिँ के हो
21: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको अहिले अब कस्तो छ थाहा छैन होइन तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन त्यहाँ बिरामी पर्यो भनेपछि छिटै हस्पिटल लिन नपिल्ने प्लानमै हेलिकप्टरमै लिनुपर्ने प्लानमै लिनुपर्ने प्लान त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या त्यही हो त्यहाँको दुर्दशालाई देखाएको हो त्यहाँको अवस्थालाई देखाएको हो त्यहाँ यति दुःख गर्छन् मान्छेहरू होइन तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन खुसी हुनुहुन्छ त्यही रमाइलो छ उहाँहरूको लागि तर त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको
6: रासोपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने उच्च स्तरीय भेटवार्ता पनि तय भएको छ प्रतिपक्षको साझा निशानामा सरकार बजेट र शासनशैली दुवैप्रति गम्भीर प्रश्न गरेका छन् निजी शिक्षामा 3% करप्रति असन्तुष्टि बढ़दो देखिएको छ कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर साना किसान जोखिममा परेका छन् कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी छ भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार गरिएको छ बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित भएका छन् र अमेरिका बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने भएको छ एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: घर घर अनि गृहिणी को साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
0: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
1: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
0: हुल्लासले बनाउँदैछ परिवार एक साथ।

0: Caponia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5

0: झन् त्यो गलामा लगाएको सिलको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
1: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
2: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
3: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
2: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
3: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
2: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
3: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
4: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
5: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: California.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानुहुन्छ ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फलसिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 066-40-21-23 40-21-24 मोबाइल 98-41-45-14-48
7: होइन हो दिदी बहिनी हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ
8: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
7: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
8: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
7: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं
8: हस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ
9: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
5: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
4: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
5: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
4: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
5: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
4: विस्तृत जानकारीको लागि
5: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906683, मोबाइल 9849068924 र 9845086780।
6: समिच्यों चौदह के में बोधे लोटरी पर दीरो बैंगे ने विवरण पी विषय मुई खाता लिखे हमरो
7: खाई खाई बहु कोई लोटरी भर दिलवा
8: आई समझो लोटरी पर दू छाई गुरी
7: भर दी आ भर दीवा लोटरी खाली पर दिन बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आलन फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
8: सिद्धार्थ ब्याङ्क क्यारे जन हेजरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ, सम्पर्क फोन 0665202009।

0: बेसीसहर नगरपालिकाको जरुरी सूचना।
1: बेसीसहर नगरपालिकाको सहकारी ऐन 2074 को दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 को प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 को मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
2: बुझाउनु पर्ने कागजातहरू कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
1: मनोज सिंह बोरा निमित्त प्रमुख प्रशासकीय अधिकृत बेसीसहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसीसहर लमसुङ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: ठिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो, बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वकर्ण नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857313375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने?
3: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: समीचो 14 के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिलवा
2: आंगी समीचो लोटरी पर दी हूँ छापता ही गुदी
1: भर दी आ भर दी बल लोटरी खाली पर दी बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्थे के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
2: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 066-40-21-23 40-21-24 मोबाइल 98-41-45-14-48
0: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र भेसीसर नगरपालिका 7 लमजुङ थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-31-94-332
8: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी
9: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
8: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
9: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
10: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि थप जानकारीका लागि सम्पर्क 98-560-74-486
11: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
12: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
11: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
6: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 066-5-20-497
11: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
3: होइन हो दिदी बहिनी हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ

0: धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान युएस 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान युएस 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
7: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9573-13375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

कामदेव रेडियो पंचानब्बे मेगाहर्ज को आफ्नो प्रस्तुति कार्यक्रम बुलबुल मार्फत प्रत्येक हप्ता को शनिवार बेलुका 9:15 मा सुन्न सक्नुहुनेछ। यस कार्यक्रमको पुनः प्रसारण प्रत्येक हप्ताको मंगलबार 2:30 सुन्न सक्नुहुनेछ। यो कार्यक्रमलाई अनलाइन सेवा www.radiomarsanti.org मार्फत संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम बुलबुल मार्फतमा कार्यक्रमको प्रस्तुतता म अश्वपति कार्यको तर्फबाट हार्दिक स्वागत एवं नमस्कार। श्रोता साथी, तपाईँ सुनिरहनु भएको छ रेडियो मर्सेन्टी 95 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम बुलबुल मार्फत। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँले जीवनमा जानेर वा अनजानमा कुनै कारणवश कसैको मन दुखाउनु भएको छ भने, तपाईँको गोलीले कसैको मुटुमा घाउ लागेको छ भने, तपाईँ साथी सामु माफ माग्न चाहनुहुन्छ भने कार्यक्रम बुलबुल मार्फतमा पत्र मार्फत आफ्नो साथीसँग माफ माग्न सक्नुहुनेछ भन्ने उद्देश्यले यस कार्यक्रमलाई प्रस्तुत गरेका छौं। हाम्रो कार्यक्रमको

यसले भनेको बिछोडेको साथीहरूलाई यस कार्यक्रम मार्फत मिलन गराउने रहेको छ। तपाईँले यस कार्यक्रम मार्फत आफ्नो साथीसँग माफ माग्न वा आफ्ना भावना पोख्न चाहनुहुन्छ भने यो ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। कार्यक्रम बुलबायमा पर रेडियो मसिन्ती 95 मेगाहर्ज बेसी छ तमु संग्रहालय लम्जुङ अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु एउटा सुन्दर संगीत।

श्रोता साथी यो सुन्दर सांगीतिक कोशीलीपछि स्वागत गर्न चाहन्छु कार्यक्रम बुलबाईमा कुरामा कार्यक्रममा पत्र प्रसारण गर्न गइरहेको छु। जिन्दगी बोकाईमा फरक पर्ने एउटा अनौठो कुरा हो, समयको गतिसँगै दौडिरहनु पर्ने, तर पनि खै किन हो कुनी यो जिन्दगी को भोगाई र सोचाइमा आकाश धरतीको फरक हुँदो रहेछ। हो, यो जिन्दगी न सोचे जस्तो हुन्छ, न त चाहे जस्तै हुन्छ, त केवल समय र परिस्थितिले डोराउँदै जिन्दगीमा सोचेको जस्तो वा चाहेको जस्तो हुने भए कसैले पनि आँसुको सागरमा डुबेर बाँच्नु पर्दैनथ्यो। त्यसैले पनि मानिसहरूले जिन्दगीलाई भोगाएर परिस्थिति अनुसार आ आफ्नै शब्दमा परिभाषित गरिरहेका छन्। मलाई यो जिन्दगी यात्रा जस्तो लाग्छ, त्यसैले हरेक जिन्दगीमा कुनै प्रहर गोरेटोसँग भेट हुन्छ त कुनै प्रहर दोबाटोसँग। सायद गोरेटो र दोबाटोको संगम हो जिन्दगी। जिन्दगीका गोरेटोले खुसीका बहारहरू बोकेर जिउन सिकाउँछ, अनि दोबाटोले यो संसारमा कहिले नमेटिने गरी विदाईका अन्तिम हातहरू हल्लाउन बाध्य बनाउँछ। मैले पनि जिन्दगीको यात्रामा कयौंको साथ पाएँ, अनि कयौंसँग कहिले नभेटिने गरी विदाईका अन्तिम हात हल्लाए। कहिले भेटाउने त कहिले छुटाउने, यस्तै कयौं गोरेटा अनि दोबाटाहरू पाएँ। कयौंसँग भेटिए अनि फेरि कयौंसँग छुटिए। यही भेटिने अनि छुटिने समय र परिस्थितिको अधुरो रीतलाई नै मैले आफ्नो जिन्दगी सम्झे। एक मुठी सास रहेसम्म निरन्तर चलिरहनु पर्थ्यो, त्यसैले यहाँ कतिसँग भेट्नुपर्छ अनि कतिसँग छुटिनु। यसरी भेटिने र छुटिने क्रमसँगै मैले जिन्दगीका पाइलाहरू चाल्दै जाँदा एउटा मोडमा यस्तो साथ पाएको थिएँ जुन साथ मेरा लागि जीवनभरिको लागि अमिट छाप बनेर रह्यो हृदयमा। बिर्सु भन्छु तर सक्दिन। हामी जिन्दगीकै एउटा मोडमा भेटिएर अर्को मोडमा थाहै नपाई छुट्यौं। मलाई राम्रोसँग थाहा छ कि यो जुनीमा मैले उनलाई चाहेर पनि पाउन सक्दिन, किनभने उनी हिजो पनि कसैकी थिइन् र आज पनि। मैले उनलाई पाउनु भन्दा 6 वर्ष अघि नै कसैले उनलाई पाइसकेको थियो, त्यसैले अबदेखि उनीसँग चाहेर पनि यो संसारमा कहिल्यै नभेटिने गरी विदाईका अन्तिम हातहरू हल्लाइरहेको छु। तर पनि उनले मलाई यो जुनीमा साथ नदिए पनि अर्को जुनीसम्म उनलाई पर्खेर बसिरहेको हुनेछु। उनी बिनाको मेरो जिन्दगी सधैँ अधुरो अपुरो रहन्छ, त्यसैले त म उनलाई भुलेर बाँच्न सक्दिन। त्यसैले उनको खुसीको लागि म उनीबाट धेरै टाढा हुँदैछु। यो मेरो जिन्दगीको अन्तिम पत्र केवल यो जुनीमा चाहेर पनि मेरी हुन नसकी कि उनीलाई प्यारी सहृदय सम प्रेम सम्झना साथै मुटुभरिको माया म त बाँचिरहेकै छु। तिमीलाई कस्तो छ? आशा एवं विश्वास छ कि तिमी पनि सन्चै छौ होला। खै कहाँबाट सुरुवात गरौं त अर्थहीन छन् शब्दहरू, तर पनि जसो तसो यो सानो पत्र कोरिरहेको छु। आशा छ पक्कै तिमीसम्म पुग्छ होला। खै किन हो जिन्दगीमा पहिलो पटक तिमीलाई यति धेरै माया गरे, आँखामा सजाए अनि हृदयमा बसाए, तर आज आएर थाहा पाए कि तिमीले पल पल मेरो चोखो मायाको खिल्ली उडायो। हिजोका दिनहरूमा हरेक पल मेरो शिरमाथि हात राखेर जुनीभरि माया मार्दिन भनी खाएका बाचा कसमहरू यति चाँडै बिर्सिदियो। ठिकै छ, तिमीसँग मेरो गुनासो त केही पनि छैन, किनभने मैले आफूलाई भुलेर तिमीलाई पाउने सपना देख्नु, सायद धरतीमा बसेर आकाशको जुन छुन सपना देखे जस्तै अधुरो थियो, अपुरो थियो। बस त्यसैले त आज एउटै संसारमा रहेर पनि त फेरि कहिले नभेट्ने गरी टाढा भयो। एक खोलाका दुई किनारा चाहिँ जे नहुने थियो त्यो भइसक्यो। अब तिमी जहाँ रहे पनि सधैँ खुसी रहन। हामी बीच चाहेर पनि एक अर्काको जिन्दगीमा आउन सक्दैनौ। यो जुनी यस्तै भयो, बाँकी अर्को जन्ममा भेटौँला है। यो जीवनमा
म तिम्रो हुन पाइन, अर्को जीवनमा म तिम्रै हुनेछु। यही अन्जानमा भूल भएमा मलाई माफ गरिदे है।

साथसाथै तपाई सुनिरहनु भएको छ रेडियो कार्यक्रम गोलबाय माफर। यो कार्यक्रम रेडियो मर्सिन्दी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यस कार्यक्रममा हामीले थोरै भए पनि तपाईँको मनका भावना र मनका विधाहरूलाई समेट्ने प्रयास गरेका छौं। साथसाथै मानिसको जीवनमा जानी नजानी अज्ञानवश कसैले गल्ती गर्न सक्छ। गल्ती गरेको आधारमा तपाईँको जीवनमा पनि कुनै घटना घटेको छ भने तपाईँले कार्यक्रम बुलबाई माफ गर मार्फत आफ्ना भावनाहरू पत्र मार्फत लेखी पठाउनुहुनेछ भन्ने आशा गरेका छौं। यस कार्यक्रमको लागि तपाईँहरूकै मायाको खाँचो छ। श्रोता साथी, अबको क्रममा मेरो हातमा अर्को पत्र परेको छ।

मेरो हातमा जुनका सी इलामी मगर आफ्नो आफ्नै कथा आफ्नै व्यथा रहेको छ। जुन यस्तो छ प्राण बन्द फेरी अल्पकालीन जिन्दगीको दीर्घकालीन सम्झना अनि कहिले पनि समाप्त नहुने मायाका असीमित सौगात केवल तिमीमा समर्पण गर्दछु। सहर्ष स्वीकार गर्नुला। खै कहाँबाट सुरु गरौं? जिन्दगीका व्यथाहरू हर पल हर क्षण तिम्रो यादले सताइदिन्छ अनि कल्पना नै कल्पनाको संसारमा डुब्न पुग्दछु। आजसम्म म तिम्रो क्षणिक मायाले यो मुटु छिरा छिरा पारेर छटपटाउँदैछु अनि देखावटी रूपमा सन्चै छु भन्न विवश छु। तिमीलाई पनि आरामको कामना गर्छु। तिम्रो यादमा यसरी भइगयो मनलाई भेटिने भए पनि हल्का बनाउनको लागि जिन्दगी नरिसाउनु ल। मिलनको हाँसो सबैलाई थाहा हुँदो रहेछ तर पिछोडको वेदना कसैलाई पनि थाहा नहुँदो रहेछ। भुल्न खोज्दा पनि रोक्न खोज्दा लाखौंला यादले सताइरहन्छन्। जुन माया बाल्यकालदेखि नै भएर होला सायद कसै कसैलाई मन पराउनु ठूलो भूल भएछ तर मायाको आशा देखाई धोका दिनु ठूलो भूल जस्तो लाग्छ मलाई। माया भन्ने कुरा जसलाई पनि गर्न सकिन्छ तर त्यसमा पनि सोचाइमा भर पर्ने हुन्छ। एकचोटि सम्झ त तिमी सामु भेट हुँदा मनमा व्यथा पीड़ा जति भए पनि झर्न लागेको आँसुका ढिकाहरूलाई परेलीले च्यापी तिमीसँग हाँसेर बोल्ने गर्थ्यो तर आँसुको साकार आँसुले कहिले गरिन। केवल तिम्रा ती रुख वचन बाण लगाउने गर्थ्यो। आखिर मेरो भूल के नै थियो र जिन्दगी हाँसो खेल गर्ने क्रममा अन्जान र आवेशमा आई एक दुई शब्द गल्ती भए होला त्यसमा मलाई माफ गरिदिनु ल। यदि तिम्रा सोचाइमा म दोषी भए होला मैले बोलेको शब्दहरूमा रुखो वचन हुन्थ्यो तर मेरो सोचाइमा म सही थिएँ। तिम्रो भगवानसँग प्रार्थना गरी भेटी चढाए तर मेरो भावना बुझेनौ। भगवान पनि कस्तो निष्ठुरी तिमलाई आफ्नो बनाउनु भनेको त आकाशको फूल टिप्नु समुद्रमाथि घर बनाउनु रहेछ। मिलन पछाडिको बिछोडको वेदना तिमी जस्तो धोकेबाजलाई के थाहा? कसैको अंगालोबाट छुटिन नपाउँदै अरूकै अंगालोमा रमाउनेलाई यस्तो गर्छु भन्ने मेरो एक मनले पनि त सोचेको थिएन। समय दिन र ठाउँ परिवर्तन हुन्छ तर माया ममता भन्ने तिमीमा मात्र परिवर्तन हुँदो रहेछ। तिम्रो सुन्दर अनुहारमा कालो छाया र कालो मन छ भन्ने मलाई के थाहा? तिमी त धन दौलतसँग प्रेम गर्ने, यदि धन खोज्नु नै थियो त यो गरीबलाई माया रूपी जालमा किन फसायो? एकपटक त स्मरण गर न तिमीलाई माया गर्ने मानिसको थियो। अतीतका दिनहरू सम्झ त, हुन त म जस्तो गरिबले के नै दिन सक्छ? त्यही पनि माया ममता र स्नेह भने अवश्य पनि दिएकै थिए। शब्द तिम्रो लागि यी सब कुरा सामान्य थियो होला, म गरिब भएको कारणले नै होला यी सबै कुरा महान सम्झन्थे। तर धनीले गरिबको माया बचाउन सक्दैन भनेको साँचो रहेछ क्यारे। हामी दुईसँगै मिठो मिठो गफ गरेका ती रमणीय स्थलहरू आज तिमी बिना शून्य लाग्छ। अनासै आँसु कष्ट र आँसु नै मेरो जीवनको सहयात्रा बनेको छ। मैले तिम्रो जीवन धेरै धेरै दिनुपर्छ तर भनेको थिइन नि। केवल मेरो शरीर एकमा एकमुठी प्राण हुँदासम्म मलाई माया गर्नु भनेको थियो तर तिमीले भने कि थियो कि मलाई तिमीले बिर्सन्छ होला तर म तिमीलाई कहिले पनि बिर्सन सक्दैन। आज सधैँ सबै उल्टो भएको छ। यदि लामो समयसम्म तिमीलाई देख्न नपाउँदा यो मन कति तडपिएको छ सायद तिमीलाई थाहा छैन होला। खुसीको तडकन र पीड़ामा तडपिएको कस्तो हुन्छ भनेर सायद तिमीलाई म जस्तो गरिबको सहयोग चाहिँदैन होला। मलाई तिम्रो सहयोग भए पुग्छ। आज पनि अतीतका दिनहरू सम्झेर तिम्रा तस्विर हेर्छु र मनलाई बुझाउने कोसिस गर्दछु। जति लेख्यो उति आउँछ यादहरू, सकिँदैन मनका कुराहरू त्यसै त्यसै पाइला पाइलामा सफलताले तिम्रा ती पाइलाहरूमा सफलताले चुमोस्। यो जन्म यस्तै भयो, अर्को जन्ममा तिम्रो भएर जन्म नपाऊ
अनि तिमीलाई साथ दिन पाऊ, उही तिमीलाई अन्तिम साथसम्म माया गर्ने पाव।

छात्रसाथी तपाईं सुनिरहनु भएको छ रेडियो कार्यक्रम भूल भए माफ गर। यो कार्यक्रम रेडियो मर्चेन्टी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ। कार्यक्रममा तपाईँ पनि सहभागी हुन चाहनुहुन्छ भने कार्यक्रमको ठेगाना राख्न चाहन्छु। कार्यक्रम भूल भए माफ गर रेडियो मर्चेन्टी 95 मेगाहर्ज बेसी छ तम्बु संग्रहालय लम्जु। अर्को हप्ता तपाईँहरूको पत्र पाउने आशा राख्दछु। छात्रसाथी यो कार्यक्रममा तपाईँले जीवनमा कसैको मन दुखाउनु भएको छ भने पत्र मार्फत आफ्नो साथीसँग माफ माग्न सक्नुहुनेछ भने तपाईँको साथीले पनि तपाईँले माफ माग्नु भएको माफप्रति माफ दिनुहुनेछ भन्ने आशा राखेका छौं। यस कार्यक्रममा तपाईँको पत्र पाउने आशा राख्दछौ। सदस्यसाथी यो कार्यक्रममा तपाईँले जीवनमा आफ्ना भावनाहरू पनि पत्र मार्फत लेखी पठाउन सक्नुहुनेछ भन्ने आशा राखेका छौ। छोटा साथी अबको क्रममा मेरो हातमा अन्तिम पत्र परेको छ। सुरुवात कसरी गरौं म आफ्नो कथा मलाई नै थाहा छैन। हुन त जहाँ जानु गए पनि जे गर्नु गरे पनि तर तिमी मेरी साथी हो। तर पनि त डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि। तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लागिरहेको छ। जुन दिन तिमी आयो खुसी उमङ्गहरू छाइदिए मनमा बहार औँदै म तिमीलाई नै सम्झिरहन्छु। चन्द्रमामा आकाशमा उदाउँदा लाग्छ कि तिमी झैं जुनलाई सोधी हेर कति रातहरू तिमी बिना जागी बसेको छु। छिनछिनमै हाँस्न मन लाग्छ तर पनि यो मन छिनछिनमा रोइरहन्छ। लाखौं पटक कोसिस गरे बिर्सन्छु कि म तिमीलाई अनि तर पनि फेरि तिम्रो तस्विर आँखामा छाइरहन्छ। सुनसान रातमा म एक्लै जुनहरू हृदय टोलाउने गर्छु अनि ताराहरूमा तिमीलाई देख्छु। किन मलाई यस्तो हुन्छ? तिमीले मलाई किन यस्तो गर्यो? कहिल्यै मलाई म प्रेममा जीवनको पहिलो पटक परेको छु हो। मेरी माया गर्छु म तिमीलाई। मलाई माया गर्ने त धेरैले खोजे तर पनि बाटो हिँड्नेहरूले धेरैले हेरे तर पनि यो मनले तिमीलाई नै रोज्यो। हर पल तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरो लिन्छ मलाई। त्यसैले त आज म तिमीलाई धेरै माया गर्छु भन्न चाहन्छु। त्यसैले त स्वीकार गर मेरो यो खुसी तिम्रो नै हो। तिमी खुसी भएको हेर्न चाहन्छु। तिमीलाई अन्तिम सास रहन्जेलसम्म माया गरिरहनेछु अनि तिमी मस्किँदा अनि जिस्किँदा छिनछिनमै रिसाउँदा मेरो मनमा हर पल डर मचाउँछ। तर तिमीले हेर्दा कसैलाई पनि गाह्रो हुन्छ यो मनलाई तिमीलाई थाहा छैन होला। तिमी रुँदा एक्लै हुँदा म पनि त रोएको थिएँ। हुन त माया जोखेर जोख्न सकिन तर कसरी भनौँ कति माया गर्छु म तिमीलाई भनेर। कति कुरा नभनेर नै मिठा मिठाहरू हुन्छन् अनि सम्झन्छन् पनि। त्यसैले त म तिमीले मेरो मनको कुरा बुझ्यौ होला। जबसम्म जीवन रहिरहन्छ तिम्रो लागि माया रहन्छ भन्ने कुरा सधैँ याद राखिराख है। मैले मेरो मनको कुरा पोखेँ तर तिम्रो उत्तर के हुन्छ भन्ने थाहा छैन। हुन त जिन्दगीको के भरोसा छ र मैले मेरो मनको कुरा बुझ्ने अब तिम्रो पालो हो। माया मलाई गर या नगर म तिमीलाई माया गर्छु। सपनाको संसार धेरै नै रमाइलो हुन्छ तर पनि त म यथार्थमा जिउने गरिरहेको छु। तिमीले मलाई टुक्राए पनि म आफ्नै आँगनमा आफ्नै संसारमा रमाउनेछु। साँझको बेला झरी परे झैं लाग्नेछ म टुट्नु थियो मन टुटेको छ। सायद तिमीले माया मार्यौ भने यो मन सधैँ सधैँ टुटिरहनेछ। लाग्छ म तिमीलाई तिम्रो हृदयमा मेरो लागि प्रेम पलाउन सक्छ कि सक्दैन थाहा छैन। अब म माया गर्छु मात्र तिमीलाई एक बार होइन जुनी जुनीलाई भन्दै अहिलेलाई दिन पनि बित्यो रात पनि
बित्यो त्यसैले त सम्झनालाई सधैँ सम्झिरहेछ मुटुभरि आँखामा रोजेको थिएँ तिमीलाई। यदि भूल भएमा मलाई माफ गरिदेऊ है।

श्रोता साथी अबको अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुनेर साथ दिने तपाईँ श्रोताहरू, प्रविधिमा बसेर साथ दिने मित्र ऋतु तमाङलाई धन्यवाद दिँदै, अनि उत्पादनको सहकर्मी मित्र अनु अधिकारीलाई पनि धन्यवाद दिँदै, कार्यक्रममा तपाईँको सहभागिताको लागि पत्रचार गर्ने हाम्रो ठेगाना रहेको छ। कार्यक्रम बुलबाई माफ र रेडियो मर्सङ्गी 95 मेगाहर्ज बेसी छ तम्मु संग्रहालय लमजुङ, अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। भन्दै अर्को हप्ता भेट्ने बाचा गर्दै तपाईँहरूकै साथी अशोक अधिकारी बिदा चाहन्छु। हस्त नमस्कार, शुभरात्री।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: झालो
1: झोरले
0: लास्तो फ्याकुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।